0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
6: हेलो, के छ तेरो खबर?
7: ठिक छु यार, सन्चै छस्?
6: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
7: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
6: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
7: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
6: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
7: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्नु संसार हो, त्यही जाऊँ न।
6: ए मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
8: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
9: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कूलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412 9864667887।
10: तन्ना आजै फेरि हाल्नुस्।
11: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
12: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
11: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
12: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
13: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असार 19 गते शुक्रबार। तदनुसार सन् 2026 जुलाई 3 तारीक नेपाल सम्बत 1146 असार कृष्ण पक्ष तृतीय तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सार्वजनिक गाड़ीको भाड़ा 2% घट्यो, नयाँ भाड़ा दर बिहिबारदेखि नै लागू हुने। देशभर बीचैमा पढ़ाई छाड्ने बालबालिकाको संख्या बढ़दै, विद्यालय स्तरमा देखिएको समस्या चुनौतीपूर्ण। पोखरामा युथ फेस्टिभल आयोजना, 6 जना युवा पोखरा युथ एक्सलेन्स अवार्डबाट सम्मानित। महाधिवेशन अघि कंग्रेसमा सहमतिको कसरत, खड्का सिटौला र शेखरको छुट्टा छुट्टै प्रस्ताव। कास्की पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा, अवकाश प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान। पोखरामा शनिबार राष्ट्रिय कफी प्रदर्शनी तथा कपिङ च्याम्पियनशीप हुँदै नेपाली युवाको आकर्षण कफी खेतीतर्फ बढ़दै। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले 8 जना भिक्षुको ज्यान गयो। कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक र रामघाट एप्सले जित्यो बादल मेमोरियल फुटबलको उपाधि।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587266 र 5 54 834

अब समाचार विस्तारमा सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधारहरू तयार गरिरहेको छ। पूर्वाधार निर्माण र विकास आयोजनाहरूमा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण इन्फ्रास्ट्रक्चर ट्रिब्यूनल गठन तथा आवधिक सहजीकरण ऐन लगायतका संरचना र कानूनी आधार तयार गर्दैछ। यी संरचनागत र कानूनी आधार नहुँदा ठेक्का सम्झौता भएर पनि लामो समय 10-15 वर्षसम्म काम सम्पन्न नहुने तथा आयोजनाको निर्माण लागत दोब्बर तेब्बरसम्म बढ़ेर आउने समस्या समाधान गर्न यससँग सम्बन्धित विभिन्न मुद्दा मामिला छिटो फर्स्योट गर्न पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अगाडि बढ़ाइएको छ। त्यसैगरी सरकारले मुलुकका ठूला र राष्ट्रिय गौरवका पूर्वाधार आयोजनालाई तीव्र गतिमा अगाडि बढ़ाउन दशकौंदेखि बाधक बनेका कानूनी तथा प्रक्रियागत झन्झट हटाउने उद्देश्यले भौतिक पूर्वाधार निर्माण सम्बन्धी आवधिक सहजीकरण ऐन ल्याउन लागेको छ। लामो समय लाग्ने झन्झटिलो प्रक्रिया हटाउँदै आयोजनाको जग्गा अधिग्रहण, वातावरणीय प्रभाव प्रतिवेदन स्वीकृति र वन क्षेत्रको प्रयोग सम्बन्धी काम तोकिएको समयभित्रै सम्पन्न गर्न बाध्यकारी व्यवस्था सहित सो ऐन ल्याउन लागि हो। सरकारले कार्यदल गठन गरेर यस आवधिक सहजीकरण ऐनको मस्यौदा समेत तयार गरिसकेको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाको संयोजकतामा गठित कार्यदलले मस्यौदा तयार गरी सरकारलाई हस्तान्तरण समेत गरिसकेको छ। सरकारले यसलाई विकास आयोजना व्यवस्थापन तथा कार्यान्वयन सहजीकरण ऐन नाम दिने तयारी गरेको छ। आयोगका सदस्य तथा कार्यदलका संयोजक थापाले मुलुकको पूर्वाधार निर्माणमा देखिएको समस्या र बाधा अवरोधलाई द्रुत गतिमा सम्बोधन गरी आयोजनालाई गति दिने उद्देश्यले ल्याउन लागि यस सहजीकरण ऐनको मस्यौदा तयार गरी सरकारलाई बुझाइसकेको जान उहाँका अनुसार ऐन निर्माणको मुख्य उद्देश्य विकास निर्माणमा देखिने अव्यवहारिक र दोहोरो प्रक्रियागत अवरोध हटाउनु हो। यस ऐनका आधारमा प्रधानमन्त्रीको अध्यक्षतामा एउटा समिति गठन गरिनेछ जसलाई विशेष निर्देशनको अधिकार हुन्छ। समितिको निर्देशनबाट पूर्वाधार विकासको आयोजनाहरूमा देखिएका बाधा अवरोध हटाउन सकिन्छ। यदि कुनै निकायले कुनै आयोजनाको काम रोकेको छ भने प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने सो समितिले खारेज गरिदिन सक्ने संयोजक थापाले प्रश्न पार्नु भएको छ। प्रतिनिधि सभाले अध्यादेश प्रतिस्थापन सम्बन्धी चार विधेयक पारित गरेको छ। सभाको बिहिबार बसेको बैठकले विधेयक पारित गरेको हो। संविधानको धारा 114 को व्यवस्था अनुसार चारवटै विधेयक असार 26 गतेसम्म दुवै सदनबाट पारित भई प्रमाणीकरणको प्रक्रिया समेत पूरा हुनुपर्नेछ। सरकारले प्रतिस्थापन विधेयक संसदमा ल्याउन ढिलाइ गरेपछि सभाले दफावार छलफल समेत सदनमै गरेर विधेयक पारित गरेको हो। समय सीमाको दबाव राष्ट्रिय सभालाई पनि परेको छ। बिहिबार सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक, सहकारी पहिलो संशोधन विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरेको हो। संसद अधिवेशन नभएको अवस्थामा जारी भएका 8 मध्ये 4 विधेयकको प्रतिस्थापन प्रक्रिया असार 5 गते मात्र अगाडि बढ़ाएको थियो। वैशाख 28 गते संसद अधिवेशन प्रारम्भ भई पेश भएका विधेयकको स्वीकृत प्रक्रिया समेत ढिला गरेर मात्र गरिएको थियो। असार 5 गते मात्र अध्यादेश स्वीकृत प्रक्रिया सरकारले प्रतिनिधि सभामा अगाडि बढ़ाएको थियो। त्यसपछिको करिब एक सातासम्म प्रतिनिधि सभाको बैठक नबसेपछि सभालाई समय सीमाको दबाव परेको हो। समय सीमाको दबाव बीच सभाले असार 14 गते दुईवटा बैठकबाट विधेयक प्रस्तुत र सामान्य छलफलको प्रक्रिया एकै दिन अगाडि बढ़ाएको थियो। विधेयकहरूमाथि संशोधनको समय सकिएसँगै दफावार छलफल र पारितको प्रक्रिया सदनबाटै गरिएको हो। प्रतिनिधि सभामा प्रधानमन्त्री वीरेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुमिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक पारितको प्रस्ताव गर्नुभएको थियो। यस्तै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको प्रस्तावमा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको प्रस्तावमा सहकारी पहिलो संशोधन विधेयक र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको प्रस्तावमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएका हुन्।
नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले अखिल नेपाल फुटबल संघ एन्फालाई हस्तक्षेप नगरेको प्रश्न पार्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा बिहिबार बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले एन्फामा भ्रष्टाचारको उजुरी परेकाले छानबिन शुरू भएको बताउनुभयो। मन्त्री पोखरेलले विगतका सरकारले विभिन्न खालका हस्तक्षेप गरेकाले एन्फामा समस्या भएको बताउनुभयो। नेपालको फुटबल अहिलेसम्म विकास हुन सकेको छैन, एन्फा योभन्दा तल जाने ठाउँ पनि छैन, अब कसरी अगाडि बढ़ने भनेर व्यक्तिगत रूपमा विभिन्न विज्ञहरूसँग छलफल गरिरहेको छु। फिफासँग अन्तर्क्रिया शुरू पनि भइसकेको छ। उहाँले भन्नुभयो, हामीले फिफाका पदाधिकारीलाई एएफसीका पदाधिकारीलाई वार्तामा पनि बोलाइसकेका छौं, उहाँहरू आउनुभयो भने स्वाभाविक रूपमा त्यस विषयमा छलफल हुनेछ। मन्त्री पोखरेलले सरकार फुटबलप्रति एकदमै संवेदनशील भएकाले फुटबल खेललाई जसरी पनि अगाडि लैजाने अठोट लिएको बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गाका विषयमा प्रतिवेदन तयार भएकाले खाली गराउन सूचना जारी गरेको मन्त्री पोखरेलले बताउनु भएको छ। त्रिवेणीको कति ठाउँको जग्गा खाली भएको छ, एक ठाउँमा खाली भएको छैन। त्रिवेणी लगायत अन्य विश्वविद्यालयको नयाँ उपकुलपति सहितका पदाधिकारीको नियुक्तिका काम पूरा भइसकेका छन् उहाँले भन्नुभएको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाड़ा समायोजन गरी 2% घटाएको छ। इन्धनको मूल्य घटेपछि विभागले सार्वजनिक यातायातको भाड़ा दर समायोजन गरेको हो। बिहिबारदेखि लागू हुने गरी यात्रुवाहक सवारी पहाड़ र तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाड़ा दर 2% घटेको विभागले जनाएको छ। विभागका अनुसार डिजलको मूल्यमा प्रति लिटर 43 रूपियाँको गिरावट छ। यसअघि डिजलको औसत बजार मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेकोमा घटेर हाल 192.83 रूपियाँ कायम भएको छ। करिब 18.23% गिरावट हुँदा 2% मात्रै भाड़ा समायोजन भएको छ। वैज्ञानिक भाड़ा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य 5% वा सोभन्दा बढ़ीले घटबट हुँदा स्वचालित रूपमा भाड़ा समायोजन गर्नुपर्ने व्यवस्था छ। तर इन्धनको मूल्य 18% घट्दा पनि विभागले सबै प्रकारका सवारी साधनमा 2% मात्र घटाउने निर्णय गरेको छ। विभागले 2083 वैशाख 16 गते 5% भाड़ा दर वृद्धि गरेको थियो। वैशाखमा वैज्ञानिक स्वचालित मूल्य प्रणाली अनुसार 9.8% देखि 14.3% भाड़ा बढ़नुपर्ने थियो, तर तत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै 5% मात्र भाड़ा वृद्धि गरिएको विभागले जनाएको छ।

राष्ट्रिय सभाले विनियोजन विधेयक 2083 का 9 वटा मन्त्रालय अन्तर्गतको विनियोजित शीर्षकको छलफल सम्पन्न गरेको छ। सभाको अर्को बैठकमा विनियोजन विधेयक अन्तर्गत बाँकी रहेका मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल गर्नेछ। सभाको बिहिबारको बैठकमा युवा श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत विनियोजित शीर्षकमाथि समूहीकृत छलफल भएको हो। त्यसैगरी भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि सभाका सदस्यहरूले आफ्नो धारणा राखेका छन्। बैठकमा सभाका सदस्य विष्णुदेवी पुडा सैनीले काठमाण्डुको ढल व्यवस्थापन सम्बन्धमा देशको राजधानी शहरमा बजेट र विनियोजन नभएको गुनासो गर्नुभएको थियो। उहाँले ज्येष्ठ नागरिकका लागि 50 ठाउँमा दिवा सेवा केन्द्र राख्ने भनेर बजेट विनियोजन गरिनु प्रशंसनीय रहेको बताउनु भएको छ।

देशभर बाल विकासमा भर्ना भएका बाल बालिका मध्ये अधिकांशले बीचैमा कक्षा छाड्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीचैमा पढ़ाई छाड्ने विद्यार्थीको संख्या डरलाग्दो रूपमा बढ़दै गएको हो। केन्द्रले बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा एकमा भर्ना भएका करिब 9 लाख विद्यार्थी मध्ये माध्यमिक शिक्षा परीक्षामा करिब 5 लाख मात्रै विद्यार्थी सहभागी हुने गरेका छन्। यो तथ्याङ्कलाई हेर्दा करिब 50% विद्यार्थीले कक्षा 10 सम्मको पढ़ाई पूरा नगरी बीचमै छाड्ने गरेको देखिएको छ। केन्द्रका निर्देशक निम प्रकाश सिंह राठौड़ले विद्यालय स्तरमा देखिएको समस्या चुनौतीपूर्ण रहेको बताएका छन्। उनले कक्षा एकमा 8,79,469 बाल बालिका भर्ना भएकोमा एसईई परीक्षामा भने 4,57,000 मात्रै सहभागी भएको तथ्याङ्क प्रस्तुत गरेका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-98084-46-525।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
7: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
9: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
12: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
12: शशिधर, अनि तिमी नि?
13: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
12: त्यो पनि एनटीएचएमसीमा छ नि।
3: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
14: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू:
14: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
15: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
14: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
15: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
14: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
15: बाल रोग,
14: नाक कान तथा घाँटी रोग,
15: मानसिक तथा स्नायु रोग,
14: प्रसूति तथा स्त्री रोग,
15: छाला, यौन तथा कुष्ठ रोग,
14: नेत्र रोग,
15: दाँत तथा मुख रोग,
14: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
15: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
14: सुविधा सम्पन्न आईसीयू सेवा,
15: डिजिटल एक्सरे,
14: सिटी स्क्यान सेवा,
15: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
14: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
15: फिजियोथेरापी, युरोफ्लोमेट्री,
14: केमोथेरापी,
15: सुरक्षित गर्भपतन सेवा,
14: होल बडी चेकअप, हेल्थ प्याकेज,
15: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की,
14: फोन 061-572-648-5-72-849।
16: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आयुषो मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
16: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 वेबसाइट www.lagrandi.edu.np।
17: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
18: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
17: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
18: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
19: हेलो
20: हजुर नमस्कार।
19: हेलो
20: नमस्कार काका सुन्नु भएन?
19: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो मैले केही भरै पाइन।
20: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
19: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
20: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
19: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
20: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
19: अनि कति बेला बस्छन् त डाक्टर?
20: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
19: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
21: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 0164334340 4336640।
22: होम केयर सेवा, होम केयर सेवा,
23: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
22: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
23: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
22: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
23: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
22: सुत्केरी नवजात शिशुको हेरचाह,
23: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
22: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
23: डाक्टर ल्याब सेवा,
22: औषधि डेलिभरी सेवा,
23: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 0164117777 मोबाइल 9856997।

युवा उद्यमशीलता सशक्तिकरण र सिप विकासको क्षेत्रमा क्रियाशील छ जना युवाहरूलाई पोखरा महानगरपालिकाले पोखरा युथ एक्सलेन्स अवार्ड 2083 सम्मान गरेको छ। नगर युवा परिषदद्वारा आयोजित युथ फेस्टिभल 2083 अवसरमा नगर प्रमुख धनराज आचार्यले उनीहरूलाई अवार्ड प्रदान गरेका हुन्। पत्रकारिता क्षेत्रमा क्रियाशील दुर्गा राणा मगर, पर्यटनतर्फ प्रतीक पहाड़ी, समाज सेवातर्फ सतीश पुन, युवा उद्यमशीलता नव प्रवर्धन तथा रोजगारीतर्फ नवज्योति त्रिवेदी, खेलकुदतर्फ नारायणी भण्डारी र अपाङ्गता क्षेत्रको सशक्तिकरणमा क्रियाशील सन्ध्या सुवेदीलाई युथ एक्सलेन्स अवार्ड 2083 प्रदान गरिएको हो। युवा केन्द्रित कार्यक्रम सी विकास तथा सशक्तिकरणका अभियानहरू प्रभावकारी रूपमा संचालन गर्दै आइरहेको नगर युवा परिषदले हालसम्म परिषदले 7,000 भन्दा बढ़ी युवाहरूलाई विभिन्न तालिम, रोजगारी, उद्यमशीलता तथा सशक्तिकरणसँग जोड़ेको नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष नेउपानेले जानकारी दिनुभएको छ। स्थानीय सरकारसँग युवालाई जोड्ने तथा युवाका उपलब्धिलाई सेलिब्रेट गर्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको उहाँको भनाइ छ। पोखरामा बसेर पुर्याएको योगदानको कदर गर्दै 6 जना युवालाई सम्मान गरिएको उहाँले खुलाउनुभयो। प्राध्यापक डाक्टर भीमनाथ बरालको संयोजकतामा तेज गुरूङ, मनोहर कडरिया, केशव शरण लामिछाने, अञ्जु केसी र विक्रम कर्मचारी रहेको प्रतिभा छनौट समितिको सिफारिशमा उनीहरूलाई सम्मान प्रदान गरिएको उपाध्यक्ष नेउपानेले जानकारी दिनुभएको छ। कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्ण खोप सुनिश्चितता निर्देशिका 2071 बमोजिम आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएपछि बिहिबार जिल्ला समन्वय समिति कास्कीमा आयोजित विशेष समारोहबीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको हो। यसअघि कास्की जिल्लाका सबै 5 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिसकेका थिए। स्थानीय तहहरूको उपलब्धिलाई आधार मानेर जिल्ला तहमा आवश्यक मापदण्ड पूरा भएपछि कास्कीलाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको हो। नेपाली कंग्रेसभित्र जारी विवाद समाधान गर्न नेताहरू अग्रसर भएका छन्। दुई पक्षबीच आफ्नो प्रस्ताव आदान प्रदान भएपछि नेताहरूले वार्ताबाटै समाधान खोज्ने तयारी गरेका हुन्। यद्यपि अहिलेसम्म वार्ताले मूर्त रूप लिएको छैन। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति आएपछि कंग्रेसभित्र विवाद जारी छ। करिब 5 महिनादेखि विवाद चलिरहे पनि इतर पक्षका नेताहरू पार्टी विभाजनमा गइहाल्ने पक्षमा छैनन्, सम्झौताका लागि बार्गेनिङ गरिरहेका छन्। पूर्व सभापति शेरबहादुर देउवाको तर्फबाट नेतृत्व गरेका पूर्णबहादुर खड्का र अर्का नेता डाक्टर शेखर कोइराला संस्थापन पक्षसँग सम्झौता गरेर जान तयार देखिएका छन्। इतर पक्षका अधिकांश नेताहरू विस्तारै संस्थापन पक्षसँग नजिकिएपछि इतर पक्ष दबावमा रहेका छन्। सभापति थापाले पनि इतर पक्षलाई गलाउने रणनीति स्वरूप केही नेताहरूलाई पार्टीको जिम्मेवारी दिइसकेका छन्। सर्वोच्च अदालतले गगनलाई आधिकारिकता दिएपछि इतर पक्षले सबैभन्दा ठूलो मुद्दा सदस्यता अध्यावधिकलाई बनाएको थियो। तर शीर्ष नेता बाहेक अधिकांशले सदस्यता अध्यावधि गरिसकेपछि इतर पक्ष दबावमा रहेको छ।

चियाका लागि परिचित नेपाल पछिल्लो समय गुणस्तरीय कफी उत्पादन र निर्यातका कारण अन्तर्राष्ट्रिय बजारमा समेत पहिचान बनाउँदै गएको छ। उच्च मूल्य, सहज बजार पहुँच र बढ़दो मागका कारण नेपाली युवाको आकर्षण कफी खेतीतर्फ बढ़दै गएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्रपुरीका अनुसार आर्थिक वर्ष 2081-82 नेपालभर 5501 हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको थियो। उक्त क्षेत्रबाट 642 मेट्रिक टन कफी उत्पादन भएको छ। उत्पादन मध्ये करिब 64 मेट्रिक टन अर्थात 10% कफी जर्मनी, जापान, स्विजरल्याण्ड, दक्षिण कोरिया, बेलायत र अस्ट्रेलिया लगायतका मुलुकमा निर्यात हुँदै आएको छ। नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा उच्च गुणस्तरका कारण अन्य देशका कफी भन्दा बढ़ी मूल्यमा बिक्री हुने गरेको छ। नेपालमा प्रति किलो करिब 700 रूपियाँ बिक्री हुने कफी विदेशमा 2100 रूपियाँसम्म बिक्री हुने गरेको बताएका छन्। सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले रावललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। पछिल्लो समयमा बीबीसी नेपालीमा आबद्ध रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा पनि काम गरेका थिए। यसै सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गरेको छ। यसैगरी विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रवक्ता पोखरेलका अनुसार मन्त्री परिषद बैठकले नेपाल प्रहरीका 8 प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीलाई सरूवा गरेको छ। सन् 2026 जून महिनामा 91,363 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गएको वर्षको जून महिनाको तुलनामा 19.5% धेरै हो। गएको वर्ष जून महिनामा 76,425 जना पर्यटक नेपाल आएका थिए। त्यस्तै कोविड 19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् 2019 जूनमा 74,883 पर्यटक आएका थिए। यसपछिको जून महिनामा सन् 2019 तुलनामा 22.01% पर्यटक बढ़ेका छन्। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले हिजो पूर्व अर्थमन्त्री पौडेललाई थप 6 थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा पहिलो पटक 7, दोस्रो पटक 3 र अहिले तेस्रो पटक 6 थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरेका 4,000 भन्दा धेरै प्रवेशवास सरूवा अवकाश र राइदामा पछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको निर्देशनमा भएको अध्ययनले अहिले कार्यरत नरहेका कर्मचारीका 4,072 पास सक्रिय देखिएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलका अनुसार यीमध्ये 507 पास संकलन गरी नष्ट गर्ने र प्रणालीबाट निष्क्रिय गर्ने प्रक्रिया शुरू भइसकेको छ। शुरू भएका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र समेत जारी गरेको डंगोलले बताएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म जम्मा 13,815 प्रवेश पास जारी भएकोमा 9,000 भन्दा धेरै अहिले पनि सक्रिय अवस्थामा रहेका छनृ।

शुरू भएका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र समेत जारी गरेको डंगोलले बताएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म जम्मा 13,815 प्रवेश पास जारी भएकोमा 9,000 भन्दा

0: 4,000 बढ़ी निषेधित क्षेत्र प्रवेश पास रद्द भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अध्ययन भएर निर्देशन भए अनुसार प्रवेश पास रद्द गरिएको हो। 4,072 निषेधित क्षेत्र प्रवेश पास डिएक्टिभ गर्न पीएओबाट निर्देशन आयो। लगतै हामीले सिस्टमबाट त्यसलाई डिएक्टिभ गर्यौं, सिटौलाले भनेका छन्। ईश्वरी भुजेल हत्याका अभियुक्त, उनका पति नेपाली ब्रो भन्ने कुमार थापा मगर र उनकी प्रेमिका भनिएकी प्रतीक्षा आचार्यलाई पूर्वपक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाण्डुले आदेश दिएको छ। जिल्ला अदालत काठमाण्डुका न्यायाधीश महेन्द्र बहादुर कार्कीको इजलासले बिहिबार थुनछेक आदेश गर्दै दुईजनालाई थुनामा पठाउने र दुईजनालाई धरोटीमा रिहा गर्न आदेश दिएको हो। उनीहरूसँगै पक्राउ परेका कुमारका भाइ विक्रम थापा मगर र उनका साथी सुजन थापालाई जनै 1,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश भएको जिल्ला अदालत काठमाण्डुका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिएका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513 55928। विजिट www.landmarknepal.com।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेटलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण

0: आराई होइना छुइटी यम आराई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा छुइटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9850607729
1: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 01856536, मोबाइल 98560056।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार, आजको पास त उतै होला हुन्छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98560 48082, 98461 48082।

स्वागत छ। बाँकी रहेका समाचारहरू लेखनाथ उद्योग वाणिज्य संघका महिला जनप्रतिनिधि तथा उद्यमीहरूका लागि नेतृत्व सिप विकास विषयक तीन दिने प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ। असार 16 गतेदेखि तीन दिनसम्म सञ्चालन भएको उक्त तालिम बिहिबार समापन गरिएको हो। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरले आयोजना गरेको पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रबन्धन केन्द्र र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा आयोजित तालिममा महानगरपालिकाका विभिन्न ओडाका जनप्रतिनिधि र स्थानीय महिला उद्यमीहरूको सहभागिता रहेको थियो।

अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले किचेर धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा 8 जना भिक्षुको ज्यान गएको छ। अरू 10 जना भन्दा धेरै घाइते भएका छन्। बालकले आफ्नो अभिभावकको ट्रक अनुमति बिना चलाउने क्रममा घटना भएको र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान शुरू गरेको समाचार संस्था एएफपीले जनाएको छ। प्रहरीका अनुसार 35 जना भिक्षु र 5 जना सर्वसाधारण अनुयायी तीर्थयात्राका क्रममा सड़क किनारा हुँदै हिँडिरहेका बेला बालकले चलाएको ट्रक नियन्त्रण बाहिर गई जुलुसमा ठोकिएको थियो। कतारको राजधानी दोहामा अमेरिका र इरान बीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्टा छुट्टी रूपमा गरेका छलफलमा उल्लेख्य प्रगति भएको अल जजिराले जनाएको छ। अस्ट्रेलियालाई 3-0 पराजित गर्दै स्पेनले सन् 2010 पहिलोपटक फिफा विश्वकपको नकआउट चरणमा जित हात पारेको छ। फिफा विश्वकप 2026 शुक्रबार बिहान भएको खेलमा मिकेल ओयाजावालले 2 गोलको मदतमा स्पेनले अस्ट्रेलियामाथि सहज जित हात पारेको हो। सन् 2010 दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्याण्डसलाई हराएर उपाधि जितेपछि स्पेनले विश्वकपको नकआउट चरणमा पहिलो जित हात पारेको हो।

फिफा विश्वकप अन्तर्गत अन्तिम 32 को रोमाञ्च खेलमा क्रोएसियालाई 2-1 पराजित गर्दै पोर्चुगल प्री क्वार्टर फाइनल अन्तिम 16 प्रवेश गरेको छ। टोरन्टो स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलको इन्जुरी समयमा गोंकालो रामोसले गोल गरेपछि पोर्चुगलले नाटकीय जित दर्ता गरेको हो। खेलको शुरूआतदेखि नै बलमाथि नियन्त्रण बनाए पनि पोर्चुगलले शुरूआती अग्रता भने गुमाएको थियो। 53 मिनटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई 1-0 अग्रता दिलाएका थिए। एक गोल पछि परेको स्थितिमा पोर्चुगलले लगातार आक्रमण बोल्यो। खेलको 68 मिनटमा प्राप्त पेनाल्टीलाई कप्तान क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै खेल 1-1 बराबरी ल्याए। खेलमा मुख्य मोड़ तब आयो जब प्रशिक्षक रोबर्टो मार्टिनेजले 81 मिनटमा कप्तान रोनाल्डोलाई मैदानबाट बाहिर बोलाए। रोनाल्डो निराश हुँदै बेन्चमा फर्किए पनि उनको स्थानमा आएका खेलाड़ीहरूको प्रभाव मैदानमा देखियो। 10 मिनटको इन्जुरी समय थपिएको 94 मिनटमा राफेल लियोको उत्कृष्ट क्रसमा गोंकालो रामेसले शानदार हेडर मार्फत गोल गर्दै पोर्चुगललाई जित दिलाए। अन्तिम समयमा गोल खाएपछि क्रोएसियाली खेलाड़ी र समर्थकहरू स्तब्ध बनेका थिए। रोनाल्डो मैदान बाहिर भए पनि रामोसको गोलपछि उनी मैदानभित्रै पुगेर साथीहरूसँग खुशी साटेका थिए। यो जीतसँगै पोर्चुगलले अब प्री क्वार्टर फाइनलमा बलियो प्रतिद्वन्दी स्पेनको सामना गर्ने पक्का भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 30 पावर हाउस मुसे टुडामा असार 13 गतेदेखि रामजी बादल मेमोरियल ट्रस्टको आयोजनामा भएको बादल मेमोरियल फुटबल पोखराको रामघाट एफसी सेतोले जितेको छ। रामघाट एफसी रातोलाई 5-6 गर्दै उसले उपाधि जितेको हो। उपाधिसँगै रामघाट एफसीले रू 1,11,111 रूपियाँ नगद सहित सिल मेडल र प्रमाणपत्र हात पार्न सफल भयो। उपविजेता रामघाट एफसी रातोले 66,666 नगद सहित सिल मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ। लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो 30 स्थापना दिवस एवं 29 वार्षिक उत्सवका अवसरमा संस्थाका सदस्यहरूबीच ब्याडमिण्टन तथा दौड़ प्रतियोगिता सम्पन्न गरेको छ। असार 16 र 17 गते गरी 2 दिनसम्म आयोजित ब्याडमिण्टन प्रतियोगिताको उपाधि शुभम पार्टी प्यालेसका संचालक हरि बस्ताकोटी र आरोस फर्निचर उद्योगका संचालक सन्तोष गुरूङको समूहले प्राप्त गरेको छ भने गण्डकी मल्टी एग्रो फार्मका संचालक हरि बुढाथोकी र सिसुवा कंक्रीट ब्लक उद्योगका संचालक लक्ष्मण बास्तोलाको समूह उपविजेतामा सीमित हुन पुगेको छ। प्रतियोगितामा लेखनाथ आल्मुनियम एण्ड स्टील उद्योगका संचालक भविन्द्र पुन र श्रीराम काष्ट उद्योगका संचालक उपेन्द्र राज सुवेदीको समूह साथै स्वस्तिका किराना पसलका संचालक खिमनाथ शर्मा र रिस्ता फेन्सी एण्ड कस्मेटिक्सका संचालक रमेश प्रसाद बास्तोलाको समूहले सान्त्वना स्थान हासिल गरेको छ। प्रतियोगितामा प्रथम हुने समूहले नगद रू 30,000, द्वितीय हुने समूहले नगद रू 17,000 र तृतीय हुने दुई समूहले नगद 8,000 साथमा सिल मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसै संघको आयोजनामा बिहिबार नै अन्तर सदस्यीय महिला तथा पुरूष दौड़ प्रतियोगिता सम्पन्न भएको छ।

0: अनुपम हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। सार्वजनिक गाड़ीको भाड़ा 2% घट्यो, नयाँ भाड़ा दर बिहिबारदेखि नै लागू। देशभर विषयमा पढ़ाई छाड्ने बालबालिकाको संख्या बढ़दै, विद्यालय स्तरमा देखिएको समस्या चुनौतीपूर्ण। पोखरामा युथ फेस्टिभल आयोजना, 6 युवा पोखरा युथ एक्सलेन्स अवार्डबाट सम्मानित। महाधिवेशन अघि कंग्रेसमा सहमतिको कसरत, खड्का सिटौला र शेखरको छुट्टा छुट्टै प्रस्ताव। कास्की पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषणा, अवकाश प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान। पोखरामा शनिबार राष्ट्रिय कफी प्रदर्शनी तथा कपिङ च्याम्पियनशीप हुँदै, नेपाली युवाको आकर्षण कफी खेतीतर्फ बढ़दै। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले 8 भिक्षुको ज्यान गयो। कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक, र रामघाट एफसीले जित्यो बादल मेमोरियल फुटबलको उपाधि। 6 अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्, नमस्कार।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 छ।
4: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
2: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: ओहो नासर बे कति छ्याबा डिजाइन बे मारै खाना किन नि खनि तोला
4: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
3: ए नै छ्याबा मार दोकान पो मोना नै प्रेसलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
4: हजुर किने झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
3: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुताय रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा दिलन चन्नै यामो
3: तोय निल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
6: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
7: शशिधर अनि तिमी नि
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
7: त्यो पनि एनटीएचएमसीमा छ नि
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
6: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
9: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
9: विस्तृत जानकारीका लागि लागण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np
6: होम केयर सेवा होम केयर सेवा
7: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
6: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560972।
10: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
11: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
10: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वर ब्याङ्कवेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
11: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
10: ल, तिमीलाई थाहै छैन दिव्येश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
11: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
10: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्द, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 98028750701, 98028750702।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
13: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
6: यहाँ अत्याधुनिक थ्री टेस्टका मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
0: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
15: हिमस्टार फर अ कम्प्लिट होम।

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Karayi. Ensuring Future.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: 1 point Sangha, Sadai rewarded.
1: Hello.
2: Hazur, namaskar.
1: Hello.
2: Namaskar kaka, sunnu bhayo na?
1: Hello. Hello. Hello. Alik thulo swarle bolnus na. खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
5: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
4: मृगौला तथा मूत्र रोग युरो सर्जरी
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
4: न्युरो सर्जरी सेवा कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा
5: बाल रोग
4: नाक कान तथा घाँटी रोग
5: मानसिक तथा स्नायु रोग
4: प्रसूति तथा स्त्री रोग
5: छाला यौन तथा कुष्ठ रोग
4: नेत्र रोग
5: दाँत तथा मुख रोग
4: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
5: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
4: सुविधा सम्पन्न आईसीयू सेवा
5: डिजिटल एक्सरे
4: सिटी स्क्यान सेवा
5: भिडियो एक्सरे इको कार्डियोग्राफी
4: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
5: फिजियोथेरापी युरोफ्लोमेट्री
4: केमोथेरापी
5: सुरक्षित गर्भपतन सेवा
4: होल बडी चेकअप हेल्थ प्याकेज
5: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
4: फोन 061-572-648 572-849
6: खुट्टु खुट्टु पियो या सिप परमायो
7: अब घर दियो लाइकी चीज को हर्डी
8: होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
9: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान
10: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ
9: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर
10: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ
9: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर
10: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर
9: आत्मनिर्णयको कारलाई मान्यता देऊ
10: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर
9: नेपाल आदिवासी जनजाति महासंघ

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6089 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु, हाम्रो साथी अरविन्द साङ्के। आज बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। आजको यो श्रृंखला समसामयिक विषयवस्तुमा हामी कुराकानी गर्छौं। समसामयिक विषयवस्तुलाई कुराकानीमा उठान गर्दै गर्दाखेरि अहिलेको वर्तमान परिस्थितिलाई हामीले हेर्दैछौं। बर्खा लागेको छ, अब भेलबाडीहरू आउने सम्भावना उत्तिकै छ, त्यसबाट आफू पनि सतर्क रहनुहोला। पूर्वाभ्यासका कामहरूमा लाग्नुहोला, लाग्नु पनि भएको छ होला, र आफ्नो छेउछाउकालाई पनि सुझाउने काम गर्नुहोला। यो भेलबाडीले हामीलाई क्षति नोक्सानी पुर्याउन सक्छ, खेतीपातीको समय पनि छ, कतिपय खेतीपातीमा पनि लागिरहनु भएको अवस्था छ, यति बेला रोपाईको चटार पनि उत्तिकै छ। सरकार बनेपछि सरकारले बनाएका सयपुते कार्ययोजनाहरूमा सरकार अगाडि बढ़िरहेको यो अवस्था छ, र केही केही बुदाहरूमा काम भइरहँदाखेरि ती असन्तुष्टिहरू अहिले सड़कसम्म स्पष्ट भएका छन्। अतिक्रमित भूभाग हटाउने कामहरू भइरहेको छ, यद्यपि त्यहाँ सन्तुष्टिका कुराहरू पनि रहिरहेका छन्। सुकुम्बासी उत्पीडित दलित जनजाति जो जति अव्यवस्थित रूपमा बस्नुभएको थियो उहाँहरूलाई समुचित रूपमा व्यवस्थापन गरिसकेपछि उठाउने खालको कुराहरू पनि रहिरहेका छन्। र कतिपय शहरमा सरकार विरूद्ध उनीहरूले नारा पनि लगाइरहेका छन् भने सरकारको नेतृत्व गरेको राजपाको पार्टी कार्यालय अगाडि नै गएर पनि उनीहरूले नारा जुल गरेको अवस्था र अपंगत्व भएका व्यक्तिहरू समेत त्यो स्थानमा गएर हामीलाई भेट्न दियो, हामी कुरा गर्छौं, हाम्रो भोटको पनि कदर गरियोस् भन्ने खालको कुराहरू गरिरहेका छन्। सरकारले यी जम्मै असन्तुष्टिहरूलाई कसरी अगाडि लैजान्छ र देशलाई स्थिरतातर्फ कसरी लैजान्छ, शान्ति अमन चयनमा कसरी लैजान्छ, कर जतासुकै बढ़्यो भन्ने खालको कुराहरू र बाटोमा पनि खाल्डाखुल्डी त्यत्तिकै स्थितिमा छन्, तिनीहरू कहिले सपारिन्छन् भन्ने प्रश्न एकातिर छ भने अहिले जुन ट्याक्स उठाइरहेको यो अवस्था छ त्यसमा पनि एक खालको चरम असन्तुष्टि बढ़िरहेको यो अवस्थामा अब के हुन्छ, कसो गर्नुपर्छ, खबरदारी त जहिले पनि गरिरहनुपर्छ र भइरहेको त्यो स्थिति पनि छ। र अहिले खबरदारी विभिन्न ठाउँमा गरिरहँदाखेरि पोखरामा पनि यो खबरदारी भइरहेको छ, यो केन्द्रीय स्तरको कार्यक्रम हो, गण्डकी क्षेत्रमा पनि खबरदारीका कार्यक्रमहरू गरिरहँदाखेरि मैले आज डाक्टर निरञ्जन कोइराला उहाँलाई एकपटक स्टुडियोमा निम्ताएको छु। उहाँ अहिले फेरि जमिनलाई सँगसँगै लेखेरै बोलेरै अगाडि पनि बढ़िरहनु भएको छ। नमस्कार, यहाँलाई स्वागत छ।
2: हजुर नमस्कार सल्यानी सर,
1: आराम हुनुहुन्छ?
2: हजुर आरामै छु।
1: अब सरकारका सय दिन अब पुग्ने यो बेला र सरकारका सय कामहरूलाई तपाईँहरू जस्तै युवाहरूले खबरदारी पनि शुरू गर्नुभएको छ र अगाडि पनि बढ़िरहेको व्यवस्था छ र कसरी हेरिरहनु भएको छ, कसरी निहालिरहनु भएको छ आफ्नै सहपाठीहरू, अब कोही सांसद छन् कोही मन्त्री छन्?
2: हजुर, अब सर्वप्रथम त अब हाम्रो देशमा हाम्रो इतिहास हेर्दाखेरि, राजनीतिक इतिहास हेर्दाखेरि हामीले धेरै पटक व्यवस्था परिवर्तन गरिसकेका छौँ र देखिसकेका छौँ, र बलिदानी दियौ, सड़कमा ओर्लियो र ठूला ठूला क्रान्तिहरू सफल पनि पार्यौं। तर अब यो अहिलेको जेएनजी पुस्तामा, यो 21 शताब्दीको जेएनजी पुस्तामा आइसक्दाखेरि चाहिँ हामीले गरेका ती हाम्रा चाहिँ भनौँ अग्रजहरूले गर्नुभएका, राजनीतिक दलहरूले गर्नुभएका, नेपाली जनताले चाहिँ गरेको चाहिँ जति पनि बलिदानी छ, त्यो बलिदानी चाहिँ सार्थक भयो कि भएन, अथवा चाहिँ जुन उद्देश्यको लागि सपना बोकेर बलिदानी दिनुभएको थियो त्यो सपना अनुसार चाहिँ अहिलेको सम्पूर्ण काम कारवाहीहरू हाम्रो देश तर्फ अगाडि बढ़िरहेको छ कि छैन, त्यो समृद्धिको श्रेणीमा, समृद्ध नेपालको श्रेणीमा चाहिँ अगाडि बढ़िरहेको छ कि छैन, त्यो सम्पूर्ण कुराहरूलाई चाहिँ हामीले नागरिक स्तरमा पनि अडिट गर्नुपर्ने हुन्छ। अहिले जुन जेएनजी सरकार यो जुन आन्दोलन भयो र त्यस पछाडिको जुन फागुन 21 गतेको आम निर्वाचन पछाडि जुन सरकार बनेको छ, राष्ट्रपाको सरकार र बालेन जी चाहिँ प्रधानमन्त्री हुनुहुन्छ अहिले, र उहाँले जुन घोषणा पत्रमा अथवा चाहिँ करार पत्रमा जति कुराहरू बाचा गर्नु भएको थियो र आम जनताले आम नेपाली जनताले पनि जेको लागि जुन म्यान्डेटको लागि उहाँहरूलाई चाहिँ भारी मतका साथ चाहिँ विजयी गराउनु भएको थियो, अलमोस्ट दुई तिहाईको मतदान गर्नुभएको थियो, उक्त भावना अनुसार उक्त एजेण्डा अनुसार उक्त करार पत्र अनुसार बाचा पत्र अनुसार काम कारवाहीहरू अगाडि बढ़ेको छ कि छैन भनेर निहाल्नु पर्ने अहिले अब लगभग लगभग यो सरकारको सयौं दिन पुग्दै गर्दाखेरि चाहिँ अब हामीहरूले के गर्नुपर्ने छ भन्दाखेरि आम जनताहरूले पनि आम समाजले पनि सम्पूर्ण देशवासीले यसलाई चाहिँ हामीले मूल्याङ्कन गर्नुपर्ने दिन आइसकेको छ। त्यो मूल्याङ्कन गर्दै गर्दाखेरि बालेन सरकार यो म्यान्डेट अनुसार अगाडि बढ़ेको छ कि छैन भनेर चाहिँ अब धेरैजना घरको चाहिँ आफ्नो आफ्नो अब यसमा धारणा रहने गर्दछ र जुन म्यान्डेटका साथ चाहिँ अब भनौँ फर इक्जाम्पल आउने बित्तिकै सुकुम्बासीको विषयमा चाहिँ यो सरकारले एकदमै भनौँ सिरियसली नै यसलाई लिएको देखिन्छ र आउने बित्तिकै सर्वप्रथम गरेको काम भनेको नि त्यही नै थियो र चुनावभन्दा अगाडिको घोषणा पत्रमा अथवा चाहिँ चुनावभन्दा अगाडिको आमसभाहरूमा चाहिँ उहाँहरूले के कस्ता चाहिँ वाचा गर्नुभएको थियो र चुनाव लगत्तै सरकार बन्ने लगत्तै चाहिँ कस्ता काम कारवाहीहरू अगाडि बढ़ाउनु भयो र त्योसम्म ठिकै छ। अब भनौँ उहाँहरूको शान्ति र उहाँहरूको सुरक्षाको लागि उहाँहरूको चाहिँ आर्थिक स्थिति उकास्नको लागि जुन सुकुम्बासी बस्तीलाई हटाएर नयाँ बस्तीमा चाहिँ उहाँहरूलाई लैजाने र जुन चाहिँ वास्तविक सुकुम्बासीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ घर जग्गा धनी पत्र अथवा चाहिँ लाल पूर्जा पनि दिने भन्ने जुन कुरा भएको थियो त्यो अनुसारले चाहिँ अगाडि बढ़ेको छ कि छैन भन्ने पनि मुख्य रहन्छ र होल्डिङ सेन्टरमा राख्ने र दुई छाक खाना खुवाउनको चाहिँ कुनै समस्या नहुनु पर्ने हो। त्यसमा पनि अलिकति थोरै मीडियामा आए अनुसार चाहिँ थोरै समस्या त्यहाँबाट पनि अब भनौँ न सकेसम्म चाहिँ यिनीहरू यहाँ नबस्ती हुन्थ्यो अब आफ्नो आफ्नो बाटो लागिदिए हुन्थ्यो भन्ने खालका चाहिँ अभिप्रायका साथ चाहिँ कामहरू अगाडि बढ़ेको जस्तो देखिन्छ। सकेसम्म चाहिँ अब त्यस्तो मानवीयताको हिसाबले र हामी नेपाली दाजुभाइ दिदीबहिनी सबै भनौँ यो नेपाललाई माया गर्ने जति पनि राष्ट्रप्रेमीहरू हुनुहुन्छ यो नेपाली नागरिकता लिइसके पछाडि अब नेपालको संविधानको चाहिँ मर्म अनुसार भावना अनुसार कोही पनि भूमिविहीन हुनु हुँदैन भन्ने जुन चाहिँ भावना छ त्यो भावना
3: 44-47 तमा मौलिक हक र अधिकारहरू प्रष्ट रूपमा लेखेका छन्।
2: हजुर
3: त्यहाँ बस्न पाउनु पर्यो, खान पाउनु पर्यो, पढ्न पाउनु पर्यो, सबै कुरा ग्यारेन्टी भनेर लेखेका छन् नि, खै त ग्यारेन्टी?
2: हजुर सम्पूर्ण कुराहरू ग्यारेन्टी सुनिश्चित गर्नुपर्छ सरकारले भनेर संविधानमा लेखिएको छ। तर सो भावना अनुसार सो संविधानको मर्म अनुसार यो भनेको कस्तो हुन्छ भन्दाखेरि हजुरको मेरो हुनुहुन्छ यो नेपाली नागरिकता लिइसके पछाडि अब नेपालको संविधानको चाहिँ मर्म अनुसार भावना अनुसार कोही पनि भूमिविहीन हुनु हुँदैन भन्ने जुन चाहिँ भावना छ त्यो भावना
3: 44-47

0: माफियाहरूलाई माफियाहरूलाई अब त्यहाँ भनिरहेको भाष्य अनुसार हुकुमवासीहरूलाई उनीहरूलाई चाहिँ कार्यवाही त गर्नु पर्यो, तर वास्तविक सुकुमवासीहरूलाई समुचित रूपमा व्यवस्थापन गरिकन त्यो गराए भए के हुन्थ्यो? गर्न त सजिलो छ र त बनाउन त गाह्रो छ नि.
1: हजुर, डेफिनेटली यो
0: सुकुमवासी बस्तीमा बच्चाहरू मेरो बाबालाई खोजिदेऊ, मेरो आमालाई खोजिदेऊ भनेर रोइरहेका छन्. तिनका बाबा आमा कहाँ काम गर्न गएका छन् कसैलाई पनि थाहा छैन. टहरो तिनको टहरो भत्का
1: डेफिनेटली श्रमिक वर्गहरू धेरै नै हुनुहुन्छ नेपालमा त्यसको पनि अब लेखाजोखा त हरेक कुराको हुनुपर्छ होइन. सबैको जिन्दगी भनेको सानो होस् या ठुलो होस्, गरिब होस् या धनी होस्, सबैको बराबर नै हुन्छ. यो देशको नागरिक भइसके पछाडि सबैको हैसियत बराबरै हो संविधानमा. कानूनको आँखामा चाहिँ एउटै नजरले हेर्नुपर्दछ, सबै बराबरै हो. हामीहरू चाहिँ दाजुभाइ दिदीबहिनी नेपाली सम्पूर्ण भाषीहरू नेपाली नागरिकता लिएर जो बस्नुभयो सबैजना चाहिँ बराबरै हुनुहुन्छ. उहाँहरूलाई चाहिँ
0: बसेको भए पनि त्यो 10 रुपियाँको टिकट काटेर पाएको छिर्कट हो, त्यो लिएर बसेको भए पनि नागरिक हो, नपाएको पनि नागरिक हो.
1: नपाएको पनि नागरिक हो, जो जसले नागरिकता पाउनु भएको छैन र नेपाली हुनुहुन्छ, उहाँहरू चाहिँ बाई बर्थ अथवा बाई ब्लड चाहिँ नेपाली हुनुहुन्छ र उहाँहरूले नेपालको लागि चाहिँ कन्ट्रिब्युसन गर्नुभएको छ र नेपाली नागरिकता पाउनको लागि चाहिँ समस्या भइरहेको छ भने नेपालको संविधान अनुसार कोही पनि नागरिकता विहीन हुनुहुँदैन र भूमि विहीन हुनुहुँदैन. शिक्षा स्वास्थ्य जस्ता आधारभूत कुराहरूमा चाहिँ उहाँहरूले निशुल्क पाउनुपर्दछ. हामी सम्पूर्ण नेपाली निशुल्क पाउनुपर्दछ भन्ने जुन चाहिँ संविधानको मूलमर्म हो, सो अनुसार यो सरकार अगाडि बढेको हामी देख्न चाहन्छौ र त्यो अनुसार चाहिँ कता कता अलिकति थोरै मनमा अलिकति खिन्न लाएर आउँछ. त्यो अनुसार नबढेको पो हो कि थोरै थोरै यसो उहाँ यो सरकारको काम कारवाही हेर्दाखेरि चाहिँ अलिकति थोरै खबरदारी गर्नुपर्ने बेला आएको हो कि? किनभने अब सत्ता पक्षको जुन सरकार रहेको छ, सत्ता पक्षले सरकार पक्षलाई खबरदारी नगर्ने जस्तो स्थिति देखिसके पछाडि अब नागरिक स्तर भनेको सरकार पक्ष हुनुपर्ने हो, किनभने नागरिकहरूले चाहिँ भोट हालेर सरकार बनाएपछि सरकार त नागरिकको हुनुपर्ने हो. तर नागरिकहरू नै अब विपक्षी अथवा चाहिँ भनौँ न यहाँनिर खबरदारी गर्नुपर्ने अथवा चाहिँ विरोध गर्नुपर्ने अथवा यो कुरो भएन अथवा यो कुरामा सल्लाह सुझाव दिनुपर्ने, जनता नै सल्लाहकार र जनता नै अब यसमा चाहिँ हामीहरू चाहिँ अब यो खबरदारी गर्नको लागि चाहिँ अगाडि आउनु पर्दछ.
0: चुपचाप छन् के त्रासले बोल्न सकिरहेका छ?
1: हजुर, अब यस्तो छ, अब यो कस्तो भन्दाखेरि बल्ल अब 3 महिना 100 दिनको हाराहारीमा अब यो सरकार पुगेको छ र अब केही समय भर्खरै अब कस्तो भाष्य बनाइयो भन्दाखेरि यत्रो 30-35 वर्षसम्म त अब अरू पार्टीहरूले गर्न सकेको कुरो अब 100 दिनमा अब किस्तीमा राखेर चाहिँ सबै कुराहरू चाहिँ रेडिमेड दिनुपर्ने अथवा चाहिँ 100 दिनमा भइहाल्छ र भन्ने खालका कुराहरू जुन छन्, तर मर्निङ सज द डे भने जस्तै अथवा चाहिँ हुने बिरुवाको चिल्लो पात भने जस्तै अब त्यसले चाहिँ एउटा केही संकेतहरू हुन्छन्, इन्डिकेटर्सहरू हुन्छन्, गभर्नेन्सको इन्डिकेटरहरू हुन्छन् होइन, गुड गभर्नेन्सका इन्डिकेटरहरू हुन्छन्. अब हामीहरूले के छ भन्दाखेरि हजुरको भनौँ न अब यही अब हाम्रै पोखरा भ्यालीभित्र पोखरा सिटीभित्र मेट्रोभित्र कुरा गर्ने हो भने हाम्रो चाहिँ जुन बाटोघाटोहरू छन् बाटोघाटोहरूमा चाहिँ खाल्टाखुल्टी परेका छन् अथवा चाहिँ खानेपानी संस्थानले अथवा चाहिँ नेपाल विद्युत प्राधिकरणले अथवा चाहिँ टेलिकमहरूले जुन बनाएका चाहिँ बाटो भत्काएका छन् र त्यसलाई चाहिँ जस्ताको त्यस्तै नबनाइकन अब त्यसमा चाहिँ भनौँ अब यो बाटोहरू चाहिँ एउटै बाटोमा हिँड्दाखेरि 3-4 थरीको लेयर्सहरू जस्तो देखिन्छ कि अब एक ठाउँमा हिँड्दाखेरि थोरै अलिक तलतिर दबेको जस्तो, अर्कोतिर फेरि अलिक थोरै 2 फिटतिर चाहिँ अलिक माथि गयो जस्तो, फेरि एक तालतिर टारेको जस्तो, 3-4 ठाउँको अनइभेन खालको रोडहरूले गर्दाखेरि पनि अब के छ भन्दाखेरि यो एक्सिडेन्टहरू बढिरहेको. त्यही भएर हाम्रो सड़कहरू यस्तो हुनु भएन कि यो चाहिँ एउटा दुर्घटना गराउने एउटा चाहिँ भनौँ न जोखिम हुने खालको चाहिँ सड़क त्यस्तो खालको देखिनु भएन. मलाई त कहिलेकाहीँ कस्तो लाग्छ भन्दाखेरि यो चाहिँ हजुरको यो भनौँ न अब जहाँ ड्रक्सी मापसे गरेर जति एक्सिडेन्ट भएका छन् अथवा चाहिँ ज्यान गएका छन् त्योभन्दा बढी त यो सड़कको जुन छ यो खाल्टाखुल्टी अथवा चाहिँ यो अनइभन जुन चाहिँ टालिएका चाहिँ रोडहरू छ यसले गर्दाखेरि बढी ज्यान गएको हो कि अथवा चाहिँ यसका चाहिँ भौतिक पूर्वाधारहरू ट्राफिक सिग्नलहरू जेब्रा क्रसिङहरू अन्डरपासहरू अनि त्यसपछि लगाएर फ्लाइओभर स्काइपासहरू बाटो काट्ने जुन छ नि यसको चाहिँ अलिकति व्यवस्थित नभएर इन्फ्रास्ट्रक्चर पूर्वाधारको तयारी नभएर गर्दाखेरि चाहिँ बाटो बनाउने र त्यसको त्यसै छोडिदिने र अर्को इन्फ्रास्ट्रक्चर अथवा बाटो काट्ने जुन जेब्रा क्रसिङ छ त्यो बनाउनको लागि चाहिँ फेरि केही वर्ष कुर्नुपर्ने, फेरि चाहिँ अब आकाशीय पुल हाल्नको लागि बाटो काट्नको लागि फेरि अर्को केही वर्ष कुर्नुपर्ने, त्यस्ता खालका चाहिँ कुराहरू जुन छन् त्यसलाई पनि हामीले चाहिँ यसलाई सम्बोधन गर्नुपर्ने छ. यो पूर्वाधारहरू तयारी गर्नुपर्नेछ। यो सम्पूर्ण कुरा तयारी गरिसके पछाडि मलाई जहाँसम्म लाग्छ यो म्यापसैले हुने एक्सिडेन्ट भन्दा अहिले जुन चाहिँ यो बाटोको पूर्वाधारको विकास नभएको कारणले गर्दाखेरि जुन बढी एक्सिडेन्ट भइरहेको छ त्यसलाई न्यूनीकरण गर्न त्यसलाई सम्बोधन गर्दाखेरि सकिन्छ जस्तो लाग्दछ।

0: संसद स्थानमै पुग्यो नि बाटाका खाल्दा खुल्ली नपुग्नेलाई कति ट्याक्स लाग्छ सरकारलाई ट्याक्स लाग्छ लाग्दैन भन्ने कुराहरू पनि संसदसँगै पुग्यो नि उठ्यो नि होइन
1: हजुर हजुर अब अहिले यो जुन
0: गृहमन्त्रीको केसमा होइन संसदसम्मै पुग्यो नि
1: हजुर डेफिनेटली अब यो
0: सबैलाई हुन्छ होला नि है
1: कानुनले एउटा
0: अभियान पनि
1: सबैलाई बराबर नै हो
0: अभियान पनि सुरु गर्नु भएको छ यो अभियानसँगै सायद यो तत्त्व भिन्नता छैन होला
1: छैन किनभने अब
0: देखाउने खबरदारी मात्र हो कि खालको खबरदारी
1: अनि अहिले यो सरकारको चाहिँ सयौं दिन पुग्दै गर्दाखेरि अब सरकारले जुन घोषणा पत्र गरेको थियो वाचा करार पत्र गरेको थियो सो अनुरूपको काम कारवाही भएको छ कि छैन सो अनुरूप भएको छ भने हामीले चाहिँ ताली बजाउने वावाही गर्ने हो सरकारलाई सो अनुरूप भएको छैन भने चाहिँ हामीले चाहिँ खबरदारी गर्ने हो होइन हामीले यहाँ कसैलाई चाहिँ विरोध गर्न आएका होइनौ होइन हामी चाहिँ कुनै विशेष एक व्यक्ति मात्र नभएर यो सम्पूर्ण नागरिकहरूको समाजको र सम्पूर्ण देशको आवाज बोल्नको लागि यो खबरदारी गर्नु चाहिँ हामीहरू चाहिँ यो खबरदारी खबरदारी गर्ने चाहिँ अथवा चाहिँ उहाँहरूलाई चाहिँ अब भनौँ कुनै किसिमको चाहिँ सबैजना चाहिँ प्रत्येक व्यक्तिहरू मानौ म भित्र कति कमजोरीहरू छन् सबै जानकारी मसित नहुन सक्छ ममा सबै विज्ञता हुँदैन पनि एउटा व्यक्तिमा चाहिँ सबै कुरा जानेको हुन्छ भन्ने छैन त्यस्तै सरकारमा जानुभएको जति पनि सांसदहरू हुनुहुन्छ अथवा अहिले जुन चाहिँ सरकारमा चाहिँ भनौँ क्याबिनेटमा चाहिँ मन्त्रीहरू हुनुहुन्छ जो कोही पनि अब पूर्ण ज्ञान हासिल गरेर आएको हुँदैन त्यस कारणले गर्दाखेरि उहाँहरूलाई पनि केही कुराहरू सल्लाह सुझावहरू चाहिन सक्छ त्यस्ता सल्लाह सुझाव नपुगेको ठाउँमा सल्लाह सुझाव दिनको लागि र बाचापत्र अथवा करार पत्रबाट चाहिँ अलि अफ ट्र्याक जाँदै हुनुहुन्छ भने खबरदारी गर्नको लागि नै यो खबरदारी हामीले चाहिँ सभा अस्ति पोखरामा चाहिँ भनौँ अस्तिको गएको शनिबार चाहिँ अमरसिंह चोकमा एउटा भेला सम्पन्न गरेर हामीहरूले चाहिँ खबरदारी पनि गरेका छौँ र यस्तै खालको खबरदारीहरू गण्डकी प्रदेशका अन्य 11 जिल्ला र अन्य साथीहरूले नेपालभरिका प्रदेशहरूमा पनि यस्तो कार्यक्रमहरू अगाडि बढाइराख्नु भएको छ सो कार्यक्रममा सो जुन खबरदारी सभा छ यसको मूल उद्देश्य भनेको नै अब सरकारलाई चाहिँ यो राइट ट्र्याकमा अथवा ट्र्याकमा हिँडिरहेको छ कि छैन त्यसलाई चाहिँ ट्र्याकमा एउटा विधिको शासन अनुसार चाहिँ सरकार चल्नुपर्छ भनेर चाहिँ खबरदारी गर्नको लागि नै हो
0: यो खबरदारी आन्दोलन शुरू भयो
1: हजुर खबरदारी चाहिँ अब
0: प्रदेशमा प्रदेशका सबै जिल्लाहरूमा हुन्छ
1: हजुर सबै अब अहिले हाम्रो चाहिँ पूर्वतिर बिरता मोडतिर वा विराटनगरतिर पनि भइसकेको छ र काठमाडौँमा चाहिँ पनि भइसकेको छ त्यस्तै गरेर अब गण्डकी प्रदेशमा पोखराबाट मैले यसको भनौँ न यसलाई चाहिँ शुरूआत गरिसकेको छु केन्द्रबाट हाम्रो यो जुन अभियान छ यो कुनै पार्टी विशेष अथवा पोलिटिकल पार्टी होइन राजनीतिक दल पनि होइन यो चाहिँ आम नागरिकबाट स्वस्फूर्त रूपमा चाहिँ इन्डिपेन्डेन्टली जति पनि इन्डिपेन्डेन्ट व्यक्ति स्वतन्त्र नागरिकहरू हुनुहुन्छ उहाँहरूको आवाजलाई बोल्नको लागि चाहिँ यो अभियान चाहिँ शुरूआत गरिएको हो र यहाँनिर अस्ति भर्खर हामीले पोखरामा पनि यसको एउटा कार्यक्रम गरेर चाहिँ एक चरणको भेला हामीले सम्पन्न गरिसकेका छौं।
0: अब अहिले पनि विदेशी निक्रम रोकिएको छैन, पहिलाभन्दा अहिले झन् धेरै विदेशतिर जान थाले भन्ने त्यो डाटाहरू आउन थालेका छन् भने सरकारले यसमा कतिको ध्यान पुर्याउनु पर्छ?
1: हजुर यो के भयो भन्दाखेरि हजुरको नेपालमा अहिले जुन सरकारले सुकुम्बासी बस्तीबाट काम कारवाही शुरू गरेको छ र त्यस पछाडि चाहिँ अब विभिन्न चरणमा चाहिँ यो जति पनि मापदण्ड विपरीत बनाइएका संरचनाहरू छन् त्यसलाई चाहिँ हटाउनेदेखि लिएर अब भनौँ अब यो विकास गर्ने क्रमको चाहिँ केही यो खुट्किलाहरू हुन् यी सिडीहरू हुन् यसलाई हामीले चाहिँ स्वीकार पनि गर्नुपर्दछ र सोही अनुरूप चाहिँ व्यवस्था पनि गर्नुपर्दछ। यदि व्यवस्थापन हुन सकेन भने माइग्रेसन हुन्छ नै होइन, जस्तै अब चाहिँ माओवादी द्वन्द्वकालमा पनि गाउँठाउँका अथवा चाहिँ द्वन्द्वग्रसित गाउँहरूमा चाहिँ हामीले उपयुक्त सुरक्षा अथवा चाहिँ त्यस्तो महसुस गराउन नसक्दाखेरि गाउँठाउँबाट चाहिँ विस्थापित भएर सहरमा आउनुभयो अथवा चाहिँ सहरबाट पनि विस्थापित भएर विदेश जानुपर्ने स्थिति आयो। धेरै त अहिले माओवादी द्वन्द्वकालको कारण देखाएर रिफ्युजी लिएर चाहिँ युएसमा नागरिकता लिएर अथवा ग्रीन कार्ड लिएर त्यहाँ त्यहाँ त्यहाँ बसिराख्नु भएको छ। त्यसै गरी यो माइग्रेसनलाई चाहिँ हामीले रोक्न सक्दैनौँ किनभने जता चाहिँ अब बढी अपर्च्युनिटी हुन्छ, जता चाहिँ बढी काम अथवा चाहिँ आफ्नो जीवनलाई सहजता हुन्छ त्यहाँनिर अवश्य पनि एउटा मान्छेको नेचर त्यही नै रहन्छ कि अथवा चाहिँ मान्छे मात्रै नभएर जनावरको नेचर नै त्यही रहन्छ। सुविधा सम्पन्न ठाउँ जता छ त्यतातिर चाहिँ अब जाने चान्सेस आइरहन्छ र नेपालमा चाहिँ अहिले रोजगारीको समस्या पनि एउटा ठूलो रोगको रूपमा रहेको छ. यो भन्दा अगाडि चाहिँ अब यो जुन फागुन 21 जेएनजी आन्दोलन पछाडिको चुनाव भयो त्यो चुनावमा पनि मैले म आफै उम्मेदवारी दिएर निर्वाचन क्षेत्र नम्बर 2 लड्दै गर्दाखेरि मैले घोषणा पत्रमा यो बेरोजगारीको लागि अथवा चाहिँ इम्प्लोयमेन्टको लागि चाहिँ के गर्न सकिन्छ भन्ने कुराहरूमा पनि जोड़ दिएको थिएँ. जस्तै अब नेपालमा भएको जति पनि जल जमिन जड़ीबुटी जंगल जति पनि चाहिँ प्राकृतिक स्रोतहरू छन् यी प्राकृतिक स्रोतहरूलाई हामीले चाहिँ पहिचान गर्न पर्यो. पहिचान गरे पछाडि चाहिँ त्यसलाई चाहिँ हामीले प्रविधिलाई प्रयोग गरेर विज्ञान तथा प्रविधिलाई प्रयोग गरेर वैज्ञानिक ढंगले त्यसको चाहिँ हामीले भनौँ त्यसलाई हामीले यो प्रशोधन गर्नुपर्ने हुन्छ. प्रशोधन गरेर इण्डस्ट्रीहरू उद्योग कलकारखानाहरू सेटअप गर्नु पर्यो. उद्योग कलकारखानाहरू आइसके पछाडि अब त्यहाँ काम गर्ने रोजगारीको अवसरहरू सिर्जना हुन्छन्. त्यसले गर्दाखेरि हामी नेपाली दाजुभाइहरू कतिलाई चाहिँ त्यहाँ एब्जर्भ गर्न सकिन्छ होइन. त्यसमा चाहिँ अब विभिन्न किसिमको प्राविधिकदेखि लिएर अब त्यहाँ म्यानेजमेन्टका प्रशासनका व्यक्तित्वहरूदेखि लिएर अब श्रमिक वर्ग सबैजनाले चाहिँ रोजगारी पाउनुहुन्छ. एउटा मात्रै प्राकृतिक स्रोत छैन हाम्रो देशमा चाहिँ. हाम्रो देशमा त अब विभिन्न किसिमका चाहिँ भनौँ हाइड्रोदेखि लिएर जल ऊर्जादेखि लिएर जंगलमा अब जडीबुटीहरूदेखि लिएर औषधिजन्य वनस्पतिहरूदेखि लिएर त्यस्तै गरेर चाहिँ अब जमिन मुनि चाहिँ अब कति हाम्रो चाहिँ खनिज पदार्थहरू छन् खनिजको कुराहरू कता गयो भूगर्भमा रहेका यो गर्भ मुनि रहेका चाहिँ गर्भमा रहेका चाहिँ यो प्राकृतिक स्रोतहरू यो खनिज पदार्थहरू त्यसमा चाहिँ अब विभिन्न किसिमका कुराहरू हुन सक्छन् फलाम पनि हुनसक्छ. अब विभिन्न किसिमका चाहिँ तामा अथवा चाहिँ भनौँ न अब धेरै कच्चा पदार्थहरू त्यहाँ हामीले भेटाउन सक्छौँ. त्यो कुराहरूलाई चाहिँ प्राकृतिक तेल पनि हुनसक्छ प्राकृतिक ग्यासहरू पनि हुनसक्छ. त्यसको चाहिँ खोजी तलासी वैज्ञानिक ढंगले त्यसको चाहिँ पहिचान गरेर त्यसलाई चाहिँ हामीले चाहिँ प्रशोधन गरेर चाहिँ देशभित्र मात्र नभएर देश बाहिर पनि हामीले बेच्न सक्नुपर्दछ. त्यसले गर्दाखेरि चाहिँ एउटा इम्प्लोयमेन्टको चाहिँ क्रिएट हुन्छ. जबसम्म चाहिँ यो कोर कुरा हो यो आर्थिक हामीले चाहिँ जतिसुकै अहिले सरकारले गरेका कामहरू छन् अब हरियो बसलाई चाहिँ निलो बनाउने अथवा चाहिँ भनौँ यो चाहिँ गाडीको स्टिकरहरू उकाउने होइनदेखि लिएर चाहिँ विभिन्न किसिमका कुराहरू छन् यी कुराहरू पनि आवश्यक छन् होला. तर चाहिँ कस्तो भन्दाखेरि एउटा चाहिँ समय परिवर्तनसँगै र हाम्रो चाहिँ आर्थिक हैसियत परिवर्तनसँगै गर्दै जाने कामहरू हुन्. जस्तै मलाई चाहिँ अब खाना लाउनै धौँदो छ भने मैले चाहिँ एकदम राम्रो कपडा लाएर हिँडेर कुनै अर्थ रहँदैन. यी कस्मेटिक कुराहरू अथवा चाहिँ यी फ्यान्सी कुराहरू अथवा यी हेर्दाखेरि चाहिँ आकर्षक देखिने सौन्दर्यका कुराहरू ब्युटिफिकेसन भनेर धेरै फोकस गरिएको छ. त्यो ब्युटिफिकेसन भन्ने कुरा चाहिँ केही कुराहरू मापदण्ड भनौँ न प्रक्रियाहरू पूरा गरिसके पछाडि अन्तिममा हामीले जसरी चाहिँ खाना खाइसकेपछि दही अथवा चाहिँ कुनै रसभरि डेजर्ट खान्छौँ त्यस्तै खालका चाहिँ भनौँ न यो डेजर्ट जस्तो लाग्छ. मलाई चाहिँ यो ब्युटिफिकेसन कुराहरू चाहिँ समृद्ध हुँदै गइसकेपछि अरू चाहिँ आकर्षक कुराहरू कसरी गर्दै जाने भन्ने कुरो पछि कुराहरू छन्.
0: त्यो ठूला ठूला प्रोजेक्टहरू परियोजनाहरू आउँदाखेरि त्यो दूरदराजमा बस्ने दिदीबहिनीहरूले के सोच्दा हुन्? कुनै पनि बेला ट्रेन चलोस् बस चलोस् वा प्लेन चलोस् वा यस्तै कुनै सवारी साधनहरू निशुल्क रूपमा चलाउने कुराहरू आउँदै गर्दाखेरि जहिले पनि त्यो राजधानी केन्द्रित हुन्छ
1: क्या
0: मोडलको रूपमा त्यहीँ देखाइन्छ क्या. त्यो धुलामा गएर किन देखाउन सकिँदैन त्यो बस?
1: हजुर अब यो
0: धुला पुग्दासम्म त यो सरकार गएर पनि अर्को सरकार आइसक्छ.
1: हजुर एकदम डेफिनेटली अहिले प्रायः यो चाहिँ पूर्वाधारहरू बाटोघाटोका कुराहरू चाहिँ अब पहिलाको चाहिँ 46-47 पछाडिको जो प्रजातन्त्र आयो त्यस पछाडि त अब धेरै ठाउँमा चाहिँ समयको प्रवाह अनुसार समयले धकाल्दै चाहिँ यो बाटोघाटोहरू राजमार्गहरूको चाहिँ अब कति किलोमिटर पिच भयो भन्ने कुरा आउँछ. प्रत्येक सरकारले चाहिँ मेरो पालोमा यति किलोमिटर मैले पिच गरेँ भन्ने कुरो चाहिँ उहाँले गर्वको साथ भर्नुहुन्छ घमण्ड गर्नुहुन्छ. र त्यो भनेको समय अनुसार चल्दै जाँदाखेरि र बजेट लाई चाहिँ हामीले भनौँ सही यो कारण विकास खर्चमा चालु यो विकास खर्चमा लैजाँदै गर्दाखेरि प्रत्येक वर्ष केही न केही त पिचहरू हुँदै जान्छन्. किनभने 100% काम गर्नु भएन भने पनि 20% भए पनि त काम त हुन्छ नि. त्यो बजेट त कहीँ न कहीँ गएर त हामीले भनौँ 70% अहिले बजेट सरकारले चाहिँ खर्च गर्न सकेका छ र लगभग 30% जति त फ्रिजै भएर जान्छ होइन. अब त्योभन्दा बढी पनि जानी गरेका छ. तर चाहिँ राम्रोसँग इफेक्टिभ गरियो भने 60-70% सम्म गर्न सकिँदो रहेछ भन्ने कुरो चाहिँ देखियो. निरन्तर हुने काम हो यो हुँदै गर्दाखेरि प्रत्येक वर्ष जोडिँदै गर्दाखेरि चाहिँ यी कुराहरू हुन्छन्. तर चाहिँ राम्रोसँग 100% काम गरिदिएको भए अहिले यो 30 वर्ष लाग्थेन यति. अहिले जति हामीले बाटो यति किलोमिटर पिच भएर घमण्ड गरेका छौँ अथवा खुसी भएका छौँ गर्व गरेका छौँ यो त खास त 5-7 वर्षमा 10 वर्षभित्र गर्नुपर्ने काम हो. खास चाहिँ धेरै हुन्थ्यो योभन्दा बढी नै हुन्थ्यो. अहिले बाटो काम सकाएर हामी अर्को भनौँ न अर्को कुरातर्फ हामी फोकस गरिसकेका हुन्थ्यौँ. अर्को चाहिँ विकासको मोडालिटीमा हामी फोकस गरिसकेका हुन्थ्यौं तर अहिलेसम्म पनि हामी चाहिँ गाउँ ठाउँमा अथवा ठाउँ ठाउँमा हामी बाटो पुगेन ओहो बल्ल बल्ल हाम्रो गाउँमा त अब पिच बनिसक्यो भनेर अहिले चाहिँ खुसी हुनुपर्ने दङ्ग हुनुपर्ने खास कुरो त होइन यो चाहिँ यो त भनौँ यो त प्राइमेरी कुराहरू हो चाहिँ यो है त्यस कारणले गर्दाखेरि चाहिँ अब बनाउनु पर्ने कुराहरू धेरै नै छन् अब ठाउँ ठाउँमा अघि हामीले जुन चाहिँ महिला दिदी बहिनीहरूको कुरा गर्यो महिला दिदी बहिनीहरू अथवा दाजु आमा भाउजूहरू चाहिँ खास कुरो के हो भन्दाखेरि उहाँहरूले चिन्तित हुनुभएको भनेको हामीले चाहिँ निशुल्क रूपमा बस पढ्न पाउनुपर्छ भन्ने कुरो चाहिँ होइन जस्तो लाग्छ मलाई चाहिँ तर उहाँहरूको चाहिँ चिन्ता भनेको चाहिँ सुरक्षाको चिन्ता हो जस्तो लाग्छ है मलाई चाहिँ त्यही भएर यो शान्ति र सुरक्षाको प्रत्याभूति गराउनु पर्ने हो खास चाहिँ यो न कि यो चाहिँ हरियो बसलाई निलो बस बनाएर निशुल्क गर्दैमा उहाँहरूको शान्ति सुरक्षाको ग्यारेन्टी हुन्छ भइहाल्छ भनेर उहाँहरू पनि निर्धक्क हुनुहुन्न र जुन कुरा रह्यो यो चाहिँ काठमाडौँ उपत्यकामा मात्रै यस्ता खालको कामहरू यस्ता खालका प्रोग्रामहरू कार्यक्रमहरू ल्याइन्छन् अरू ठाउँमा त अब महिला दिदी बहिनीहरू हुनुहुन्न र हुनुहुन्छ नि नेपाली भरि नै हुन्छ नि त अरू ठाउँमा पनि गर्न सकिन्छ नि यस्तो कुराहरू चाहिँ गरौँ न
0: के सोच्दा हुन् त्यो भन्दा त्यहाँबाट सुरु गर्दाखेरि के सोच्दा हुन् भन्ने प्रश्न गरेको तपाईँ युवाहरूलाई के त्यो क्लिक हुन्छ भन्न खोजेको
1: छोडौँ
0: म यहाँनिर म अर्को एउटा प्रसङ्ग जोड्न चाहन्छु यो खबरदारीले हामीलाई कहाँसम्म पुर्याउँछ
1: हजुर यस्तो
0: हामीले कसरी जोड्न सक्छौँ यहाँका केही युवाहरूले पनि सल्लाह गरेको पायौं सरकारले यो कम्तीमा अल्पकालकै भए पनि यो बर्खालाई चाहिँ सदुपयोग गरिदिए हुन्थ्यो यो तीन चार महिना युवाहरूलाई खेतीपातीमा लगाइदिए हुन्थ्यो देशभरि देशभरिको जमिनमा तरकारी वा धान वा यो सिजनमा के हुन्छ त्यतातिर लगाइदिएको भए यो दुई तीन महिनाको केही इन्सेन्टिभ उनीहरूलाई दिएको भए उत्पादनमा केही सहयोग पुग्थ्यो कि भन्ने कुराहरू युवा बीचको छलफलमा पनि आयो तपाईँलाई पनि त्यो लाग्यो तपाईँलाई कृषि क्षेत्रको वैज्ञानिक पनि
1: हजुर मैले यो सुरुको प्रश्नमा केन्द्रित रहन चाहन्छु यो चाहिँ अभियान जुन छ यो कसो भन्दा हामीहरूले भनौँ न जीवनमा चाहिँ यो अहिलेसम्मको उमेरमा एउटा मानव जातिको चाहिँ जुन हामीले चाहिँ एउटा विवेक प्राप्त गरेका छौँ हामीले सबभन्दा ठूलो कुरो सिकेको कुरो जीवनमा के भन्दाखेरि जस्तो सुकै विषम परिस्थितिमा पनि चुप रहन सक्नु अथवा मौन रहन सक्नु नै त्यो मान्छेको चाहिँ वास्तविक परिचय दिन्छ भनेर पनि भनिन्छ
0: संयम
1: हुन सक्ने आफ्नो इन्द्रियहरूलाई चाहिँ अब भनौँ न यसलाई चाहिँ कन्ट्रोल गर्न सक्ने मौन रहन सक्ने साइलेन्स छ होइन परिस्थिति चाहिँ अनुकूल नहुन्जेलसँग साइलेन्स हुने भन्ने कुरो हुन्छ तर के भन्दाखेरि चाहिँ यो तर चुप्लाएर बस्ने अथवा मौन रहने कहिलेसम्म भन्ने कुरो पनि आउँदो रहेछ त्यही भएर अब यो सबै जनताले चाहिँ जुन अपेक्षा राखेर मतदान गर्नुभएको थियो र सुकुम्बासी पीड़ितहरूमाथि जस्तो खालको चाहिँ खालको काम कारवाहीहरू व्यवहार गरिएको छ अथवा चाहिँ गरिने संकेत आइरहेको छ र त्यस पछाडि पनि अब इम्प्लोइमेन्टको सम्बोधन अथवा रोजगारीको सम्बोधन हुन त्यति सकिरहेको छैन र त्यसमाथि पनि जुन संविधानले भनौँ न त्यो संविधानमा चाहिँ को मर्म अनुसार यो शिक्षा र स्वास्थ्य जुन निशुल्क हुनुपर्दछ भनेर जुन चाहिँ संविधान हाम्रो नेपालको संविधानको चाहिँ लेखेकै छ त्यसको चाहिँ मर्म भावना नै त्यही हो तर त्यसमा
0: चाहिँ
1: हजुर अब त्यो अनुसारले त्यो भावना अनुसार चाहिँ अब नचलेको हो कि झन झन चाहिँ यो चाहिँ अब हामीले नै भनौँ अब मैले नै अब हजुर पनि अब पछि चाहिँ भनौँ अब त हजुरले पनि अलिक भन्नुहुन्छ अथवा कुनै पनि राजनीतिक दलले यो चुनावी भाषण हेर्ने हो भने शिक्षा र स्वास्थ्य निशुल्क गराउँछु भनेर जसले पनि भन्छ शिक्षा र स्वास्थ्य निशुल्क हुनु पर्यो भनेर चाहिँ जसले पनि भन्छ सड़कमा बसेर तर त्यही शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ भनेर भाषण दिएर चाहिँ अहिले जो सत्तामा पुग्नु भएको छ उहाँहरूले नै शिक्षा र स्वास्थ्यमा चाहिँ निशुल्क होइन यसमा कर अझै थप्नुपर्छ भनेर चाहिँ कर थप्नतर्फ लागिराख्नु भएको छ अग्रसर भइराख्नु भएको छ र त्यतिमा मात्रै सीमित नभएर जुन हाम्रो जलस्रोतको चाहिँ धनी राष्ट्रको रूपमा हामीले हाम्रो देशलाई चाहिँ मान्दछौ र वास्तविकता हो पनि त्यस्तो जलस्रोतबाट उत्पादन भएको चाहिँ बिजुलीमा पनि अब यसमा भ्याट लगाउने भन्ने कुरो चाहिँ कहाँसम्म न्यायचित हुन्छ त्यो कुरा चाहिँ अब सरकारमा रहनु भएकोहरूले चाहिँ यसलाई पक्कै पनि विचार गरिराख्नु भएकै छ होला नेपाली जनताको अहिलेको स्तर हेर्ने हो भने नेपालको चाहिँ जीडीपी कति छ र नेपालको पर क्यापिटा इन्कम कति छ भन्ने कुरो नै बुझ्नुपर्दछ हामीले चाहिँ होइन किनभने चाहिँ नेपालको पर क्यापिटा इन्कम भनेको चाहिँ अहिले $1300 युएस डलरको हाराहारी छ त्यो भनेको चाहिँ महिना कति आयो त्यो $100 हाराहारी आयो $100 भनेको कति भयो महिनाको भन्दा पन्ध्र अहिलेको दिनमा 150 को युएस को कन्भर्जन रेटले पनि कति आउने भयो 15,000 आउँछ 15,000 भनेको प्रान्तिया 15 भनेपछि ल 500 रुपियाँ दिनको 500 रुपियाँ दिनको जुन देशको नागरिकहरूको चाहिँ आमदानी छ दैनिक त्यो नागरिकहरूले चाहिँ अब शिक्षामा पनि अब भनौँ न यो बढेको लागेको कर तिर्नु परिरहेको छ स्वास्थ्यमा पनि कर तिर्नु परिरहेको छ र फ्रीमा पाइएला कि भनेर अथवा चाहिँ यति यति युनिटसम्म फ्रीमा पाइएला कि भनेको त्यति युनिट पछाडि त अब भ्याट लाग्ने भन्ने कुरा आइसके पछाडि हाम्रो पर क्यापिटा इन्कम यो जुन 500 रुपियाँ दैनिक यो आमदानी छ यसले धान्न सक्दैन त्यही भएर सबभन्दा पहिला भनेको चाहिँ यो जति पनि हामीले गरिरहेका छौँ यो गाडीको यो कालो प्लास्टिक निकाल्ने र यो हरियो बसलाई चाहिँ निलो बनाउने यस्तै खालका चाहिँ भनौँ यो भनेको चाहिँ मैले अघि भनिसकेका छु यो पछि लास्टमा खाने डेजर्ट खालका कुराहरू हुन् अहिले भर्खरको भर्खर तात्तातै भइहाल्नु पर्ने सुशासन त यसले त खत्तमै बनायो भन्ने खालका कुराहरू चाहिँ होइन त्योभन्दा पनि अगाडि हामीले चाहिँ हाम्रो देशको अर्थतन्त्रलाई आर्थिक अवस्थालाई कसरी उकास्ने भन्नेतर्फ चाहिँ हामीले यो सरकारले ध्यान दिनुपर्छ जस्तो लाग्दछ आर्थिक अवस्था उकास्नको लागि चाहिँ उत्पादनसँग जोड्नु पर्यो नि त हाम्रो देशमा भएको जल जमिन जडीबुटी जंगल जल ऊर्जा यो सबैलाई हामीले चाहिँ जैविक अर्थतन्त्रमा जैविक पर्यटनमा चाहिँ मार्फत चाहिँ जैविक अर्थतन्त्रमा यसलाई कन्भर्ट गर्नु पर्यो नि त
2: त्यही जोड्न खोजेका थिए यो बर्खाको समयभरिमा तिन चार महिना युवाहरूलाई खेतीपातीमा लगाइदिएर के हुन्थ्यो उनीहरूलाई इन्सेन्टिभ दिएर भन्नुहुन्छ
1: होइन धेरै राम्रो हुन्थ्यो नि यो त अब हाम्रो किसान दाजुभाइहरू सबभन्दा धेरै सम्मान गर्नुपर्ने
2: लाग्नुहोस् तपाईँहरूलाई केही इन्सेन्टिभ हामी यो महिना
1: दिन्छौँ भनेको बेला त अनुदानको कुराहरू ल्याइदिएको भए अहिलेसम्म 100 दिन सरकारको हुँदै गर्दाखेरि हिजो भर्खर अथवा अस्ति भर्खर पनि अब सरकारमै हुनुभएको सांसदहरूले अथवा चाहिँ सत्तारूढ दलकै सांसदहरूले भनिसक्नु भएको छ यो 100 दिनभित्रमा चाहिँ भनौँ यो चाहिँ अस्ति भर्खर असारे 15 चाहिँ धान रोपियो धान दिवस पनि मनाइयो पोखरामा पनि मनाइयो मजाले यहाँ लेफ्ट साइडमा चाहिँ विदेशी पर्यटकहरू पनि रमाउनु भयो यसमा चाहिँ अब सबभन्दा ठूलो समस्या भनेको यहाँनिर चाहिँ हामीलाई यो मलको समस्या जस्तो देखियो मल जुन लिएर आउनु पर्ने समयमा मल नपाउँदाखेरि कति किसान दाजुभाइहरूले धान रोप्न पाउनु भएन त्यो खाल त्यो सम्बोधन यो सरकारले यो सरकारको कृषि मन्त्रालय मातहतभित्र कृषि मन्त्रालयको मातहतभित्र रहन्छ कि यो चाहिँ अब अरू कुनै भनौँ अब प्राइभेट कम्पनीहरूले गर्नुपर्ने कुराहरू छन् अथवा चाहिँ यो भन्सारबाट चाहिँ यसलाई लिएर आउनुपर्ने अथवा इण्डियाबाट ल्याउने यो अथवा बंगलादेशबाट ल्याउने यो पाकिस्तानबाट अथवा कुनै युरोपियन मुलुकहरू ल्याउने यो यसको सुनिश्चितता गर्ने काम सरकारको हो कि होइन त्यही भएर सरकारले चाहिँ उचित समयभित्रमा चाहिँ सही समयभित्रमा चाहिँ यो मल लिएर आउने काम कारवाही किन गर्न सकेन र हाम्रा किसान दाजुभाइहरूले चाहिँ मल नपाएर चाहिँ धान रोप्न नपाउनु भएको अवस्थामा चाहिँ अब यसको चाहिँ समाधानतर्फ तपाईँहरूले चाँडोभन्दा चाँडो यसलाई निकास दिनुपर्दछ सकिन्छ भने नेपालभित्रै नै हामीले जैविक मलको अथवा यस्तो मलको कारखानाहरू उद्योग हामीले स्थापना गर्नुपर्दछ मुख्य कुरा भनेको नै उद्योग कल कारखाना स्थापना गर्ने हो उद्योग कल कारखानालाई चाहिँ बन्द गराएर अथवा जीर्ण गराएर देश कहिले पनि विकसित हुँदैन यो मैले के भन्न चाहन्छु भन्दाखेरि अहिले जति पनि चाहिँ यो करहरू लगाइएछ करबाट चाहिँ देश समृद्ध हुँदैन कर्मचारीहरू अथवा चाहिँ तपाईँहरूले चढ्ने चिल्ला गाडीहरूसम्म किन्न त सकिएला जसो तसो त एउटा चाहिँ कछुवाको चाल अथवा चाहिँ घिस्रिएर एउटा देश त चल्ला अगाडि बढ्ला तर समृद्ध भने कदापि हुन सक्दैन किनभने चाहिँ यो हामीले देखेका छौँ कि कतार दुबई साउदी मैले यो जति पनि देशहरू छन् खाडी मुलुकहरू त्यहाँ त खै कर लगाएको देखिँदैन खै कर ट्याक्स हेभन हो के भन्छन् त्यसमा त अब यो इन्कम ट्याक्स पनि लगाएको देखिँदैन बिना कर जनतालाई कर नलगाइकन त समृद्ध भइरहेको छन् किनभने उनीहरूले आफ्नो जल र जमिनमा माटोमुनि भएको आफ्नो प्राकृतिक स्रोतलाई पहिचान गर्न सफल भए विज्ञान तथा प्रविधिको प्रयोग गरेर र त्यसलाई चाहिँ उनीहरूले एक्सपोर्ट गर्न सफल भएर संसारभरि उनीहरूको सामान बिक्छ साउदीको अब साउथ कोरियाको हेर्नुहोस् गाडी हुन्डाइभरि हुन्डाइ चाहिँ अब संसारभरि बिग्रिरहेको छ जापानको चाहिँ टोयोटा गाडी संसारभरि बिग्रिरहेको छ युएसको सामानहरू संसारभरि बिग्रिएको छ सबै देशको केही न केही एउटा चाहिँ हिट प्रोडक्ट छ एउटा राष्ट्रिय चाहिँ सुपर स्टार प्रोडक्ट छ उनीहरूको जसले गर्दाखेरि अर्थतन्त्र चाहिँ एकदम चलायमान भइरहेको छ र समृद्ध उहाँहरूको जीडीपी हाई छ तर हामीले चाहिँ देश साउदी कतारले चाहिँ ट्याक्स नउठाउँदाखेरि पनि उनीहरू समृद्ध राष्ट्र हाम्रो देशले चाहिँ अब त्यही काम गर्नको लागि चाहिँ एउटा हिट प्रोडक्ट केही पनि छैन र एक्सपोर्ट गर्ने खालको प्रोडक्ट केही पनि छैन अनुसन्धान भएको छैन नवपरिवर्तन छैन अब बल्ल बल्ल त नवपरिवर्तन अर्थ विज्ञान तथा प्रविधिको मन्त्रालय खुल्यो अब त्यो मन्त्रालयले कस्तो ढाँचामा जाने यो मन्त्रालयले अब डाक्टर महावीर पुनले पनि अस्ति भर्खर फेसबुकमा स्ट्याटस लेख्नुहुन्छ उहाँले चाहिँ कि अब यो लाइफ साइन्सको यो इन्जिनियरिङ तर्फको यो चाहिँ मेडिकल साइन्स तर्फको माइक्रोबायोलोजी बायोटेक्नोलोजी बायोकेमिस्ट्री तर्फको एरोस्पेस इन्जिनियरिङ तर्फको यो यो खालको चाहिँ अब हामीले चाहिँ यो निजामती कर्मचारीमा चाहिँ खुलाउने भनेर चाहिँ उहाँले चाहिँ फेसबुक स्ट्याटस लेख्नुहुन्छ। मलाई जहाँसम्म लाग्छ यो जुन प्रक्रियामा आधारित रहेर जुन एउटा प्रोसेस छ यो प्रक्रियामा आधारित रहेर र यो कण्ठ गरेर चाहिँ जुन कण्ठ गर्ने खालको जुन चाहिँ लोकसेवाको एक्जाम पद्धति छ यो भनेको चाहिँ कस्तो भन्दाखेरि हामीले बुझ्न सक्छौँ यो चाहिँ विज्ञान तथा प्रविधि नवप्रबन्धन अथवा चाहिँ वैज्ञानिकहरूको लागि अनुसन्धान कर्मीहरूको लागि चाहिँ यो मोडालिटीले हुँदैन उहाँहरूलाई चाहिँ यो मोडालिटी हुँदैन किनभने चाहिँ एउटा विज्ञता हासिल गरेको मान्छेले फेरि आउने अनि त्यसपछि नेपालको संविधानदेखि लिएर नेपालको जियोग्राफीदेखि लिएर नेपालको हिस्ट्री त्यो विभिन्न किसिमका चाहिँ कुराहरू जति पनि छन् सामाजिक कुराहरू त्यसलाई कण्ठ गर्नतर्फ लाग्ने उहाँहरूले चाहिँ त्यो समय पनि हुँदैन र त्यतातर्फ चाहिँ उहाँहरूको चाहिँ भनौँ अब त्यो जसले चाहिँ जो अरू विषयको हुन्छ उहाँहरूले कति वर्षदेखि तयारी गरिराख्नु भएको छ उहाँहरूसँग कम्पिट गर्न त्यो त्यो भनौँ न त्यो अलिकति कठिनाइ नै हुन जान्छ। त्यही भएर त्यो विज्ञान तथा प्रविधिको तर्फ वैज्ञानिकहरूलाई चाहिँ रिक्रुटमेन्ट गर्ने लोकसेवाको चाहिँ पद्धति प्रक्रिया नै अब चेन्ज गर्नुपर्छ। हामीहरूले चाहिँ भनौँ एक्जाममा लोकसेवा एक्जाम दिन जाँदाखेरि चाहिँ अब पहिलो पत्र पहिलो खण्ड दोस्रो पत्र पहिलो खण्ड दोस्रो खण्ड भनेको छ त्यसपछि लगाएर प्रत्येक पत्र प्रत्येक खण्ड चाहिँ छुट्टा छुट्टै पास हुनुपर्ने भनेको छ यो छुट्टा छुट्टै खण्ड छुट्टा छुट्टै पास किन हुनु पर्यो चाहिँ होइन सबै मिलाएर चाहिँ एउटा वैज्ञानिकको लागि त छुट्टा छुट्टै त्यो भनौँ न त्यो प्रक्रिया चाहिँ पूरा गर्नुपर्ने अथवा कण्ठ पार्नुपर्ने कुराहरू छुट्टा छुट्टै किन पास गर्नु बल्ल सबै मिलाएर पास भएछ भने पनि ठुलो कुरो हो चाहिँ किनभने उसले गर्नुपर्ने कुरा भनेको त आफ्नो विज्ञता कुरो अर्कै ठाउँमा छ त उसले गर्ने भनेको विज्ञान तथा प्रविधिको कुरामा ऊ कतिको अब्बल छ भन्ने कुरो हो कि यो अनि अर्को कुरो कहाँ लाग्छ भन्दाखेरि यो इन्टरभ्यूहरूमा बल्ल उसले गरेका चाहिँ विज्ञान तथा प्रविधिका पब्लिकेसन प्याटेन्टहरू साइटेसनहरू कति छन् भनेर चाहिँ इन्टरभ्यूको बेलामा सोध्ने होइन क्या इन्टरभ्यू बेलामा चाहिँ इन्टरभ्यू उसको प्रेजेन्टेसन मात्रै हेर्ने हो उसको दिएको प्रोजेक्ट कस्तो कस्तो खालको उसले ल्याउन चाहन्छ उसको चाहिँ भिजनहरू के छन् त्यो सुन्ने हो यो कुराहरू जुन चाहिँ हामीले लिखित एक्जाममा नै त्यो चाहिँ उसले गरेका चाहिँ पहिला पब्लिकेसन गरेको लेखेको हो नि त ल्यापटपमा बसेर कम्प्युटर बसेर लेखेको छ उसले चाहिँ ल्याबमा बसेर निकालेको डाटाहरू पब्लिस गरेको छ उसले एक्जाम त पहिले दिइसकेको छ त्यत्रो एडिटर बोर्ड रिभ्युअर बोर्डसँग चाहिँ उसलाई फेरि अर्को चाहिँ एक्जाम दिन लगाउने एक त त्यहीँनिर चाहिँ अलिकति यो थोरै चाहिँ भनौँ न त्यहाँनिर गलत जस्तो देखिन्छ किनभने विदेशमा यस्तो हुँदैन एउटा विज्ञ मान्छेलाई घरिघरि चाहिँ यो चाहिँ जियोग्राफी र हिस्ट्रीको कण्ठ गर्न लगाउने काम चाहिँ संसारमा अरू कसैले गर्दैन नेपाल बाहेक र गराइहालेको खण्डमा पनि अब यो छुट्टै पेपर छुट्टै पास हुनुपर्ने यो पत्र छुट्टै पास हुनुपर्ने भन्ने कुरो गर्नुभन्दा पनि सबैलाई चाहिँ त्यो त्यो लिखित परीक्षा प्लस चाहिँ यो जुन छ उहाँहरूले चाहिँ पब्लिकेसन गर्नुभएको त्यसको जति पनि नम्बरहरू छन् ती ती सबैलाई होलिस्टिक एप्रोचमा चाहिँ एकमुष्ट राखेर अनि कति नम्बर आयो भनेर त्यसको आधारमा मूल्याङ्कन गर्नुपर्दछ यो नयाँ विधिबाट जानुपर्दछ भने जस्तो लाग्दछ यो लोकसेवा आयोग र अहिले गठित चाहिँ विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय जो लिड गरिराख्नु भएको वैज्ञानिक महावीर पुनज्यूको लागि पनि यो मेरो तर्फबाट अब सानो व्यक्तिको तर्फबाट चाहिँ एउटा सल्लाह पनि सुझाव पनि रहेको छ।
2: अब हामी कार्यक्रमको अन्त्यतिर छौं सबैले सरकारले गरेका कामहरूलाई राम्रोलाई राम्रो भन्नु पर्यो अब कहीँ कतै आशंका लागिरहेका छन् भने वा नराम्रो भएको छ भने खबरदारी गर्नु पर्यो त्यसका लागि तपाईँहरूको खबरदारी चाहिँ शुरू भयो
1: हजुर हाम्रो खबरदारी शुरू भइसकेको छ। अब सरकारको 100 दिन पुग्दै गर्दाखेरि सरकारले घोषणा गरेको घोषणापत्र अनुरूप चाहिँ अधि सरकार चल्दैन र जनताको जुन स्वतन्त्रता को श्वास छ त्यो श्वास चाहिँ पातलो हुँदै जान्छ अथवा चाहिँ त्यो चाहिँ घोटिँदै जान्छ भने चाहिँ त्यसमा झिया लाग्दै जान्छ भने चाहिँ सास फेर्न चाहिँ यहाँ चाहिँ स्वतन्त्रताको सास फेर्न पाउनु पर्यो ढुक्क भएर चाहिँ होइन एउटा सुरक्षाको चाहिँ अनुभूति हुनु पर्यो यहाँ चाहिँ दाजुभाइ दिदीबहिनी सम्पूर्ण जनताले चाहिँ किसानले चाहिँ समयमा मल पाउनु पर्यो र जुन श्रमिक वर्गहरू हुनुहुन्छ उहाँहरूले जागिर पाउनु पर्यो र शिक्षा र स्वास्थ्य निशुल्क हुनु पर्यो र हाम्रो देश जुन कुरामा बलियो छ त्यसतर्फ चाहिँ हामीहरूले चाहिँ अध्ययन र अनुसन्धान विज्ञान तथा प्रविधिलाई प्रयोग गरेर अन्वेषणतर्फ चाहिँ हामीहरूले चाहिँ ध्यान केन्द्रित गराउनुपर्छ। हाम्रो प्राकृतिक स्रोतहरूलाई हामीले पहिचान गरेर हामीले चाहिँ देशभित्र मात्र नभएर देश बाहिर पनि हामीले एक्सपोर्ट गर्नु पर्यो र मनज्ञ आमदानी गरेर हाम्रो देशको आर्थिक मेरुदण्डलाई चाहिँ बलियो बनाउनतर्फ यो सरकारहरू गएको छ कि छैन त्यसतर्फ उन्मुख छ कि छैन त्यो सबै कुराको समीक्षा गरेर सामाजिक अथवा चाहिँ पब्लिक अडिट गर्नको लागि चाहिँ यो जुन हामीले चाहिँ खबरदारी सभा गरेका छौँ यो सभाहरू चाहिँ अब शुरू भइसकेको छ र अरू ठाउँ ठाउँमा पनि समय आवश्यकता अनुसार चाहिँ भूगोल अनुसार चाहिँ यो अगाडि बढ्छ।
2: हस् आजको लागि समय दिनुभयो. आगामी दिनहरूमा पनि यस्तो बहसमा हामी जुट्नेछौ. यहाँलाई धेरै धेरै धन्यवाद.
1: सम्पूर्ण श्रोता अन्नपूर्ण एफएम 93.4 सुनेर बस्नुभएको सम्पूर्ण श्रोतालाई धैर्यताका साथ सुनिदिनु भएकोमा म डाक्टर निरञ्जन कोइराला हार्दिक आभार प्रकट गर्न चाहन्छु. हजुरको दिन शुभ रहोस्. धन्यवाद. नमस्कार.
2: अभियानका अभियानकर्ता र यस प्रदेशका संयोजक डाक्टर निरञ्जन कोइराला. जमीनलाई पनि अहिले पछिल्लो पटक साथसाथै
1: यो जल र जमीनमा फोकस गरेको भएर चाहिँ जमीनलाई यो जमीनलाई हामीले चाहिँ अनुसन्धान गर्न छोडियो. यो जमीन पनि के छ भन्ने कुरो चाहिँ हामीले हाम्रो माटोलाई चिन्न सकेनौँ भने हामी नेपाली हुनुको कुनै अर्थ छैन. हाम्रो देशको आर्थिक मेरुदण्डलाई बलियो बनाउने हो भने चाहिँ हाम्रो जमीन मुनि के छ त्यसलाई चाहिँ सबभन्दा पहिला जल र जमीनमा भएको कुरालाई चाहिँ हामीले चिन्नै पर्छ. एक नम्बरमा
2: हस् धन्यवाद.
1: हस् थ्याङ्क यू सर.
2: अर्को श्रृङ्खलामा फेरि भेट्छु. अरविन्दलाई पनि धन्यवाद. तपाईँका बाँकी प्रश्न कत्र हुन्. नमस्कार.

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
8: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
9: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
9: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
0: सुत्केरी नवजात शिशु को हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560972। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
6: शिखर इन्सुरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
9: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5538-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: ओ यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
8: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-577-458-577-903 मौकाको फाइदा उठाउनुहोस्

0: रेडियो अन्नपूर्ण 93.4
1: टीएनटी एक्सप्रेस
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
1: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
4: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
5: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
4: नेपाल आदिवासी जनजाति महासंघ
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0615274253752 छ
7: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपाल्स नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0186586536, मोबाइल 9857000536।

0: एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फिस्टल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: ध्यान माझा मनात माझा
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरु उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन 3D MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0161-95-728, मोबाइल 98560-27-29।
5: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
6: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
5: नेपाल आदिवासी जनजाति महासंघ।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव,
7: आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764119905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615855905746044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: 93.4

0: Pareto aki nagari pokrama metro city hospital prali sirjana sok pokrali bibhinna kisimka bisheshagya chikitsak sewar ko upachar lyaeko jankari garaudachau
1: hamra sewa haru
0: heart jodne nasa tata merudanda rog
1: general surgery sabai prakar ka operation sewa
0: mirgaula tata mutra rog uro surgery
1: pet chhati mutu thyroid tatha madhumeha rog
0: neuro surgery sewa
1: pal rog
0: nak kan tatha ghati rog
1: manasik tatha snayu rog
0: prasuti tatha स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दाँत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इको कार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
1: फिजियोथेरापी युरोफ्लोमेट्री
0: केमोथेरापी
1: सुरक्षित गर्भपतन सेवा
0: होल बडी चेकअप हेल्थ प्याकेज
1: मेट्रो सिटी हस्पिटल प्राली पोखरा आर सृजना चोक कास्की
0: फोन 061-572-648 572-849
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: IMB Life Insuring Future.
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
7: 93.4 जुनको ज्योतिले आएर दिन्छु पनि भन्न सक्छ।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि।
0: क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-00536।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन डाक्टर वन्दना श्रेष्ठ
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मान काजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आयुषो मान्यता प्राप्त यस लागरण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागरण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0175713163582844 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
4: एडमिशन ओपन इन इंजीनियरिंग एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026. For its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara Etkaski. Phone number 061581209. Committed to excellence in technical education.
5: Cancer ko sampurna upachar Biratnagar mai. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
6: हरेक वर्ल्ड कप झन् यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
7: हिमस्टार for a complete home.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98028-59321-061-581-8071

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9857006036।

रुदा मेरो आँसु सुक्छ, तिमीलाई ठेस लाग्दा मेरो दिल दुख्छ। नाफा घाटाको हिसाब होइन बिरती, मलाई केही चाहिँदैन, तिमी हाँसे पुग्छ, मात्र तिमी हाँसे पुग्छ। CRPT 01300033340

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
3: किन्नुहोस्। अब ढुक्कले सुनका गहना गए, अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृङ्खलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com त्यस्तै हाम्रो पात्रो नेपाली पात्रो हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ र हामीलाई पोखरा आसपास गण्डकी प्रदेश लुम्बिनी प्रदेश लगायतका यी प्रदेशहरूमा भने फ्रिक्वेन्सी मोडुलेसनको 93.4 मेगाहर्ज मार्फत सुन्न सक्नुहुनेछ यो कार्यक्रम पोखरा कलिनमा। ओके ल, मेरो नाम सबिन हो, यहाँलाई थाहा नै छ र म करिब करिब 12 बजेसम्म यो कार्यक्रम मार्फत यहाँहरू समक्ष नै कुराकानी गर्ने क्रममै रहिरहन्छु। सुनेर र सहभागिता जनाएर यहाँहरू साथ दिन सक्नुहुनेछ, साथसाथमा कमेन्ट पनि गर्न सक्नुहुनेछ। हाम्रो अफिसियल फेसबुक पेज मार्फत यहाँले कमेन्ट गर्नुभयो भने ती कमेन्टहरूलाई पनि मैले कार्यक्रम मार्फत प्रसारण गर्नेछु। सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ, आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ। आज शुक्रबार हो, सबैभन्दा आज खुशीको दिन होला होइन, किनकि भोलि पर्सि दुई दिन सार्वजनिक बिदा छ। मजाले घुम्न पाइयो, डुल्न पाइयो, बस्न पाइयो होइन त, त्यही भएर पनि आज गुड फ्राइडे होला होइन। दुई दिन सरकारले सार्वजनिक बिदा दिन्छ, सरकारले समय भने बिहान 9 बजेबाट साँझको 5 बजेसम्म कार्यालय समय सञ्चालनमा आउँछन्। प्राइभेट काम गर्नेहरू त तपाईँ हामी त अब हामी श्रमजीवी हौ, हामी काम गरे पैसा पाउँछौँ, नभए पाउँदैनौँ, त्यही त हो नि होइन। श्रमजीवी भनेको त्यही हो कि। ल ठिक छ, आज मिति 2083 साल असार महिनाको 19 गते, आज शुक्रबार हो, जुलाई तीन तारिक 2026 रहेको छ। कार्यक्रम पोखरा कलिन रहेको छ। ल कार्यक्रममा आज शुक्रबारको बसाइमा त्यही नै हो, खासै केही हुँदैन, गफगाप कुराकानी एउटै हो जे भने पनि, अरू के हुन्छ त, केही हुँदैन। गीत सुन्न पाइन्छ तपाईँको, अथवा केही कुराहरू सुन्न पाइन्छ, केही कुरा तपाईँले भन्न पनि पाउनुहुन्छ, सेयर गर्न पनि पाउनुहुन्छ, कुनै गीत रोज्न पनि पाउनुहुन्छ। यहाँ भेटिएसम्म म बजाउने प्रयास पनि गर्नेछु होइन। एघार बजेर 5 मिनट गएको छ, कार्यक्रममा गीत पनि बज्छन्। अब समय परिस्थिति के कस्तो छ त्यो अनुसार गीत पनि बजाउँछु मैले र टेलिफोन लाइन मार्फत सहभागिता पनि लिन्छु, त्यो थाहा नै छ यहाँलाई। अब अरू के भन्नु खै, बाहिर गर्मी छ, पोखरा आसपासमा एकदमै धेरै गर्मी छ, बिहानबाटै मजाले घाम लागिरहेको अवस्था हो। तपाईँको ठाउँतिर के छ, पानी औसतभन्दा पोखरामा कम नै परेको छ, जस्तो यो बेलामा त मध्य असारको यो बेलामा खोइ पानी पर्ने हो, तर पोखरामा मध्य असारमा पनि त्यस्तो पानी चाहिँ परेको छैन, ओहो पानी परेर भन्ने खालको चाहिँ भएकै छैन, त्यो तपाईँले पनि अनुभव गर्नुभएकै छ होला होइन त। ओके, के छ त अरू, अब आज दिउँसोभन्दा राति ठुलो पानी पर्ने भनेर भनिएको छ। अब यो पानी कता कता पर्ने हो भन्दाखेरि विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशमा हो रातिको समयमा पानी पर्ने भनेको, तर गण्डकी प्रदेशमा भने धेरै पानी पर्ने भनेको यहीँ पोखरा नै हो, तर पोखरामा पनि खासै पानी चाहिँ परेको छैन, औसतभन्दा कम नै परेको छ, किनकि झरी लागेर त्यस्तो ठुलो खालको भयङ्कर अवस्था चाहिँ खासै भएको छैन। अरू अब मैले ट्राफिक अपडेट पनि गराउँछु, यहाँलाई थाहा नै छ यो एउटा सेगमेन्ट जस्तै भएको छ, कता कता के छन् बाटाहरू, अवरुद्ध केही छन् कि भन्ने यहाँलाई जिज्ञासा पनि हुनसक्छ होइन, त्यही भएर मैले थोरै अपडेट गराउँछु। यो खास पोखराको यो क्षेत्रमा त अनिर्वाध रूपमा गाडी सञ्चालनमै छन्, ढुक्क साथ तपाईँ यताउता यात्रा पनि गर्न सक्नुहुन्छ होइन। पोखरादेखि काठमाडौँ जाने पृथ्वी राजमार्ग पनि एकदमै खुला छ, ढुक्क साथ यात्रा गर्नुहोला। स्याङ्जा हुँदै यता बुटोबलतिर जाने सिद्धार्थ राजमार्ग पनि सुचारू छ, कहीँ त्यस्तो अवरोध केही छैन। पोखरा बागलुङ मध्य पहाडी लोकमार्ग पनि एकदमै सुचारू छ, कहीँ त्यस्तो अवरोध केही छैन। पोखरा बागलुङ राजमार्ग पनि, बेनी जोमसुम सडक खण्ड पनि अवरुद्ध छैन, एकदम ढुक्कको साथ तपाईँ यात्रा गर्न सक्नुहुनेछ। अब खास कता कता अवरुद्ध छ त भन्दाखेरि,
यो भोजपुरतिर मध्य पहाड़ी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेछ। मेची राजमार्ग पनि एकतर्फी रूपमा सञ्चालनमा रहेछ। बीपी राजमार्ग सड़क खण्डमा सवारी चढाउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। यो वैकल्पिक बाटो अपनाउनको लागि आग्रह गरिएको छ। यो खुर्कुट नेपाल थोक भन्ने यो बाटो चाहिँ बन्द छ। र अर्को कुरा के छ भन्दाखेरि यो कुलेखानी यो फर्पिङतिरको बाटो पनि पूर्ण रूपमा बन्दैछ। मुगलिन नारायणगढ सड़क खण्ड पनि आज बिहान तनहुको इच्छा कामना गाउँपालिका छ पानी धारामा पहिरो खसेर अवरूद्ध भएको थियो, तर उक्त सड़क खण्ड अहिले भने सुचारू भएको छ। है तपाईँ ढुक्क साथ यात्रा गर्न सक्नुहुनेछ। ओके, अर्को कुरा मैले थोरै जोडेँ, अघि मैले भन्दै थिएँ यो सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका आठ डुम्रेमा पहिरो खसेर एकतर्फी रूपमा सञ्चालनमा रहेछ। है त मैले थोरै जानकारी दिएँ, एकतर्फी रूपमा सञ्चालनमा छ, यो दुईतर्फी बनाउने काम चाहिँ भइरहेको रहेछ। त्यहाँ थोरै पहिरो खसेर सड़क अवरूद्ध भएको रहेछ। मुगली नारायणगढ सड़क खण्ड पनि अहिले एकदमै सुचारू छ। आज पहिरो खसेको थियो, पहिरो पन्छाइसके पछाडि अहिले मुगलिन नारायणगढ सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा छ। है त ल, तपाईँ यात्रा गर्दै हुनुहुन्छ नारायणगढतिर, होइन यता अब कता कता जाँदै हुनुहुन्छ, उता पूर्वतिर जाने पश्चिमतिर जाने बाटो त्यही नै पर्यो, त्यो बाटो हुँदै कतै जाँदै हुनुहुन्छ भने पनि अब ढुक्कका साथ यात्रा गर्न सक्नुहुनेछ। है त अब के हुने भयो भन्दाखेरि पेट्रोल पम्प बन्द गरे 3-10 लाख रुपियाँ जरिमाना हुने भयो। है त सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्री वितरण व्यवस्थापन गर्ने पेट्रोल पम्पलाई ओके निर्वाध बिक्री वितरणमा व्यवधान ल्याउने कि पेट्रोल पम्पलाई जरिमाना गर्ने भएको छ। है अब कस्तो कि जस्तो अस्ति भयो नि पेट्रोलको मूल्य घट्यो 20 रुपियाँ घटेको मूल्य घटे पछाडि पेट्रोल पम्पहरू केही बन्द भए होइन, अब त्यस्तो गरियो भने 3-10 लाख रुपियाँ जरिमाना हुनेछ। है त पेट्रोल पम्पलाई एउटा यो संशोधित नियमावली अन्तर्गत नै व्यवसायलाई 3-10 लाख रुपियाँ जरिमाना र 5-15 दिनसम्म पेट्रोल डिजल वितरण गर्न रोक लगाइने भनेर भनिएको छ। एकदम गजब भयो है, एकदम यो भनेको त एकदम अत्यावश्यक चिज हो नि त, यस्ता कुराहरू त रोकटोक गर्न पाइँदैन नि होइन, भएसम्म दिन यो अब हुँदै भएन भने त बन्द गर्नु त आफ्नै ठाउँमा छ, र भई भए पनि अनि पेट्रोल पम्प बन्द गर्नु भनेको यो एकदमै ठूलो घातक कुरा हो। यसलाई चाहिँ सरकारले राम्रो व्यवस्था गरेछ, गजब लाग्यो मलाई चाहिँ। अर्को कुरा अब के छ त खै, बाढी पहिरो कुरा आइहाल्यो, अब बर्ड फ्लूको एकदमै त्रास छ। बर्ड फ्लूको सचेतना जगाउनको लागि मोबाइलमा रिङटोन राखिएको छ, तपाईँले पनि कसैलाई एनटीसीबाट फोन गर्दै हुनुहुन्छ भने त्यहाँ चाहिँ रिङटोनमा यही बर्ड फ्लू रोग सम्बन्धी जुन बच्ने उपायहरू संक्रमित भएमा के गर्ने भन्ने कुरालाई चाहिँ जोडिएको छ। यो पनि राम्रो हो, सचेतनाको लागि यो जोडिनु पनि राम्रो हो। र पछिल्लो समय अस्ट्रेलियामा भिजा शुल्कमा व्यापक वृद्धि भएको छ, अन्तर्राष्ट्रिय विद्यार्थी र कामदार सबैभन्दा बढी प्रभावित हुने भएका छन्। अब है विदेश जानेहरूलाई अझ कडी कडा हुँदैछ, नेपालमै केही गर्ने हो, विदेश जाने कुरा चाहिँ सकभर सरकारले प्रतिबन्ध लगाएको अति राम्रो है। ल ठिक छ, अब विस्तारित त्यो कुरा पनि प्रतिबन्ध लाग्ला होइन, नेपालको जनशक्ति नेपालमै केही गर्नुपर्छ भन्ने हो, टोटल्ली रूपमा प्रतिबन्ध लागेको राम्रो है। गर्मी भाष माया के खान्छौ अरे, ल बाहिर गर्मी छ, एउटा गीत सुनौ है त, यो पल शाह गरिमा शर्मा लगायतका कलाकारहरू यसमा अभिनय गर्नुभएको छ, एकैछिन सुनौ है त यो गर्मी भाष माया भन्ने गीत के रहेछ, यो केही दिन केही घण्टा अगाडि रिलिज भएको छ रेडियो अन्नपूर्णबाट पहिलो पटक सुनौ।

0: ल यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरे कार्यक्रम पोखरा कलिनमा. पोखरा कलिनको यो बसाई तपाईँको लागि एकदम खुला छ. टेलिफोन नम्बर 0163540040 मार्फत जीएनवाई भनेर भनेको छ. गीत गाउने मान्छे चाहिँ अब को हो के हो पल्सा गरिमा शर्माको छ. यसमा अभिनय देख्न सकिन्छ. तपाईँ कार्यक्रम पोखरा कलिन सुन्दै हुनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 0163540040 मार्फत आउन सक्नुहुनेछ. पोखरामा आजदेखि रोजगार मेला लागेको छ. म तपाईँलाई थोरै अपडेट गराएँ है त. पोखरामा रोजगार मेला जब फेयर आयोजना हुँदैछ. पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ स्वेयरलेसको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्धनमा पोखराको बुलौदीमा रहेको इभेन्ट सेन्टरमा मेला आयोजना हुन लागेको हो. यो मेलामा जागिर खोज्न र जागिर दिनेहरूबीच प्रत्यक्ष भेटघाट गराउने र रोजगार चाहनेलाई त्यही ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागि पोखरा उद्योग वाणिज्य संघका उद्योगका उपाध्यक्ष मेला संयोजक दिनेश चन्द्र वास्तोलाले बताए. मेलामा रोजगार चाहनेहरूले आफ्नो व्यक्तिगत विवरण पेश गर्नेदेखि रोजगारदाताले आफूलाई चाहिएको जनशक्तिबारे जानकारी दिने कार्यक्रम तय भएको उपाध्यक्ष वास्तोलाको भनाइ छ. सो मेलामा नेपालका प्रतिष्ठित रोजगार कम्पनीहरूको सहभागिता हुने बताइएको छ. उनका अनुसार मेलामा लक्ष्मी समूहदेखि भाटभटेनी सुपर मार्केट, गोर्खा ब्रुअरी, सोल्टी वेस्ट, अन्नपूर्ण केबल कार, त्यस्तै सेलबेरीज, एनपीएल, ब्ल्याक बेट प्राली, आईएमआई खल्ती लिमिटेड, वर्ल्ड लिङ्क कम्युनिकेशन, प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनी, त्यस्तै रेशम कर प्राली, नेपाल मणिपाल टिचिङ अस्पताल प्राली, थिगोन क्लिन इनर्जी प्राली, सिद्धिविनायक इन्स्टेन्ट नुडल्स, मुक्तिनाथ विकास बैंक, होटल बाराही, आईएमई अटोमोबाइल्स, धरोहर कन्सल्टेन्ट्स एण्ड कन्सल्टेन्टिङ प्राली, सिटिजन लाइफ इन्स्योरेन्स अटोवेज प्राली, पोखरा नुडल्स प्राली, काठमाडौँ प्राली, रूपाकोट रिसोर्ट प्राली, त्यस्तै सूर्य ज्योति लाइफ इन्स्योरेन्स, ओमोडा प्राली, ई सेवा होइन, त्यस्तै बुटिक होटल, त्यस्तै अरू अरू कुराहरू पनि छन्. यहाँ पोखरा इन्टरनेट तथा अर्मला केबल, डिस होम नेपाल लगायत धेरै कुराहरू छन्. तपाईँ अब त्यहाँ जानुभयो भने तपाईँ आफूले छाने अनुसारको काम प्राप्त गर्न सक्नुहुनेछ. धेरै थुप्रै कम्पनीहरू छन् त्यहाँ है. ल तपाईँ यो रोजगार मेलामा जानुहोला. तपाईँ कुनै जागिरको खोजीमा हुनुहुन्छ भने पोखरामा आजबाट रोजगार मेला नै लागेको छ. रोजगार मेलामा तपाईँको लागि जागिर दिनको लागि त्यहाँ थुप्रै कम्पनीहरू छन्. मैले अघि नाम लिएँ. ती कम्पनीहरूमा कुनै न कुनै ठाउँमा पक्कै पनि तपाईँ सुइटेबल हुनुहुन्छ. त्यही भएर ढुक्कका साथ रोजगार मेलामा जानुहोस्. पोखराको बुलौदीमा रहेको यो लेकसाइडतिर जाने बाटो छ. त्यहाँनिर रहेको इभेन्ट सेन्टरमा चाहिँ यो कार्यक्रम आजबाट सुरु हुँदैछ. तपाईँको लागि उपयुक्त हुन सक्छ है त. ल 0163540040 मार्फत तपाईँ आउनुहोला. आज यसो रमाइलो गर्नुपर्छ. स्टुडियोको टेलिफोन नम्बर खुला छ. हामीलाई फेसबुक लाइभमा धेरैजना साथीहरूले सुनिरहनु भएको छ र कमेन्ट पनि गरिसक्नु भएको छ. शिवकुमार विश्वकर्मा हुनुहुन्छ हामीलाई कमेन्ट गर्ने. जीवनको भोगाईहरूमा पनि सबैको आफ्नै आफ्नै हुने गर्छ. कोही लेख्छन् कथा, कोही भन्छन्, कोही भोग्छन् कथा, अनि कोही मनभित्रै राख्छन्. त्यो भुल्नै नसक्ने याद बनिदिन्छ. शुभ प्रभात. नमस्कार नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन. सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने. समय बितेको पत्तै नहुने. उखरमौलो गर्मी छ है आज पोखरा 10 भन्नुभएको छ. पोखरा 10 औद्योगिक क्षेत्रदेखि शिवकुमार विश्वकर्माले हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ. थ्याङ्क यू शिव. सम्झिँदै गर्नुहोला आगामी दिनमा पनि. गजब सायरी सायद सम्झिनुहुन्छ. खुसी लाग्छ अहिले पनि उहाँले सुनिरहनु भएको छ. अब पिरेपिर हिजो सुनिहाल्यो होइन. ओके, कृष्ण परियाले हामीलाई कमेन्ट गर्नुभएको छ यति बेला क्रममा नौडाँडाको शिला टेलरदेखि. नमस्कार नमस्कार, सुनिरहेको छु हजुर. बर्ड फ्लू लागेको छ भन्ने कुरा आयो. मासु बन्द गर्ने हो कि खान भन्नुभएको छ. बन्द गर्ने नि होइन. अब बर्ड फ्लू नै आइसक्यो भनेपछि कसरी खाने त नि, खानै भएन नि होइन त कृष्ण. ल विचार गर्नुहोला. अब खानै पर्यो भने पनि अलिक धेरैबेर पकाएर खाने होइन त. 0163540040 स्टुडियोको टेलिफोन नम्बर खुला छ. यहाँहरू आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर मार्फत कुराकानी गर्नको लागि. कुराकानी गर्ने किन आउने त नि भन्न सक्नुहुन्छ तपाईँले. केही पनि छैन विषयवस्तु भन्ने लाग्न सक्छ, तर त्यस्तो होइन. तपाईँको बोल्ने व्यक्तित्व कला, जुन बोल्ने कला हुन्छ, त्यो पनि विकास हुन्छ, एकदम कन्फिडेन्ट बढ्छ. त्यस पछाडि अर्को कुरा भनेको आफ्नो कुराहरू सेयर गर्न पाइन्छ, केही सुनाउन पाइन्छ, यस्तो प्लेटफर्म कहाँ पाइन्छ र फेरि फेरि होइन त. अनि अर्को कुरा भनेको के छ भन्दाखेरि गीत पनि सुन्न पाइयो, रेडियोमा बजाएको गीत सुन्नु फेरि मजा पनि छुट्टै छ कि होइन. ल यो भएको हुँदाखेरि तपाईँ ढुक्कका साथ टेलिफोन लाइन मार्फत आउनुहोला. स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ है त. मैले थोरै जोडेँ अस्ट्रेलियाको प्रसंग. अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्ष 2026-27 शुरूआतसँगै यही जुलाई 1 लागू हुने गरी विभिन्न भिसा शुल्कमा उल्लेख्य वृद्धि गरेको छ. यस निर्णयले विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थी, अध्ययनपछि रोजगारी गर्ने तथा विदेशी कामदारको प्रयोजन गर्ने कम्पनीहरूमा थप आर्थिक भार पर्ने भएको छ. नयाँ व्यवस्था अनुसार विद्यार्थी भिजाको शुल्क 2,000 अस्ट्रेलियन डलरबाट बढ़ाएर 2,500 डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। पछिल्लो 2 वर्षको यो शुल्क 700 डलरबाट बढ़ेर 2,500 डलर पुगेको हो. सरकारले पहिलो पटक अंग्रेजी भाषा अध्ययनका लागि मात्रै आउने विद्यार्थीका लागि छुट्टै शुल्क निर्धारण गर्दै आएकोमा 2,050 अस्ट्रेलियन डलर कायम गर्दै आएको थियो. त्यस्तै अध्ययनपछि काम गर्न पाइने ग्रेजुएट भिसाको शुल्क पनि 5,750 अस्ट्रेलियन डलर पुगेको छ. शुल्क वृद्धिको प्रत्यक्ष असर अध्ययन पूरा गरेर अस्ट्रेलियामै रोजगारी र स्थायी बसोबास गर्ने तयारीमा रहेका विद्यार्थी तथा उनीहरूको प्रयोजनमा भने प्रयोजन गर्ने रोजगारदाता कम्पनीहरूमा पर्ने अपेक्षा गरिएको छ. अब गाह्रो हुँदैछ है, जसले गर्दाखेरि धेरै विद्यार्थीहरू डिप्रेसनमा जाने, आत्महत्याको जोखिमहरू बढ्न सक्छ. विचार पुर्याउनु होला. तपाईँ अभिभावक सुन्दै हुनुहुन्छ भने अस्ट्रेलिया, क्यानाडा, अमेरिका भन्नुहुन्छ नि होइन, युके, विचार पुर्याउनुहोस्। कन्सल्टेन्सीको काम भनेको त पठाउने होइन. नेपालमै अवसर त कति छन् नि, तर त्यो लोभले गर्दाखेरि तपाईँको विलाप हुन सक्छ. केही दिन अघि मात्रै पोखराकै 2 जना विद्यार्थीहरू अस्ट्रेलियामा निधन भयो, तपाईँले थाहा पनि पाउनु भएको थियो होला. त्यस्ता खालको घटनाहरू हामी सुन्न पाउँछ. एकैछिन कमर्सियल ब्रेक है त साथीहरूको सहभागिता एकैछिन पछाडि होला.
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म.
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834.
4: होम केयर सेवा, होम केयर सेवा.
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर.
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा. तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिमलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-9972-77.
6: मम्मी गर्मी भयो के चिसो पिउना, पिउनालाई चिसो उठाउ हले
7: हले.
6: गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिट चिसो हले.
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा. उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ. बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार. शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
7: भरोसाको यो यात्रा

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती विन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती विन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT, and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering, or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.

0: Hello, Okara calling.
1: कमर्शियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकै साथ लाइभमा छौं र हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ बुद्धिसागर पौडेलले सिसुवाबाट लेख्नु भएको छ बर्ड फ्लू लाए पनि मजाले परपरि भुटेर खायो भने केही हुन्न भन्छन् के अरे खोइ के हो के हो खाने कि नखाने जस्तो भयो भन्नुभएको छ त्यही त अब अलि राम्रोसँग त्यसलाई पकाएर खायो भने केही हुँदैन भन्ने कुरा छ तैपनि अब यस्तो त्रास हुँदाखेरि होइन नखाएकै राम्रो आफूलाई चाहिँ त्यस्तो डाउट लाग्छ भने नखाइदिए त सकिहाल्नु एक दुई दिन नखाँदैमा एक दुई महिना नखाँदैमा केही फरक पर्दैन कि तर किसानलाई चाहिँ घाटा हुन्छ फेरि त्यसको लागि त व्यवस्था गर्ने सरकार छँदैछ नि त होइन ओके बुद्धिसागर पौडेल सिसुवाबाट हुनुहुन्थ्यो हामीलाई कमेन्ट गर्नुभएको थियो श्रोताको सहभागिता 061-543-0040 मार्फत हो लिनुपर्ने तर पनि साथीहरूको सहभागिता भने अहिलेसम्म शून्य अवस्थामा छ होइन 11:31 गयो समयको कुराकानी गर्नुपर्दा आधा आधी समय ढल्किसकेको छ अब आधा जति बाँकी छ यो अवधिमा हामी कुराकानी गर्न सक्छौ 061-543-0040 मार्फत ओके

ओके 11:32 गएको छ स्टुडियो घडीमा 061-543-4040 मार्फत तपाईँ कुराकानीको लागि आउन सक्नुहुनेछ। अहिलेको लागि अब गीत नै राखौँ होला है, एकैछिन हिलोतिर जाउँ होला ल। यो दबदबे हिलो भन्ने गीत सुनौ न एकैछिन कस्तो रहेछ। असारको बेला पनि छ, त्यस पछाडि म आउँछु।

0: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि
1: कति सारे गाली गरेको
0: किन गराउँछ नि बुढा
1: हरिया चाहिँ मैले किनिदिएको लाएर आएछु मरिले
0: होइन मैले किनिदिएको
1: कहाँ हुन्छ मैले किनिदिएको
2: के पनि होइन जानेर हिँड्न सिने

0: ओके, हसारे मास्को दबदबे हिलो सुनमा घिनलायो पातली नानीलाई फरिया किन्दा छविस ऋण लायो अरे कि है मलाई पनि ऋण लागिरहेको छ। तपाईँ आउनु भएको छैन सुन्न एकचोटि 5:43:40 मार्फत 11:40 गयो। अब कार्यक्रम शुरू भएको पनि 40 मिनट बितिसक्दा पनि अहिलेसम्म हामी श्रोता सहभागिता पाउन सकिरहेका छैनौं। आजको लागि खै अब श्रोता सहभागिता होला या नहोला जस्तो भइसक्यो। टेलिफोन त ठिक छ सबै, तर पनि एकजना साथी भने आउनुभयो, खुसी लाग्यो। ल अब उहाँलाई नै स्वागत गरिहालौँ। कहाँदेखि को हुनुहुन्छ यति बेला ग्रुप माइदा? नमस्ते।
1: हेलो, नमस्ते। नमस्कार हजुर।
0: ल नमस्कार, तपाईँलाई धेरै धेरै धन्यवाद, मेरो इज्जत जोगाइदिनु भयो आज। अनि को बोल्नुभयो?
1: ए
0: मुकेश, मेरो जागिर जोगाइदिनु भयो तपाईँले आज। एकजना पनि नआएपछि त म के आउनु त, मेरो जागिरै खसिएला जस्तो भइसक्यो नि। होइन अब एकजना पनि श्रोताको सहभागिता लिने कार्यक्रममा एकजना पनि आएन भनेर भन्दाखेरि त अनि तेरो के क्षमता छ भनेर निकालिदिइहाल्छन् नि।
1: कसैले फोन गरेन, एकचोटि आफैले भन्यो नि एकचोटि हजुर तडाउँ न भनेर।
0: होइन, एकदम खुसी लाग्यो, मेरो जागिर जोगाइदिनु हो भनिहाले त मैले। के छ वालिङतिर? अनि मुकेश चर्को घाम छ है?
1: हजुर सर।
0: ए अनि काम के छ, कोदो रोपाई सकियो कि छ?
1: कोदो रोपाई चलिरहेछ, अझै सुन्तला रोप्यो कि।
0: ए सुन्तला लगाउने?
1: हजुर।
0: ए कति लगाउँदै हुनुहुन्छ बिरुवा?
1: हजुर त्यही 80-90 दाजु गरे हिजो।
0: ए है,
1: त्यही रोप्दै थियो अहिले भरै घर।
0: ए सुन्तला जे होस्
1: कसैले फोन गर्नु, म एकजनाले भने नि हजुर गरौँ न भनेर फोन गरेको।
0: लगको घाम छ है?
1: हजुर सर।
0: ए अनि काम के छ, कोदो रोपाई सकियो कि छ?
1: कोदो रोपाई चलिरहेछ, अझ त्यही सुन्तला रोप्यो कि।

0: लाई धेरै धेरै धन्यवाद। अब हामी केही गीत सुन्ने कि सुनाउने केही छ सुनाउने
1: सुनाउने त केही छैन
0: हो गीत सुन्ने त
1: एउटा गीत
0: ल भन्नुहोस् त
1: अलिक पहिल्यै सुनेको यो गीत त्यसको उपाय मैले खोजेर युट्युबमा त भेटेन अरे
0: ए ल भन्नुहोस्
1: त्यही भएन दुनियाँलाई हात जोडेर त्यसै नलाएको होइन देशै छोडेर भन्ने एउटा गीत सुनेको थिएँ मैले पहिला
0: ए है कसले गाउनु भएको
1: अन्नपूर्णबाटै सुनेको हो
0: कसले गाउनु भएको
1: त थाहा भएन नि सर
0: ल म प्रयास गर्छु है त एकदम धेरै
1: हुन्छ
0: सर हस् ल छुट्टौँ सम्झिँदै गर्नु होला
1: हस् हुन्छ
0: मुकेश गुरुङ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो उहाँले स्याङ्जाको वालिङबाट हामीलाई फोन गर्नुभएको थियो तपाईँ पनि 061-543-0040 मार्फत आउन सक्नुहुनेछ टेलिफोन लाइन खुला रहेको छ है त टेलिफोन लाइन मार्फत सहभागिता जनाउनको लागि स्क्रिप्ट टेलिफोन नम्बर 061-543-0040 खुला छ उहाँले भन्नुभएको गीतलाई म खोज्दैछु भेटिएसम्म त म बजाउनेछु 11:43 गइरहँदा हामी कुराकानी गरिरहँदा तपाईँ आइरहँदाखेरि एकजना साथीभाइ पनि आउनुभयो यति बस्दै भइहाल्यो नि होइन ओके ठिक छ अब कुनै विषयवस्तु यताउता केही नभएर पनि होला तर मैले खुला राखिदिएको छु कुराकानी गर्नको लागि खुला चाहिन्छ कि होइन यो विषयवस्तु भन्दा पनि कहिले खुला भयो भने गजब हुन्छ बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा भएछ यसो दिनुपर्छ कि जसले जो किसान मारमा परेका थिए ती किसानको उद्धार हुनुपर्छ भन्ने कुरा हो यो राम्रो कुरा हो बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा भएछ अब यति बेला बर्ड फ्लूको त्रास छ होइन अब किसानहरू मारमा पर्छन् यो बर्ड फ्लूले गर्दाखेरि धेरै किसानका कुखुराहरू नष्ट गर्नुपर्ने हुन्छ जहाँ बर्ड फ्लू लाग्छ ती सबै कुखुराहरू नष्ट गर्नुपर्छ र तिनीहरूको क्षतिपूर्ति स्वरूप सरकारले रकम उपलब्ध गराए खण्डमा कमसेकम राहत त महसुस हुन्छ नि त होइन पूर्ण रूपमा नभए पनि कति पर्सेन्ट हो त्यति पर्सेन्ट दिए पनि जे होस् सन्तुष्ट त हुन्छन् नि किसान जोगिन्छन् नि त्यही भन्ने कुरा हो अब अरू कुराहरू त त्यही नै हो अब यतिखेर विश्वकप फुटबलको रौनक बढेकै छ होइन अब यो रौनकमा तपाईँ पनि गेम हेरिरहनु भएको छ होला आज बिहान पनि क्रोएसिया र पोर्चुगलको गेम थियो होइन पोर्चुगलले क्रोएसियालाई हराएको छ अब यो विश्वकप भन्दा बित्तिकै अब पहिला जस्तो त त्यति छ जस्तो मलाई लाग्दैन तर पनि कम चाहिँ छैन कि होइन पहिला पहिला त धेरै रौनक हुन्थ्यो तर त्यस्तो रौनक चाहिँ अहिले मलाई लागेको छैन तर पनि कम चाहिँ छैन भन्ने हो ल अब यिनै कुरा हुन् 061-543-0040 गणेश कता हराउनु भयो यसो गीत गाउनुहुन्थ्यो आउनुहुन्थ्यो उहाँको आवाज मैले अन्त पनि सुनिरहेको थिएँ मजाले गफ गर्नुहुँदो रहेछ खुसी लाग्यो जताततै सुन्नुपर्छ गफ गर्नुपर्छ है ल गणेश यसो फुर्सदमै हो भने आउनुहोस् यसो आज गीत सुनाउनु नि तपाईँको होइन त 061-543-0040 मार्फत गणेश मात्र होइन सबैजनालाई मैले स्वागत गर्छु अहिले ठ्याक्कै उहाँले प्राय सोटक्क मिठो तरिकाले गिटारमा पनि गीत सुनाउनुहुन्थ्यो ब्रेक राखौँ होला एकैछिन ब्रेक पछाडि आउँला होला

0: खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: डिजिटल ठगीबाट बचौ।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
4: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
6: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर, अनि तिमी नि?
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसीमा छ नि।
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 0165075153 र 576458।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: मोबाइल अपग्रेड।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनोस सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: ए नानी आइपुग्यो आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी
4: तलब खाएर होइन बाबा तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि हो बाबा पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि भाइको लागि बाल भविष्य योजना तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे
3: ठिक गर्यो छोरी आफैबाट सुरुवात गर्नुपर्छ हाम्रो पालामा त यस्तो सचेतना नै थिएन तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ
4: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि हैन र बाबा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01-5970-217 सम्पर्क राख्नुहोला
5: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
6: यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
5: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु

0: Hello, Pokhara calling.
1: Okay, कार्यक्रम पोखरा कॉलिन में हामी छौं। अन्त्य अन्त्यमा छौं, एकजना साथी होल्डमा हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ है त। नमस्ते।
2: नमस्ते।
1: नमस्ते हजुर, धेरै बेर होल्डमा बस्नुभयो, कहाँदेखि को हुनुहुन्छ?
2: म नवलपरासीदेखि हो हजुर।
1: नवलपरासीबाट पछिल्लो समय अलिक धेरै आउन थाल्नु भएको छ, चेतना हो?
2: हजुर।
1: के साल खबर चेतना, मगरको?
2: ठिकै छ।
1: मगर नि भन्ने भन्नुहुन्छ कि, म त मगर नै भन्छु है, फेरि मगर नि भन्दा
2: ठिकै छ, जे भने नि।
1: फेरि मगर नि भन्दाखेरि अर्कै सुनिने हो कि भन्ने लाग्ने कि?
2: ए, फरक पर्दैन
1: हो।
2: हजुर।
1: अनि के छ, नवलपरासीतिर घाम लागिरहेछ, पानी परिरहेछ, के छ अवस्था अहिले?
2: अहिले ठिकै ठिकै छ, पानी त परेको छैन, कहिले घाम लाग्छ, कहिले बादल छ।
1: रोपाई सकियो?
2: हजुर।
1: ए, रोपाई सकिसक्नु भयो?
2: हजुर हजुर, सक्यो। अब कोदोको सुरसारमा छ।
1: ए, कोदो रोप्ने बेला चाहिँ हुँदैछ है?
2: हजुर।
1: लगजब। अनि अन्तिम अन्तिममा छौँ, छोटोमा केही सुनाउनुहुन्छ र?
2: खै छैन, म त अब सुन्न पाएको छैन, म यतिकै नगएको हो, अब के के आउँछ थाहै छैन।
1: यस्तो केही सुनाउनु, यसो गीत गाउनुहुन्छ, मिठो गीत गाउनुहुन्छ के अरे?
2: ए, गीत पनि अब कस्तो कस्तो छैन हो।
1: हो
2: हजुर।
1: ल हुन्छ, त्यसो भए फेरि फेरि पनि सम्झिँदै गर्नु होला, अहिलेको लागि छुटो है त। नमस्ते। उहाँ हुनुहुन्थ्यो चेतना मगर, हामीलाई नवलपरासीदेखि फोन गर्नुभएको थियो। अन्तिम अन्तिममा छौँ अब आजको लागि कार्यक्रममा, तपाईँ फोन गर्छु कुराकानी गर्छु भन्ने पनि पाउनुहुन्न, किनकि समय अवधि सकिएको छ। डाँडा पाखा छहराले भन्ने गीत सुनौ है त, सञ्जीवनीको आवाज यहाँहरूको लागि छोड्दै आजको लागि कार्यक्रममा र छुटिनुपर्ने हुन्छ। हाम्रो मुकेशले रोज्नुभएको गीत चाहिँ ठ्याक्कै भेटिएन, नभेटिएपछि कसो गरौँ है? ठिक छ ल, आज फोन गर्नुभयो मुकेश गुरुङ वालिङबाट, चेतना मगर नवलपरासीबाट। यहाँहरू दुवैजनालाई थ्याङ्क यू सो मच। हामीलाई बुद्धिसागर पौडेल, कृष्ण परियार, शिव विश्वकर्मा सबैले कमेन्ट गर्नुभयो, उहाँलाई पनि थ्याङ्क यू सो मच भन्छु। यहाँहरूको दिन शुभ रहोस्, जय होस्।

0: नागरिक सहयोग समूह पोखरा 16 कास्कीको वार्षिक साधारण सभा तथा अधिवेशनमा उपस्थिति हुने बारे सूचना। यस नागरिक सहयोग समूहको यही मिति 2083 साल जेठ 2 गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस नागरिक सहयोग समूहको तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन निम्न मिति समय र स्थानमा हुने भएकोले उक्त कार्यक्रममा अस्पताल निर्माणको समयमा चन्दा दिनुहुने सम्पूर्ण चन्दादाताहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल असार 20 गते। समय बिहान 8 बजेदेखि 11 बजेसम्म। स्थान मजेरी पार्टी प्यालेस। थप जानकारीको लागि 9560 33476, 9462312373।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: टाइम चेक।
3: यति बेला मध्याह्नको 12 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061587266 र 5 8 34।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: ओहो नाचर बे कति छाबा डिजाइन बे मारेका ना किना नि खनि तोला
2: खनै दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
1: ए नै छाबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
2: हजुर किमे झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
1: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रवा ता क्रिबा जाला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
1: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98560-35815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

0: छैन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032239 98028 59321 081 581 871।
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई। कालिका बहुमुखी क्याम्पस कालीपोखरीको बीबीएस, बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित, योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385, 98-560-83-85। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: मम्मी गर्मी भयो के, चिसो पिउ न, चिसो उठाउ हरले,
5: हरले गर्मीमा नयाँ ट्विस्ट,
4: रिफ्रेशमेन्ट बार, न्यूट्रिशन मिक्स,
5: चिसो हरले।
6: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
8: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हटे,
2: गर्मीमा नयाँ ट्विस्ट,
1: रिफ्रेशमेन्ट पा, न्युट्रिसन मिक्स,
2: चिसो हटे।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्रपुर पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हरे
2: हरे,
1: गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
2: चिसो हरे।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3TESA मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-2729।

0: मम्मी गर्मी भयो के चिसो पिउन
1: पिउनलाई चिसो उठाउ हरे
2: हरे गर्मीमा नयाँ ट्रिक
1: रिफ्रेशमेन्ट पा न्यूट्रिशन मिक्स
2: चिसो हरे
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई कालिका बहुमुखी क्याम्पस काली पोखरीको BBS BA र BED मा नयाँ भर्ना सम्बन्धी सूचना UGC नेपालद्वारा QAA को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि BBS BA र BED मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ फोन 061-433-385 98-560-83-85

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम चिसोहरेको।
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल
2: सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20

0: लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार,
0: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्यू रोड, पोखरा।
3: फोन 061-590-162-590-163।
4: कोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-2-77।

0: छैन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
2: टाइम चेक
3: यति बेला दिउँसोको 2 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: 93.4
7: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 8 34

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 0615383969। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
3: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू,
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक गोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 0161 590 162 590 163।
6: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0161 450 424, 98 084 46 525।

0: पागल म बन सक्छु।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज।
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
2: फोन 061-572-648, 572-849।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: mi garmi bhaya ke chi so piuna
1: piuna lai chi so uthau hardi
2: hardi garmi manaya fresh
1: refreshment bar nutrition meat
2: chi so hardi
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न।
2: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
3: हाम्रो वन हाम्रो धन डरेलो बाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: कति छ्याब डिजाइन बे मारेगा खिनानी खनी तोला
1: खनै बिवा ना सर्वे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
1: हजुर किमे झोकोलाई नि छ्याबा मारे डिजाइन गहना चैदी मिसा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखराई महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्नै यामो
0: तोयङ्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि बिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
3: वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-4-11-777 मोबाइल 98-5-60-89-2-77
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
5: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-5-91-728 मोबाइल 98-5-60-027-29
6: यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
7: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: वाणिज्य बैंकको सवारी कर्जा
1: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
0: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
1: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरर, घुमौ गाउँ सहर फरर।
0: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
5: मम्मी गर्मी भयो के, चिसो पिउनलाई चिसो उठाउ हरले हरले
3: एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मा।

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेक साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलीढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्ष देखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-263 र 553-8-34।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनुहिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061573163582844, वेबसाइट www.lagrandi.edu.np।

0: केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9855799277।
2: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426, 537526।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-5-91-728, मोबाइल 98-560-027-29।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नंबर 1 ब्रांड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: मम्मी, गर्मी भयो के? चिसो पिउ न, पिउ न लाइ चिसो उठाउ हरले
9: हरले गर्मी मनाया ट्रिक
8: रिफ्रेशमेंट पा न्यूट्रिशन मिक्स चिसो हरले।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
12: होम केयर सेवा होम केयर सेवा
13: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
12: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
12: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
12: सुत्केरी नवजात शिशुको हेरचाह,
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
12: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
13: डाक्टर ल्याब सेवा,
12: औषधि डेलिभरी सेवा,
13: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9857982977।

0: बैंकबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
4: सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी,
4: के तपाईँलाई

0: थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्यू रोड, पोखरा।
2: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला अपराह्नको 4 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हर्ने
3: गर्मीमा नयाँ फ्रेस
2: रिफ्रेसमेन्ट बार न्युट्रिसन मिक्स
3: चिसो हर्ने

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
2: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल,

0: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: मर्दी हिमाल को काख में स्वाद को नया गंतव्य भाषापुछ्रे गांव पालिका वडा नंबर 8 लुम्रे में खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेश को अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9764119905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625901363
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 0165917828 मोबाइल 9956007729

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
6: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: می بایه که چی سو پیونم
1: پیونه لائی چی سو او تاو هارده
0: هارده گرمی منای اسوید
1: ریفریشمنٹ پام نیوٹریشن میت
0: چی سو هارده
2: गरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ
3: ई सेवा सबै सधैँ सँगै
0: खुट्टु खुट्टु पियो या सिपमा रमायो अब गर्ने लाइक चिसो हर्ने चिसो हर्ने
1: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसो हर्ने।

0: ಪ್ರೊಫೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಘರ್ ಹೋಸಿಯಾ ಆಫೀಸ್ ಹೋಟಲ್ ಹೋಸಿಯಾ ರೆಸ್ಟೋರೆಂಟ್ ಚಿಟೋ ರ ಭರ್ ಪರ್ದು ಇಂಟರ್ನೆಟ್ ಸೇವಾ ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಪೋಖ್ರಾ ಕೋ ಬ್ರಾಂಡ್ 25 ವರ್ಷಕ್ಕೆ ವಿಶ್ವಾಸ ಗತಿ ಸಾಪಾರ 1 GBPS ಸಮ್ಮಕ ಪ್ಯಾಕೇಜ್ ಕೋ ಬಹಾರ ಸ್ಟ್ರೀಮಿಂಗ್ ಗೇಮಿಂಗ್ ಕಾಮ ಹೋಸಿಯಾ ರಮಾಯಿಲೋ ಜಾ ಸುಕೆ ಜಾವು ಕನೆಕ್ಷನ್ ಮಾ ಕುನೆ ಗಡಬಡಿ ಸೈನ ಢಿಲೋ ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಸದೈ ತಪಾಯಿಕೋ ಸಾಥಮಾ ಹಿಜೋ ಆಜ ಭೋಲಿ ಹಮಿಶೋ ತಪಾಯಿಕೋ ಬಾಟೋಮಾ ಚಿಟೋ ಭರ್ ಪರ್ದೋ ಸುಲಭ ರ ಸಹಜ ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ತಪಾಯಿಕೋ ಪೈಲ ರೋಜಾಯಿ.
2: होम केयर सेवा, होम केयर सेवा.
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपांगता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन.
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार. फोन 061-411-777 मोबाइल 98-569-2077. घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भर पर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भर पर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 0165274253752.
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर 1 ब्रांड. नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम.

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन।

रेडियो पोखर इन्टरनेट सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखर इन्टरनेट तपाईको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका।
7: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: फ्रिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
11: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
10: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
11: साँच्चै हो र?
10: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट
12: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या।
10: विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ।
11: हो त?
10: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go first to serve. Last date of form submission 26 ASAR 2083. Entrance exam 29 ASAR 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98028-59321-061

0: रेडियो अन्नपूर्णा 93.4
1: सय दुई सय हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्या हुन् लखपति कहिले करोडपति
2: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
3: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
4: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: होम केयर सेवा होम केयर सेवा
6: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
6: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
6: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: रेडियो अन्नपूर्ण 93.4
0: 3 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-8-34।

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरा जब फेयरमा युवाको उत्साह, 51 कम्पनी, 4,000 भन्दा बढ़ी सहभागी, स्वदेशमै रोजगारी सृजनामा जोड़। नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको राष्ट्रसभा सभापति रवि लामिछानेको भनाई, आगामी दिनमा सरकार अझै परिपक्व ढंगले अगाडि बढ़ने उल्लेख। बजेट प्राथमिकताका आधारमा विनियोजन गर्नुपर्नेमा राष्ट्रिय सभाका सांसदहरूको जोड़, विकास र समृद्धिको लागि उद्योग धन्दा सञ्चालन गर्नुपर्ने भन्दै ध्यानाकर्षण। बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिको लागि 50 करोड़ रकम निकासा, किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने। नेपालको पर्यटन क्षेत्र पुनः लयमा, पछिल्लो समय तारे होटल तथा रिसोर्टहरूको संख्या बढ़दो। एलनिनो केही महिनाभित्र बलियो स्तरमा पुग्ने डब्ल्यूयूएमओको चेतावनी। अस्ट्रेलियामा भिजा शुल्कमा व्यापक वृद्धि। अन्तर्राष्ट्रिय विद्यार्थी र कामदार सबैभन्दा प्रभावित। र विश्वकप 2026मा भोलि बिहान साबिक विजेता अर्जेन्टिना र नवपूर्वेशी केप भर्डे खेल्दै 16 दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण सहित 3 पदक। पोखरामा शुक्रबार आयोजित रोजगार मेला पोखरा जब फेयरमा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्स प्रालीको संयुक्त आयोजनामा तथा पोखरा महानगरपालिकाको प्रवर्धनमा बुलौदी स्थित इभेन्ट सेन्टरमा सम्पन्न मेलामा 4,000 भन्दा बढ़ी युवाको सहभागिता रहेको आयोजकले जनाएका छन्। रोजगार खोज्ने 1,500 भन्दा बढ़ी युवाले कार्यक्रम अघि नै पूर्व दर्ता गरेका थिए। मेलाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रोजगारदाता संस्था र रोजगारीको खोजीमा रहेका युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले रोजगार मेलाको आयोजना गरिएको बताउनुभयो। उहाँले महानगरपालिकाले सञ्चालनमा ल्याएको रोजगार एप मार्फत पनि रोजगारसँग सम्बन्धित सेवा प्रदान भइरहेको जानकारी दिनुभयो। प्रमुख आचार्यले महानगरपालिकाको व्यवसाय प्रवर्धन केन्द्र मार्फत कम्तीमा 20 जना समूह बनाएर तालिम वा व्यवसाय सञ्चालन गर्न इच्छुक युवालाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो। सिपमूलक तालिमलाई प्राथमिकतामा राख्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने महानगरको नीति रहेको बताउँदै उहाँले यस्ता रोजगार मेलालाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले स्पष्ट शिक्षा नीति नहुँदा विश्वविद्यालयहरूले उद्योग व्यवसायलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नसकेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार अहिलेको आवश्यकता रोजगारी खोज्ने मात्र नभई उद्योग तथा व्यवसाय सञ्चालन गरी अरूलाई रोजगारी सिर्जना गर्न सक्ने जनशक्ति उत्पादन गर्नु हो। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले नेपालमा प्राविधिक तथा सिपमूलक जनशक्तिको अभाव रहेको उल्लेख गर्दै अबको शिक्षा तालिम र प्रणाली दक्ष जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो। पोखरा महानगरपालिका वडा नम्बर 14 का अध्यक्ष बोधबहादुर कार्कीले महानगरले विभिन्न तालिम मार्फत धेरै युवालाई रोजगारीसँग जोड्न सफल भएको उल्लेख गर्दै रोजगार मेलाले अझ बढ़ी अवसर सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो। रोजगार मेलामा बैंकिङ, बीमा, इन्टरनेट सेवा, होटल तथा पर्यटन, अटोमोबाइल, डिजिटल सेवा, मनोरञ्जन लगायतका विभिन्न क्षेत्रका प्रतिष्ठित राष्ट्रिय तथा स्थानीय गरी 51 कम्पनी सहभागी भएका थिए। सहभागी युवाले कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष अन्तर्वार्ता दिनुको साथै आफ्नो योग्यता र अनुभव अनुसार उपलब्ध रोजगारीका अवसरबारे जानकारी लिन, पेशागत परामर्श प्राप्त गर्न तथा व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पाएका थिए। मेलामा प्रवेश निशुल्क गरिएको थियो। ग्रोथ सेलर्स प्रणालीका संस्थापक मोहन ओझाका अनुसार कम्पनीले विगतदेखि देशका विभिन्न शहरमा कलेजहरूसँग सहकारी गरी रोजगार मेला सञ्चालन गर्दै आएको छ। पछिल्लो समय भने स्थानीय सरकार तथा उद्योग वाणिज्य संघसँग सहकारी गर्दै स्थानीय जनशक्तिलाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मे, बीआरएस ग्रुपका विनोद रौनियार, पोखरा महानगरपालिका वडा नम्बर 17 की अध्यक्ष राधिका साई योगे, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा कोइराला लगायतले रोजगारी, सिप विकास र निजी क्षेत्रको भूमिकाबारे धारणा राख्नु भएको थियो। आयोजकका अनुसार रोजगारदाता कम्पनी र रोजगारी खोज्ने युवाबीच समन्वय गर्ने जिम्मेवारी ग्रोथ सेलर्स प्रणालीले निर्वाह गरेको थियो भने कार्यक्रम व्यवस्थापन पोखरा उद्योग वाणिज्य संघले गरेको हो। संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश चन्द्र वास्तोलाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव शोभा गौतमले गर्नुभएको थियो। रोजगारको खोजीमा पुगेका युवा तथा अन्य अवलोकनकर्ताले यस्ता रोजगार मेलाले रोजगारदाता र रोजगार खोज्ने बीचको दूरी घटाउने भएकोले नियमित रूपमा आयोजना गरिनुपर्ने प्रतिक्रिया दिएका छन्। सहभागीहरूको भनाईमा यस्ता कार्यक्रमले स्वदेशमै रोजगारीका अवसरबारे जानकारी दिने, सिप अनुसार उपयुक्त रोजगार छनौट गर्न सहयोग पुर्याउने र वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको बताउनु भएको छ। शुक्रबार सिंहदरबारमा संचारकर्मीसँग सरकारको 100 दिनको समीक्षा गर्दै रविले शुरूआती चरण सफल भएको जिकिर गर्नुभएको हो। सरकारले नागरिकसँग सम्बन्धित विषयमा जोड़ लगायो। 100 दिनमा सरकारले सुशासनमा अझै बढ़ी समय लगाएको छ। सुशासनको मुद्दामा सरकारको बढ़ी ध्यान गएको छ। तुलनात्मक रूपमा विकास निर्माणमा आज गरिएका कामहरू अलि पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारको क्षेत्रमा 3 वर्षको प्याकेज बनाएर काम गरेका छौं, जसको नतिजा 3 वर्ष अगाडि अपेक्षा गर्न अलिक गाह्रो हुन सक्छ, उहाँले भन्नुभएको छ। यद्यपि तत्काल देखिने कामहरू पनि निरन्तर भइरहेको छ। सुशासन अहिलेको सरकारको प्राथमिकता भएको र नागरिकलाई सेवा दिने विषयमा तिनलाई डिजिटल होम डेलिभरी कम झन्झटिलो बनाउने क्रमको शुरूआत भएको छ। राम्रो बिगिनिङ भएको मलाई लाग्छ। नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ, उहाँले भन्नुभएको छ। 100 दिनमा केही कमी कमजोरी भएमा संचार माध्यम, नागरिक समाज, बुद्धिजीवीबाट आएको सुझावलाई समेटेर अगाडि बढ़ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ। आगामी दिनमा सरकार अझै परिपक्व ढंगले अगाडि बढ़ने उहाँको भनाइ रहेको छ। नेकपा एमाले बालेन्द्र शाह नेतृत्वको सरकारको समीक्षा 6 बुदामा गरेको छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेको छ। 100 बुदे बाचापत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रूचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्रै देखिएको एमाले उल्लेख गरेको छ। एमाले वर्तमान सरकार राष्ट्रियता र कूटनैतिक रूपमा असफल, उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था, प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल, स्वेच्छाचारिता, शान्ति सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङले सरकारले 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै अध्यक्ष साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढ़ेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्तो नरहेको बताउनुभयो। आफ्नो पार्टीले महँगी नियन्त्रण गर्नुपर्ने माग उठाउँदै आएको राईको भनाइ छ। उहाँले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाव घटाएको भन्दै यो निर्णयको समर्थन गर्नुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिनमा गरेका काम भोलि सार्वजनिक गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ। वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्दैछ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत्र 13 गते शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। राष्ट्रिय सभाका सांसदहरूले सरकारले बजेट विनियोजन गर्दा अध्ययन गरेर प्राथमिकताका आधारमा गर्नुपर्ने र कतै बढ़ी कतै शून्य गर्न नहुने धारणा राखेका छन्। बैठकमा आज विनियोजन विधेयक 2083 मन्त्रालयगत विभिन्न शीर्षकहरूमाथि छलफलमा सांसद चन्द्रबहादुर केसीले सरकारले 100 दिनको यात्रा गरिरहेको भन्दै राज्य सबै नेपालीको साझा भएको हुनाले विकासमा पनि आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो। सांसद रंजित कर्णले राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणको लागि बजेट पर्याप्त छुट्याउनुपर्ने र समयमै निर्माण सक्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। सांसद रेणुचन्दले रगतसँग साटेर ल्याएको संघीयता भएकाले त्यसको प्रभावकारी कार्यान्वयन गरी सुदूरपश्चिमको विकासमा विशेष ध्यान पुर्याउनुपर्नेमा जोड़ दिनुभयो। सांसद गोमादेवी तिमल सिन्हाले नेपालको विकास र समृद्धिको लागि उद्योग धन्दा सञ्चालन गर्नुपर्नेप्रति सरकारको ध्यान आकर्षण गराउँदै पहिला सञ्चालन गरेका उद्योगहरू बन्द गर्दै जाने तर नखोल्ने गर्नाले मुलुकको विकास सम्भव नभएको धारणा राख्नुभयो। सांसद पदमबहादुर परियारले भूमिहीनको व्यवस्थापन गर्ने कुरा आए पनि 12 लाख सुकुम्बासीको 1 वर्षभित्र व्यवस्थापन गर्न आवश्यक पर्याप्त बजेट नआएकोप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद सावित्री मल्लले मन्त्रालयगत वार्षिक बजेटमा पेट्रोलियम उत्पादन सञ्चालन गर्ने भनिए पनि दैलेखमा भएको मिथेन ग्यास उत्पादन गर्ने विषयमा कुनै बजेट नछुट्याइएकोप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। विनियोजन बजेटको शीर्षक अन्तर्गत आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा छलफल भयो। राष्ट्रिय सभाको अर्को बैठक असार 20 गते शनिबार 1:15 बजे बस्ने बैठकमा विनियोजन विधेयकको बाँकी रहेका मन्त्रालयगत छलफल हुने बताइएको छ। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणको लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड़ रूपियाँ बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण चौथो संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणको आधारमा नष्ट गरिएका पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। गएको चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन शुरू भएको बर्ड फ्लू संक्रमण हाल 11 जिल्लामा देखिएको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिम रहेकाले सम्भावित संक्रमण नियन्त्रणको लागि पंक्षी, अण्डा तथा दाना नष्ट गरिएको प्रवक्ता उपाध्यायले बताउनुभएको छ। रोग नियन्त्रणको लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ। रोग देखिएका क्षेत्रमा संघ प्रदेश तथा स्थानीय तहबीच समन्वय भई नियन्त्रणको प्रयास जारी रहेको छ। स्वास्थ्य बीमा बोर्डले गएको मक्सिरसम्मको दावी बकेउता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बिमितलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात पुस यताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्र पुसदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,02,98,000 रूपियाँ भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी भुक्तानीको लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बोर्डले बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा धेरै परीक्षण वा उपचारको लागि दवाब नदिन आग्रह गरेको छ। नेपालमा विदेशी पर्यटक आगमन बढ़दै जाँदा तारे होटल तथा रिसोर्टमा लगानी पनि उल्लेख्य रूपमा विस्तार भएको छ। पर्यटन विभागका अनुसार अहिले देशभर 350 तारे स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्, जुन गएको वर्षको 335 को तुलनामा वृद्धि भएको हो। तीमध्ये 29 वटा 5 तारे होटल रहेका छन्। अहिले सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टमा 16,613 कोठा र 26,285 शैय्या उपलब्ध छन्। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरवा, नेपालगंज, भद्रपुर लगायतका प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रम बढ़िरहेको विभागले जनाएको छ। पर्यटन विभागले समयानुकूल अन्तर्राष्ट्रिय मापदण्ड र इको टुरिज्मलाई समेट्ने गरी होटल वर्गीकरण मापदण्ड परिमार्जन गरिरहेको जनाएको छ। परिमार्जित मस्यौदा यी असार मसान्तभित्र मन्त्रालयमा बुझाउने तयारी छ। होटल संघ नेपाल हानका अध्यक्ष विनायक शाहले तारे होटलको संख्या बढ़नु नेपालप्रति विदेशी पर्यटकको आकर्षण र लगानीकर्ताको विश्वास बढ़ेको संकेत भएको बताउनु भएको छ। भारतीय पर्यटकको आगमन, पर्यटन मैत्री वातावरण र अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनले पर्यटन उद्योग अझै विस्तार हुने उहाँको विश्वास छ। होटल व्यवसायहरूका अनुसार होटल क्षेत्रमा बढ़दो लगानीले रोजगारी सृजना, स्थानीय अर्थतन्त्रको चलायमान तथा पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुगेको छ। अन्तर्राष्ट्रिय होटल ब्राण्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि सुदृढ़ बन्दै गएको उनीहरूको भनाइ छ। कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र पुनः लयमा फर्किएको छ। सन् 2024 11,47,567 र सन् 2025 11,58,459 विदेशी पर्यटक नेपाल आएका थिए। चालू वर्षको जूनसम्म 5 लाख भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिसकेका छन्। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ वैज्ञानिक विश्रामको।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी,
1: के तपाईँलाई तपाईलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्यू रोड, पोखरा।
3: फोन 061 590 162 590 163।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला बोलाउने निष्कर्ष निकालेको छ। शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गोल्फोटारमा बसेको बैठकले असारभित्रै राष्ट्रिय भेला बोलाएर आगामी गन्तव्य तय गर्न निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले बताउनुभएको छ। त्यसका लागि असार 22 महाराजगंजको चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने उहाँको भनाइ छ। अब 15 महाधिवेशन सम्बन्धी तयारीका गतिविधिहरू चुनदेवीको सम्पर्क कार्यालयबाट सञ्चालन गर्ने निर्णय भएको विश्वकर्माले बताउनु भएको छ। निवर्तमान कार्यवाहक सभापतिको निवासमा आज छलफल भएको र आजको छलफलको मुख्य कुरा अब सम्पर्क कार्यालय बनाउने र चुनदेवी स्थित कार्यालयबाट 15 महाधिवेशन तयारीका सन्दर्भमा छलफल र बैठक गर्ने निर्णय भएको छ। बैठकपछि विश्वकर्माले भन्नुभएको छ, आजको छलफलमा संस्थापन पक्षका नेताहरूसँग संवाद गरेका नेताहरूले ब्रिफिङ गरेका थिए। आजको बैठकमा नेताहरू डाक्टर शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र महालक्ष्मी उपाध्याय जीना लगायत सहभागी हुनुहुन्थ्यो। यस्तै गरी पूर्व गृहमन्त्री रमेश लेखक, नेताहरू डाक्टर प्रकाश शरण महत, एनपी साउद, मीनबहादुर विश्वकर्मा, आनन्द प्रसाद डुंगाना, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र श्याम घिमिरे पनि सहभागी हुनुहुन्थ्यो। मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले आज विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान तथा बाढ़ीको कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकोले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधु तिमल सेनाका अनुसार अहिले वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्याधिक वर्षाको कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत 4 वर्षदेखि सुरुङको सफाई, मरमत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिको लागि सुरुङ बन्द गर्नु परेको छ। मनसून सकिएपछि सकेसम्म छिटो मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा पथान्तरण गर्नेछौ उहाँले भन्नुभएको छ। मेलम्ची खानेपानी बन्द भएको अवस्थामा पनि विभिन्न वैकल्पिक स्रोतबाट पानी संकलन गरी काठमाडौँ उपत्यकाका उपभोक्तालाई वितरण गर्ने सम्बन्धमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिनेछ उहाँले भन्नुभएको छ। विक्रमसम्म 2078 असार 1 गते र त्यही वर्षको साउन 16 र 17 गते मेलम्ची नदीमा आएको आकस्मिक बाढ़ीबाट सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स, सड़क पहुँच लगायतका संरचना पूर्ण रूपमा क्षति भई मुख्य प्रणाली बन्द भएको छ। समितिले त्यसपछि हरेक वर्ष मनसून सकिएपछि वैकल्पिक प्रणालीका अवयवहरूमा सफाई तथा मरमत गरी अस्थायी रूपमा काठमाडौँ उपत्यकामा पानी पथान्तरण गर्दै आएको छ। लगातार 2 दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 8.30 अंकले घटेर 2653.40 बिन्दुमा झरेको छ। आज विकास बैंक, फाइनान्स, जलविद्युत, माइक्रो फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 159 कम्पनीको शेयर घटेकोमा 104 बढ़ेको छ। यस्तै 14 कम्पनीको शेयर भने घटबड भएको छैन। आज अप्पर लोहोरे खोला हाइड्रो पावरको शेयर 13.5% घटेको छ। समग्रमा बजार घटेको दिन सानीगढ़ हाइड्रो, स्नो रिभर्स, कलंगा हाइड्रोको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.11 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीको 85,84,000 कित्ता शेयर 4.41 अर्ब रूपियाँमा किनबेच भएको छ। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूयूएमओले यल निनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठनले विश्वका धेरै क्षेत्रमा खडेरी, अत्याधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़ने बताएको समाचार संस्था एएफपीले जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणको लागि तत्काल तयारी गर्न आग्रह गरेको छ। डब्ल्यूएमओको मासिक विश्व मौसमी जलवायु अध्यावधिक अनुसार यल निनो अवस्था अहिले नै शुरू भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। यल निनो समुद्रको पानी सामान्यभन्दा बढ़ी तातेको अवस्था हो। प्रशान्त महासागरको सतह माथिको तापक्रममा 0.5 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ। यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै यल निनो प्रभाव हो। यो घटना सामान्यतया 2-7 वर्षको अन्तरालमा देखा पर्छ र झण्डै 9-12 महिनासम्म सक्रिय रहन्छ। डब्ल्यूएमओले यल निनोलाई कमजोर, मध्यम, बलियो र अत्यन्त बलियो गरी 4 तहमा वर्गीकरण गर्ने गरेको छ। यसपटक जुलाईदेखि सेप्टेम्बरको अवधिमा यो तेस्रो अर्थात बलियो श्रेणीमा पुग्ने अनुमान छ। विभिन्न अन्तर्राष्ट्रिय जलवायु केन्द्रहरूले तयार पारेका मोडलहरूले मध्य तथा पूर्वी भूमध्य रेखीय प्रशान्त क्षेत्रमा समुद्री सतहको तापक्रम निरन्तर बढ़ने देखाएका छन्।
प्रमुख अनुगमन क्षेत्रहरूमा समुद्री सतहको तापक्रम औसतभन्दा 2 डिग्री सेल्सियस भन्दा धेरै रहने अपेक्षा छ। संगठनका अनुसार यलनिनो उत्तरी गोलार्धको शरद ऋतुमा अझ बलियो हुँदै जानेछ र यसको प्रभाव विश्वका धेरै भागमा फैलिनेछ। साथै भूमध्य रेखीय एटलान्टिक महासागर पनि सामान्य भन्दा धेरै तातो रहने अनुमान छ। पछिल्लो यलनिनोले सन् 2023 इतिहासकै दोस्रो सबैभन्दा तातो वर्ष र 24 पूर्व औद्योगिक औसतभन्दा 1.55 डिग्री सेल्सियस धेरै तापक्रमसहित अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो। जुलाईदेखि सेप्टेम्बरसम्म केही क्षेत्रमा सामान्यभन्दा धेरै वर्षा हुने अनुमान छ भने भारतीय उपमहाद्वीप र अस्ट्रेलियाका धेरै भागमा औसतभन्दा कम वर्षा हुने सम्भावना छ। अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्ष 26-27 को शुरूआतसँगै यही जुलाई 1 लागू हुने गरी विभिन्न भिजा शुल्कमा उल्लेख्य वृद्धि गरेको छ। यो निर्णयले विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनपछि रोजगारी गर्ने तथा विदेशी कामदारलाई प्रायोजन गर्ने कम्पनीहरूमा थप आर्थिक भार पर्ने भएको छ। नयाँ व्यवस्था अनुसार विद्यार्थी भिजा सब क्लास 500 शुल्क 2,000 अस्ट्रेलियन डलरबाट बढ़ाएर 2,500 डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। पछिल्लो 2 वर्षमा यो शुल्क 710 डलरबाट बढ़ेर 2,500 डलरसम्म पुगेको हो। सरकारले पहिलोपटक अंग्रेजी भाषा अध्ययनका लागि मात्रै जाने विद्यार्थीको लागि छुट्टै शुल्क निर्धारण गर्दै 2,050 अस्ट्रेलियन डलर कायम गरेको छ। यस्तै अध्ययनपछि काम गर्न पाइने ग्रेजुएट भिजा सब क्लास 485 शुल्क पनि 5,750 अस्ट्रेलियन डलर पुगेको छ। शुल्क वृद्धिको प्रत्यक्ष असर अध्ययन पूरा गरेर अस्ट्रेलियामै रोजगारी र स्थायी बसोबासको तयारीमा रहेका विद्यार्थी तथा उनीहरूलाई प्रायोजन गर्ने रोजगारदाता कम्पनीहरूमा पर्ने अपेक्षा गरिएको छ। फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान 4:45 साबिक विजेता अर्जेन्टिना र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिना समूह जेको विजेता र केप भर्डे समूह यसको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डे समूह चरणको पहिलो खेलमै स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो। स्पेनका खेलाड़ीले प्रहार गरेका 27 मध्ये 7 गोलपोस्टभित्र थिए तर केप भर्डेका गोलकिपर भोजिन्नाहले उत्कृष्ट बचाउ गर्दै सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोकेका थिए। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसीले 6 गरिसकेका छन्। केप भर्डेका लागि मेसीलाई रोक्न ठूलो चुनौती हुनेछ। यो विश्वकपमा 4 टोली नयाँ थिए। केप भर्डे नकआउटमा पुग्दा कुरासाओ, जोर्डन र उज्बेकिस्तान भने समूह चरणबाटै बाहिरिए। त्यसअगाडि विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति 12:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। अस्ट्रेलिया समूह डीको उपविजेता र इजिप्ट समूह जीको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा अस्ट्रेलिया र इजिप्ट बीच यो पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। यसअगाडि अस्ट्रेलिया र इजिप्ट बीच 2 भेट भएकोमा दुवै टोलीले 1-1 खेल जितेका छन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7:15 कोलम्बिया र घाना खेल्दैछन्। यो खेल अमेरिकाको कन्सास सिटी रंगशालामा हुनेछ। कोलम्बिया समूह केको विजेता र घाना समूह यलबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा दुई टोलीबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। यो राउण्ड अफ 32 अन्तिम खेल हो। अहिलेसम्म 13 टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्। अब 3 टोली टुङ्गो लाग्न बाँकी छ। प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंल्याण्डले एकअर्कासँग खेल्ने पक्का भएको छ। यस्तै स्विजरल्याण्डले कोलम्बिया र घानाबीचको खेलको विजेतासँग खेल्नेछ। नेपालले 16 दक्षिण एसियाली शारीरिक संगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशीपमा 16-3 पदक जितेको छ। भूटानको थिम्पूमा जारी प्रतियोगितामा 16-3 नेपालले समान 1-1 रजत र काँस्य पदक पनि जितेको नेपाल शारीरिक संगठन तथा फिटनेस महासंघका सचिव दिनेश कुमार राज भण्डारीले जनाउनु भएको छ। पुरूष स्पोर्ट्स फिजिक 170 सेन्टिमिटर मुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाउनुभयो। महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जित्नुभयो। पुरूष स्पोर्ट्स फिजिक 170 सेन्टिमिटर माथि पुकार साकेले काँस्य हात पार्नुभयो। तीनै खेलाड़ीको यो डेबु अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यो पदक सहित दक्षिण एसियाली शारीरिक संगठनमा नेपालको कुल पदक संख्या 13 स्वर्ण 17 रजत र 20 काँस्य पुगेको छ। पहिलो संस्करणदेखि नै नेपाल नियमित सहभागी हुँदै आएको छ। यसअगाडिका 3 संस्करण नेपालमै भएको थियो। अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी तथा सदस्यहरूको वैदेशिक भ्रमणमा अवरोध नगर्न उच्च अदालत पाठनले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू गणेश प्रसाद बराल र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो। जेठ 26 गते विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष
पंकज विक्रम नेम्बाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको थियो। त्यसपछि उनीहरूले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद राखेप, गृह सचिव, अध्यागमन विभागलाई विपक्षी बनाएर निवेदन दिएका थिए। एन्फाका पदाधिकारी तथा सदस्यलाई अन्तर्राष्ट्रिय सहभागिता वैदेशिक भ्रमण रोक्का गरिदिनको लागि अध्यागमन विभागमा पत्राचार गरिदिन अनुरोध गर्दै राखेपले खेलकुद मन्त्रालयलाई पत्र लेखेको थियो। अदालतले सो पत्र लगायत विभिन्न निकायमा भएको पत्राचारहरू तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरा जब फेयरमा युवाको उत्साह, 51 कम्पनी 4,000 भन्दा बढी सहभागी, स्वदेशमै रोजगारी सिर्जनामा जोड। नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको राज्यसभा सभापति रवि लाइन्छानेको भनाई, आगामी दिनमा सरकार अझै परिपक्व ढंगले अगाडि बढ़ने उल्लेख। बजेट प्राथमिकताका आधारमा विनियोजन गर्नुपर्नेमा राष्ट्रिय सभाका सांसदहरूको जोड़, विकास र समृद्धिका लागि उद्योग धन्दा सञ्चालन गर्नुपर्ने भन्दै ध्यान आकर्षण। बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिको लागि 50 करोड़ रकम निकासा, किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने। नेपालको पर्यटन क्षेत्र पुनः लयमा, पछिल्लो समय तारे होटल तथा रिजोर्टहरूको संख्या बढ़्दो। एल निनो केही महिनाभित्र बलियो स्तरमा पुग्ने डब्ल्यूएमओको चेतावनी। अस्ट्रेलियामा भिजा शुल्कमा व्यापक वृद्धि। अन्तर्राष्ट्रिय विद्यार्थी र कामदार सबैभन्दा प्रभावित। र विश्वकप 2026मा भोलि बिहान साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी के बर्डले खेल्दै 16 दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण सहित 3 पदक। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 0615447615701724. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयु सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-579-849।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
0: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन
8: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
7: साँच्चै हो र
8: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन चार पोखरा फोन 061-450-424 98-0984-46-525
9: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
10: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
9: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
10: शशिधर अनि तिमी नि
11: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
10: त्यो पनि एनटीएचएमसीमा छ नि
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
10: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
12: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
10: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
13: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98-434-032-29 98-028-59-321-581-871
14: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
15: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो
12: वा नतिजाको पर्खाइमा हुनुहुन्छ।
8: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
8: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773683582844 वेबसाइट www.lagrandi.edu.np।
10: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 0165-91-728 मोबाइल 98560-27-29।
15: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
16: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77।
1: वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा।

0: पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
0: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।
4: हो सुरेश, बिहान बिहान कता जान लागिस्?
0: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
4: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड बरु, मेरो ब्यागमा गएर आइहालम।
0: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461408082।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256537526।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौँ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-074-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपालको नम्बर 1 ब्रान्ड

0: नक्कलीदेखि सावधान। जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छड्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
0: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान। जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 5375256

0: साताभरिको शेयर बजारको उतार चढाव कसको कति कारोबार
1: सम्पूर्ण जानकारीका लागि
0: कार्यक्रम शेयर बजार।
2: नमस्कार, शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम शेयर बजारमा तपाईँलाई स्वागत छ। म शोभा नेपाल, प्राविधिक सहकर्मी आर्यन थापाको साथमा तपाईँ कार्यक्रम शेयर बजार हरेक साताको शुक्रबार बेलुकी 7 बजे रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट सुन्दै आइरहनु भएको छ। साथै तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जसँगै अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत पनि एकसाथ सुनिरहनु भएको छ। आजको युवाको नयाँ श्रृंखलामा पनि हामी तपाईँलाई शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीहरूको साप्ताहिक गतिविधिको बारेमा जानकारी गराउँदछौ। साथै विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका र छिट्टै निष्कासन गर्न लागेका साधारण शेयर आईपीओ एफपीओ हकप्रद बोनस र लिलामी शेयरहरूको बारेमा पनि हामी यस कार्यक्रममा प्रस्तुत गर्दछौ। साथै शेयरसँग सम्बन्धित अन्य नयाँ गतिविधिहरू पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। कार्यक्रमको शुरूआत गरौं साताभरि कारोबार भएका कम्पनीहरूको शेयर गतिविधिबाट। यो साता पनि शेयर बजारमा 5 दिन नै शेयर कारोबार भएको छ। सोमबारबाट आज शुक्रबारसम्म कारोबार भएको बजारमा 2 दिन शेयर बजार बढेको छ भने 3 दिन भने शेयर बजार घटेको छ। जस अनुसार अस्ति बुधबार 44.59 अङ्क र हिजो बिहिबार 8.78 अङ्कले बढेको बजार साताको पहिलो कारोबारको दिन सोमबार 16.54 अङ्क र मंगलबार 24.63 अङ्कले घटेको थियो। यस्तै साताको शेयर कारोबार हुने अन्तिम दिन आज शुक्रबार पनि शेयर बजार सामान्य अङ्कले घटेर बन्द भएको छ। अघिल्लो 2 दिन बुधबार र बिहिबार बढेको शेयर बजार आज भने घटेको हो। आज शेयर बजार नेप्से परिसूचक 8.30 अङ्कले घटेर 2653.40 बिन्दुमा झरेको हो। परिसूचक घटेको दिन आज बजारमा 4 अर्ब माथिको कारोबार भएको छ। आज 345 वटा कम्पनीका 85,84,401 किता शेयर खरिद बिक्री हुँदा 4,41,23,40,537 रूपियाँको कारोबार भएको हो। यसअघि हिजो बिहिबार 4,11,00,000,000 रूपियाँ माथिको कारोबार भएको थियो। त्यसअघि बुधबार 3,86,00,000,000, मंगलबार 3,25,00,000,000 र सोमबार जम्मा 2,67,00,000,000 रूपियाँ माथिको दैनिक कारोबार भएको थियो। श्रोताबिन, तपाईँ अहिले रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट शेयर बजारका गतिविधिहरू सुनिरहनु भएको छ। कार्यक्रममा अब हामी विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका साधारण शेयर आईपीओ हकप्रद र लिलामी शेयरहरूको बारेमा जानकारी गराउँदछौ। माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँड भएको हो। कम्पनीले गत असार 3 गतेदेखि 8 गतेसम्म प्रतिकिता 100 रूपियाँ अंकित मूल्यका 14,27,60,000 रूपियाँ बराबरको प्रतिकिता 100 रूपियाँ अंकित मूल्यका 14,27,600 किता शेयर सर्वसाधारण लगानी कर्ताहरूका लागि निष्कासन गरेको थियो। यसमा 28,62,909 जनाले 3,06,55,430 किता शेयरका लागि आवेदन दिएका थिए, जसमध्ये 28,15,679 आवेदन स्वीकृत भएका थिए भने बाँकी आवेदन रद्द भएका थिए। माग भन्दा बढी आवेदन परेका कारण गोला प्रथा मार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। जस अनुसार 1,42,760 जनाले 10 किताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। बाँकी आवेदकको हात भने रित्तो भएको छ। तुदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति शेयर 100 रूपियाँ अंकित दरको 1 करोड़ किता साधारण शेयर श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू कर्मचारी सामूहिक लगानी कोषका योजनाहरू सहित सर्वसाधारणहरूमा निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। मातृभूमि लघुवित्तले एफपीओ निष्कासन पश्चात 100% हक प्रति शेयर निष्कासन गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न लघुवित्तले असार 32 गते 7 वार्षिक साधारण सभा आह्वान गरेको हो। कालिका लघुवित्त वित्तीय संस्थाले 16,000 भन्दा बढी किता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले एक सूचना जारी गरेर चारजना संस्थापकको नाममा रहेको 16,126 किता शेयर बिक्रीमा राखेको जनाएको छ। उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो। उक्त संस्थापक शेयरहरू खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा 10 कास्कीमा लिखित जानकारी गराउनु पर्नेछ। युनाइटेड अजोर इन्सुरेन्स लिमिटेडले संस्थापक समूहको अवितरित हक प्रति शेयर लिलामीमा राखेको छ। कम्पनीले एक सूचना जारी गरेर 63,847 किता शेयर लिलाम बिक्रीमा राखेको जनाएको छ। हवस् त यिनै गतिविधिहरू सहित आजलाई शेयर बजार कार्यक्रम यति नै। अर्को श्रृंखलामा शेयर बजारका अन्य नयाँ गतिविधिहरू लिएर उपस्थित हुने नै छौ। तबसम्मको लागि प्राविधिक सहकर्मी आर्यन थापालाई धन्यवाद दिँदै आजको यो श्रृंखलाबाट म शोभा नेपाल पनि बिदा हुन्छु। नमस्कार।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन अत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आईवीएफ केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू:
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
5: खुट्टाको रगतको नसा सम्बन्धी
4: भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
3: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
2: नागरिक सहयोग समूह पोखरा स्वर कास्कीको वार्षिक साधारण सभा तथा अधिवेशनमा उपस्थिति हुने बारे सूचना। यस नागरिक सहयोग समूहको यही मिति 2083 साल जेठ 2 गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस नागरिक सहयोग समूहको तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन निम्न मिति समय र स्थानमा हुने भएकोले उक्त कार्यक्रममा अस्पताल निर्माणको समयमा चन्दा दिनुहुने सम्पूर्ण चन्दादाताहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल असार 20 गते। समय बिहान 8 बजेदेखि 11 बजेसम्म। स्थान मझेरी पार्टी प्यालेस। थप जानकारीको लागि 9560 33476, 9462 12373।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
5: सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू,
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेशन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
6: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
5: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
6: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
7: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
8: हेलो
9: हजुर, नमस्कार।
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
9: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
10: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
11: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
12: बिग सत्र

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्य नवीन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: मोटरसाइकल अनुसारको वृक्ष पाउने ठाउँ छ क्या किन्मेल संसार, हो त्यही जाम त।
1: ए अँ अँ, मैले पनि खुब सुनेको छु किन्मेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किन्मेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: आजै फेरि

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार,
1: सबै ठाउँ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर, अनि तिमी नि?
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसीमा छ नि।
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
5: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78, 551-33 र 576-458।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061433424

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29 98028-59321 061-581-871।
0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371638 वेबसाइट www.lagrandi.edu.np।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
7: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 98560-536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा, पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: पर्यटक की नगरी पोखरा में मेट्रो सिटी हॉस्पिटल प्राली सृजना चोक पोखरा विभिन्न किसिम का विशेषज्ञ चिकित्सक सेवा को उपचार लिया जानकारी कराद
1: हमारा सेवा
0: हार्ट जोड़ने नशा तथा मेरुदंड रोग
1: जनरल सर्जरी सब प्रकार का ऑपरेशन सेवा
0: मृगौला तथा मूत्र रोग यूरो सर्जरी
1: पेट छाती मुटु थायराइड तथा मधुमेह रोग
0: न्यूरो सर्जरी सेवा
1: बाल रोग
0: नाक कान तथा घाटी रोग
1: मानसिक तथा स्नायु रोग
0: प्रसूति तथा स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दाँत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशन अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाटी रोग को अपरेशन मासिक नियमित खोप सेवा
1: 24 घंटा एम्बुलेंस इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इको कार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
1: फिजियोथेरापी युरोफ्लोमेट्री
0: केमोथेरापी
1: सुरक्षित गर्भपतन सेवा
0: होल बडी चेकअप हेल्थ प्याकेज
1: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
0: फोन 061-572-648 572-849
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
4: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
6: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-8-34

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौं अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेस एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेकसाइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हो यार आजको पास त उतै होला हो यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्रपुल मोबाइल टावर मोबाइल 98568-4082 98461-4082

0: Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ
2: अब तपाई रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुन्छ।

0: केबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बर्खामा पुरानै घाउ बल्झिने डरमा मेलम्चीको पानी बन्द, दिगो समाधान कहिले भेटिएला?
1: फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने हाम्रो लक्ष्य छ। त्यो सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ। हजुर,
0: पासपोर्टलाई लिएर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच के भएको हो?
2: यत्रो ठूलो ट्रान्जिसनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जिसन होस् भन्ने दुवै पक्षको चाहना हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघले सुडानमा जारी भीषण गृहयुद्धका बीच उत्तर कोरोफान राज्यमा अर्को गम्भीर मानवाधिकार संकट पैदा भइरहेको जनाएको छ। राष्ट्रसंघीय मानवाधिकार प्रमुख फोल्कर ट्युकले घेराबन्दीमा परेको उक्त राज्यको राजधानी एल ओबेद वरपर लगातार अत्याचारका घटनाहरू भइरहेको भन्दै चेतावनी दिएका हुन्। राष्ट्रसंघको एउटा आकस्मिक सत्रलाई सम्बोधन गर्दै ट्युकले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न पनि आग्रह गरे। जिनिभाबाट बीबीसीकी इम्युजिन फोल्स भन्छिन्, यो सत्र पूर्व सावधानीका लागि हो। ट्युकले यो कुनै अभ्यास वा ड्रिल नभएको स्पष्ट पारे। उनका अनुसार एल ओबेद शहरमा गम्भीर हिंसाका स्पष्ट संकेतहरू देखा परेका छन्। बीबीसीकी इम्युजिन फोल्स। पछिल्ला दिनमा एल ओबेद, सुडानी सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफ बीचको लड़ाईको केन्द्र बनेको छ। इरानका राष्ट्रपतिले तेहरान स्थित ग्रैण्ड मोसल्ला मस्जिदमा उपस्थित भई दिवंगत सर्वोच्च नेता अली खामेनेई प्रति श्रद्धांजली प्रकट गरेका छन्। खामेनेईको शवसँगै परिवारका अन्य चार सदस्यको शव बाकस पनि प्रदर्शनमा राखिएको छ, जसमा उनी

0: 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका छन्। इन्टरपोलले सोमबार मोनाकोमा भएको एउटा बम विस्फोटनको घटनामा संलग्न रहेको आशंकामा एक युक्रेनी महिलाको खोजी भइरहेको जनाएको छ। उक्त घटनामा 3 जना घाइते भएका थिए। स्थानीय सरकारी अभियोजकहरूका अनुसार 39 वर्षीय ती महिलाले पुरूषको भेषमा उक्त बम राखेकी थिइन् र त्यसलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराएकी थिइन्। र पाकिस्तानी अधिकारीहरूले अस्पतालहरूबाट मानव साल नाल तस्करी गरेर बुढ़ेहुली नदेखिने एन्टी एजिङ सुई बनाउन प्रयोग गरिएको आशंकामा एउटा संगठित गिरोहबारे अनुसन्धान गरिरहेका छन्। फेडरल इन्भेस्टिगेशन एजेन्सीले उक्त गिरोहले हरेक महिना करिब 200 किलोग्रामको परिमाणमा उक्त अंग खरिद गर्ने र त्यसलाई सुकाएर प्रशोधन गरी विदेश निर्यात गर्ने गरेको आरोप लगाएको छ। इस्लामाबाद प्रहरीले यस मामिलामा गत साता 5 जनालाई पक्राउ गरेको थियो। एक अधिकारीले बीबीसीलाई बताए अनुसार मानव साल नालसँग सम्बन्धित यस्तो अन्तर्राष्ट्रिय गिरोह फेला परेको यो पहिलो पटक हो। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। मेलम्ची खानेपानी संरचना रहेको स्थानमा खोलाको पानीमा बढ़ेको धमिलोपना र पानीको कारण त्यहाँको अस्थायी संरचनामा पुगेको क्षतिका माझ केही अवधिका निम्ति सुरूङबाट काठमाण्डु पानी पठाउने काम बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। विक्रम सम्मत 2078 असार 1 र साउन 16 गते मेलम्चीमा आएको भीषण बाढ़ी तथा गेग्रान बहावले उक्त खानेपानी परियोजनाको सुरूङमा पानी पसाउने संरचना वा मुख्य हेडवर्कलाई व्यापक क्षति पुगे यता हरेक वर्ष वर्खामा मेलम्ची बन्द हुने गरेको छ। सुनौ संजय ढकालको यो रिपोर्ट। काठमाण्डु उपत्यका लाखौं मानिसहरूको दैनिक जीवनसँग सोझै जोड़िने यो महत्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्था गरेर सकेसम्म कम अप्ठ्यारो पर्ने गरी काम गरिने काठमाण्डु उपत्यका खानेपानी लिमिटेड केयूकेएलले बताएको छ। तर विगतमा उसले बाचा गरे पनि खानेपानीको अभावले उपभोक्ता धेरै मारमा पर्ने गरेका थिए। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्याय भन्छन्,
2: धमिलोपना मात्रै नबढेर तपाईँ ड्याममै क्षति पुग्यो गएर बन्द गराएको छ। अहिले केही दिन वेट गर्छौँ, 1-2 दिन फेरि पानी घटेर तत्काल मद्दत गरेर चलाउन सक्यो, फर्दर क्षति नपुग्ने भयो भने त्यसलाई रिज्युम गर्छौ, नत्र पनि त्यही अनुसार हामी बन्द गर्नलाई तयारी गरिरहेका छौँ।
1: प्रत्येक वर्ष जसो यो वर्ष पनि वर्खाको अवस्था हेरेर सुरूङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो। गत वर्ष छेउको रिवरमा खोलाको पानी सुरूङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष चाहिँ त्यसो गर्ने योजना नरहेको उपाध्यायले बताए। समितिको उक्त योजना माथिल्लो निकायले मानेमा सुरूङको सरसफाई तथा जाँचका कार्यहरू गरिने अधिकारीहरूले बताए। दैनिक 17 करोड़ लिटर पानी काठमाण्डुलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात बन्द हुँदा त्यसले सर्वसाधारण उपभोक्तालाई असर पर्ने देखिन्छ। खानेपानी आपूर्तिको जिम्मा पाएको केयूकेएलले सकेसम्म आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्थापन मिलाइने बताएको छ। मेलम्चीको 17 करोड़ लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्के खोलाबाट थप 17 करोड़ लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाण्डुको तिर्खा मेटिने बाचा एकपछि अर्को सरकारले गर्दै आएका छन्। तर 2078 सालको विनाशले मेलम्चीकै 17 करोड़ लिटर पनि अहिले बाह्रै मास आउन सकेको छैन। फेरि विकास समितिका कार्यकारी निर्देशक उपाध्याय,
2: प्रारम्भिक डिजाइन रिपोर्ट सबमिट गराएको छ, हामीले त्यसको रिभ्यू गरेर फिडब्याक दिएका छौँ। अब यसको फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने हाम्रो लक्ष्य छ।
1: अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने भूगर्भशास्त्रका प्राध्यापक रञ्जन दाहाल बताउँछन्। अब एउटा विषय संक्षेपमा। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको परिषदको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदकी सदस्य समेत रहेकी उपसभामुख ठाकुरले जानकारी दिइन्। यसपछि सिफारिश भएका व्यक्तिको संसदीय सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ। अब अर्को विषय प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको पहिलो एक सय

0: दिनमा परराष्ट्र सम्बन्ध सञ्चालनमा विभिन्न उतार चढ़ावहरू देखिए। यो बीचमा प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग एक्ला एक्लै भेटवार्ता गरेनन् भने परराष्ट्र मन्त्री शिशिर खनालले दिल्ली र बेजिङको भ्रमण गरे। नेपाल भारत सीमा विवाददेखि राहदानी खरिद प्रकरण यो बीचमा चर्चामा रहे। यसै सन्दर्भमा साथी फडिन्द्र दाहालले परराष्ट्र मन्त्री शिशिर खनालसँग मन्त्रालयमा कुरा गर्दै तपाईँको पार्टी सभापति रवि लामिछाने र तपाई आफै पनि भारत भ्रमणबाट फर्किनुभयो, तपाईँहरूको भ्रमणबाट आम मानिसले के पाउँछन्?
1: अब परराष्ट्र मन्त्री अथवा मन्त्रालयले प्रत्यक्ष रूपमा सेवा डेलिभर गर्ने भनेको विशेष गरी विदेशी नेपालीहरूको हकमा पासपोर्ट डिस्ट्रिब्युसन गर्ने, कन्सुलेट सेवा प्रोभाइड गर्ने, त्यो प्रत्यक्ष मान्छेले अनुभूत गर्ने विषयहरू चाहिँ अथवा विदेशमा भएका नेपालीहरूले नेपाल सरकार छ र आवश्यकता पर्दाखेरि हाम्रो हितलाई ध्यानमा राख्छ भन्ने अनुभूत गर्नुपर्ने विषय हो। त्यो अर्थमा चाहिँ हामी अरू ढंगमा काम गरिरहेका छौँ। यो पछिल्लो दुईटा भारत अथवा चीनसँगको भ्रमणबाट मैले पाएको एउटा फिडब्याक भन्दाखेरि नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि कन्फिडेन्टली आफ्ना कुराहरू राख्न सक्छ र नेपाल र नेपाली भएर गर्वका साथ छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ शिर उठाउन सक्ने हैसियत चाहिँ पायौँ। त्यो गर्व, त्यो कन्फिडेन्स चाहिँ नेपालले पाएको छ जस्तो मलाई लाग्छ।
2: भारतपछि तपाईँ चीन जानुभयो, चीनसँगको सम्बन्धमा पनि वर्तमान सरकारले कुनै किसिमको रिसेट चाहेको छ?
1: चीनसँगको विषयमा मूल रूपमा यो सरकार बन्दै गर्दाखेरि केही संशयहरू व्यक्त गरिएका थिए। मेरो भ्रमणको एउटा ठूलो प्रयास चाहिँ नेपाल सरकार आफ्ना प्रतिबद्धताहरूमा एक चीन नीति र नेपालको भूभाग चिनिया गतिविधि विरूद्ध प्रयोग हुन नदिने विषयमा हामी स्पष्ट छौं भन्ने कुरा मैले कम्युनिकेट गर्ने, त्यो नेपालको परम्परागत परराष्ट्र नीतिको विशेष गरी चीनका सम्बन्धमा आधारशिला नै हो। हाम्रो अलि बढी जोड कनेक्टिभिटी, दुई देशबीचको कनेक्टिभिटी, टुरिज्म को विस्तारमा र टेक्नोलोजी सहकार्यमा, रिसर्च टेक्नोलोजीको विषयको सहकार्यमा अलिक बढी जोड हुन्छ भनेर मैले राख्छु।
2: अब अलिकति म तपाईँको मन्त्रालयको कामहरूमा आउँछु। तपाईँहरूले यो खुला आवेदन मार्फत जुन राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो, यसमा जस्तो खालको आवेदनहरू आए योबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
1: मैले अपेक्षा गरेको भन्दा बढी संख्या र धेरै अपेक्षा गरेको भन्दा बढी क्वालिटीको एप्लिकेशन पाएको छु। त्यसले गर्दाखेरि हामी अहिले त्यो रिभ्यू प्रारम्भिक रिभ्यू प्रोसेसमा छौँ। आएका एप्लिकेसन्सहरू नेपाल र नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले नै नेपालको कूटनीतिक राजदूतको रूपमा नेपाललाई सेवा गर्छु भन्ने चाहना व्यक्त गरेको देखिन्छ।
2: अनि अन्तिममा यो बीचमा अलिकति राजधानी छपाईको विषय विवादमा पनि परेको छ, विशेष अदालतमा मुद्दा नै दायर भयो, जनताले समयमा राजधानी पाउँछन् अब अभाव हुन्छ भन्ने कुरा आइरहेछ।
1: परराष्ट्र मन्त्रालय र सरकार यो अभाव नभइकन राजधानी वितरण होस् भन्नेमा हामी एकदमै सचेत भएर लागिराखेका छौँ। अहिले एउटा ठूलो ट्रान्जेक्ट टेक्नोलोजिकली पनि एउटा भेन्डरबाट अर्को भेन्डरमा ट्रान्जेक्सन हुनुपर्ने परिस्थिति भएको र अत्यन्त त्यो चुनौती आउँछ कि भन्ने कुरामा चाहिँ राजधानी विभाग अत्यन्त सचेतताका साथ काम गरिराखेका छ। हाम्रो चुनौती पनि र प्रयास पनि के हो भने यत्रो ठूलो ट्रान्जेक्सन हुँदै गर्दा पनि धेरै अप्ठ्यारो नपरिकन ट्रान्जेक्सन गर्न सकौं भनेर हामी अहिले काम गरिरहेका छौँ।
2: खासमा यो विवाद के हो भनेर नै धेरैलाई अन्यल छ, अनि यसको समाधान के हो तपाईँको विचारमा?
1: केही विषय चाहिँ अदालतमा गइसकेको भएर मैले धेरै टिप्पणी गर्न उपयुक्त हुँदैन, तर त्यहाँ खरिद प्रक्रियामा नै भ्रष्टाचारहरू भएको छ भनेर अहिले अख्तियारले पनि मुद्दा लगाएको छ। भोलि त्यो न्यायिक विशेष अदालतले निरूपण गर्ने विषय नै रह्यो। अहिले चाहिँ मूल चासो भनेको कुनै पनि समस्या नपरिकन पासपोर्ट सही समयमा वितरण गर्न सकियोस् भन्ने चाहिँ मूल चासो हो। धेरै पहिला एक वर्ष अगाडि नै नेपाल सरकारले कम्पिटेटिभ बिडिङ मार्फत ठेका प्रक्रिया अगाडि बढाएर त्यो ट्रान्जेक्सनको प्रोसेसमा छ। कन्ट्राक्चुअल लले नेपाल सरकार यति बेला आजको समयसम्ममा भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ। भोलि बने पनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो, तर आजको दिनमा जे प्रक्रिया छ त्यो प्रक्रिया अगाडि बढाइराखेका छौँ।
2: अनि यो प्रधानमन्त्रीको कार्यालय र तपाईँ बीच सहमति भयो भन्ने खबरहरू आयो होइन, यो त परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा किन यो यस्तो हस्तक्षेप भएको हो जस्तो लाग्दैन तपाईँलाई कि के हो यो?
1: त्यो त असहमति भन्दा पनि दुवै पक्षको चासो यति बेला के हो भने राजधानी यत्रो ठूलो ट्रान्जेक्सनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जिसन होस् भन्ने दुवै पक्षको चाहना हो र यसलाई चाहिँ अब अलिक बढी असहमति अथवा द्वन्द्वको रूपमा व्याख्या गर्न खोजियो कि भन्ने मलाई लाग्छ।
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। प्यारिस क्षेत्रमा उक्त वृद्धि करिब दुई तिहाई पुगेको बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। फ्रान्सले 24 जूनमा देशभर अहिलेसम्मकै उच्च औसत तापक्रमको अनुभव गरेको थियो। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका बताइएको छ। जून महिनामा 11 दिनसम्म चलेको उष्ण लहरका क्रममा त्यहाँ मृत्युका घटना करिब 40% बढ़ेको थियो। त्यहाँको स्वास्थ्य मन्त्रालयले उष्ण लहरका क्रममा भएको मृत्युको संख्यालाई अभूतपूर्व भनेको छ। जलवायु परिवर्तनले विश्वभर तापक्रम बढ़िरहेको बताइएका बेला विशेष गरी युरोपमा त्यसको प्रभाव अझ तीव्र देखिएको हो।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला रातिको 9 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरा जब फेयरमा युवाको उत्साह, 51 कम्पनी, 4,000 भन्दा बढ़ी सहभागी, स्वदेशमै रोजगारी सृजनामा जोड़। नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको राष्ट्रपा सभापति रवि लामिछानेको भनाई, आगामी दिनमा सरकार अझै परिपक्व ढंगले अगाडि बढ़ने उल्लेख। बजेट प्राथमिकता आधारमा विनियोजन गर्नुपर्नेमा राष्ट्रिय सभाका सांसदहरूको जोड़। विकास र समृद्धिको लागि उद्योग धन्दा सञ्चालन गर्नुपर्ने भन्दै ध्यानाकर्षण। पोखरामा भएको बजार अनुगमनमा 11 व्यवसाय कार्यवाही, 50,000 रूपियाँसम्म जरिवाना। बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिको लागि 50 करोड़ रकम निकासा। किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने। नेपालको पर्यटन क्षेत्र पुनः लयमा, पछिल्लो समय तारे होटल तथा रिसोर्टहरूको संख्या बढ़्दो। एल निनो केही महिनाभित्र बोलियो स्तरमा पुग्ने, डब्ल्यूयूएमओको चेतावनी। अस्ट्रेलियामा भिजा शुल्कमा व्यापक वृद्धि। अन्तर्राष्ट्रिय विद्यार्थी र कामदार सबैभन्दा प्रभावित। र विश्वकप 2026मा भोलि बिहान साबिक विजेता अर्जेन्टिना र नवपूर्वेशी के बर्थडे खेल्दै 16 दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण सहित 3 पदक। पोखरामा शुक्रबार आयोजित रोजगार मेला पोखरा जब फेयरमा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्स प्रालीको संयुक्त आयोजनामा तथा पोखरा महानगरपालिकाको प्रवर्धनमा बुलौदी स्थित इभेन्ट सेन्टरमा सम्पन्न मेलामा 4,000 भन्दा बढ़ी युवाको सहभागिता रहेको आयोजकले जनाएको छ। रोजगार खोज्ने 1,500 भन्दा बढ़ी युवाले कार्यक्रम अगाडि नै पूर्व दर्ता गरेका थिए। मेलाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धन्दा जाचारीले रोजगारदाता संस्था र रोजगारीको खोजीमा रहेका युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले रोजगार मेलाको आयोजना गरिएको बताउनुभयो। उहाँले महानगरपालिकाले सञ्चालनमा ल्याएको रोजगार एप मार्फत पनि रोजगारसँग सम्बन्धित सेवा प्रदान भइरहेको जानकारी दिनुभयो। प्रमुख आचार्यले महानगरपालिकाको व्यवसाय प्रवर्धन केन्द्र मार्फत कम्तीमा 20 जना समूह बनाएर तालिम वा व्यवसाय सञ्चालन गर्न इच्छुक युवालाई आवश्यक सहयोग उपलब्ध गराइदिई आएको उल्लेख गर्नुभयो। सिपमूलक तालिमलाई प्राथमिकतामा राख्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने महानगरको नीति रहेको बताउँदै उहाँले यस्ता रोजगार मेलालाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले स्पष्ट शिक्षा नीति नहुँदा विश्वविद्यालयहरूले उद्योग व्यवसायलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नसकेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार अहिलेको आवश्यकता रोजगारी खोज्ने मात्र नभई उद्योग तथा व्यवसाय सञ्चालन गरी अरूलाई रोजगारी सिर्जना गर्न सक्ने जनशक्ति उत्पादन गर्नु हो। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले नेपालमा प्राविधिक तथा सिपमूलक जनशक्तिको अभाव रहेको उल्लेख गर्दै अबको शिक्षा र तालिम प्रणाली दक्ष जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो। पोखरा महानगरपालिका वडा नम्बर 14 का अध्यक्ष बोधबहादुर कार्कीले महानगरले विभिन्न तालिम मार्फत धेरै युवालाई रोजगारीसँग जोड्न सफल भएको उल्लेख गर्दै रोजगार मेलाले अझ बढ़ी अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। रोजगार मेलामा बैंकिङ, बीमा, इन्टरनेट सेवा, होटल तथा पर्यटन, अटोमोबाइल, डिजिटल सेवा, मनोरञ्जन लगायतका विभिन्न क्षेत्रका प्रतिष्ठित राष्ट्रिय तथा स्थानीय गरी 51 कम्पनी सहभागी भएका थिए। सहभागी युवाले कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष अन्तर्वार्ता दिनुको साथै आफ्नो योग्यता र अनुभव अनुसार उपलब्ध रोजगारीका अवसरबारे जानकारी लिन, पेशागत परामर्श प्राप्त गर्न तथा व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पाएका थिए। मेलामा प्रवेश निशुल्क गरिएको थियो। ग्रोथ सेलर्स प्रालीका संस्थापक मोहन ओझाका अनुसार कम्पनीले विगतदेखि देशका विभिन्न शहरमा कलेजहरूसँग सहकार्य गरी रोजगार मेला सञ्चालन गर्दै आएको छ। पछिल्लो समय भने स्थानीय सरकार तथा उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै स्थानीय जनशक्तिलाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मल्मे, बीआरएस ग्रुपका विनोद रौनियार, पोखरा महानगरपालिका वडा नम्बर 17 की वडा अध्यक्ष राधिका साई योगी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा कोइराला लगायतले रोजगारी से विकास र निजी क्षेत्रको भूमिकाबारे धारणा राख्नु भएको थियो। आयोजकका अनुसार रोजगारदाता कम्पनी र रोजगारी खोज्ने युवाबीच समन्वय गर्ने जिम्मेवारी ग्रोथ सेलर्स प्रालीले निर्वाह गरेको थियो भने कार्यक्रम व्यवस्थापन पोखरा उद्योग वाणिज्य संघले गरेको हो। संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश चन्द्र भास्तोदाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव शोभा गौतमले गर्नुभएको थियो। रोजगारको खोजीमा पुगेका युवा तथा अन्य अवलोकनकर्ताले यस्ता रोजगार मेलाले रोजगारदाता र रोजगार खोज्नेहरूबीचको दूरी घटाउने भएकोले नियमित रूपमा आयोजना गरिनुपर्ने प्रतिक्रिया दिएका छन्। सहभागीहरूको भनाईमा यस्ता कार्यक्रमले स्वदेशमै रोजगारीका अवसरबारे जानकारी दिने, सिप अनुसार उपयुक्त रोजगार छनौट गर्न सहयोग पुर्याउने र वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको बताउनु भएको छ। शुक्रबार सिंहदरबारमा संचारकर्मीसँग सरकारको 100 दिनको समीक्षा गर्दै रविले शुरूआती चरण सफल भएको जिकिर गर्नुभएको हो। 100 दिनमा केही कमी कमजोरी भएमा संचार माध्यम, नागरिक समाज, बुद्धिजीवीबाट आएको सुझावलाई समेटेर अगाडि बढ़ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ। आगामी दिनमा सरकार अझै परिपक्व ढंगले अगाडि बढ़ने उहाँले बताउनु भएको छ। नेकपा एमाले बालेन्द्र शाह नेतृत्वको सरकारको समीक्षा 6 बुदामा गरेको छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेको छ। 100 बुदे बाचापत्र र आम नागरिकका अपेक्षा अनुसार काम गर्नुको साटो सरकारको रूचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्रै देखिएको एमाले उल्लेख गरेको छ। एमाले वर्तमान सरकार राष्ट्रियता र कूटनीतिक रूपमा असफल, उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था, प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल, स्वेच्छाचारिता, शान्ति सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले सरकारले 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी काठमाडौँ फर्किएसँगै अध्यक्ष साङपाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगाई धेरै बढ़ेकोले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्तो नरहेको बताउनुभयो। आफ्नो पार्टीले महँगी नियन्त्रण गर्नुपर्ने माग उठाउँदै आएको राईको भनाइ छ। उहाँले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाउ घटाएको भन्दै यो निर्णयको समर्थन गर्नुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिनमा गरेको काम भोलि सार्वजनिक गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ। वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्दैछ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत्र 13 गते शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। राष्ट्रिय सभाका सांसदहरूले सरकारले बजेट विनियोजन गर्दा अध्ययन गरेर प्राथमिकताका आधारमा गर्नुपर्ने र कतै बढ़ी कतै शून्य गर्न नहुने धारणा राखेका छन्। बैठकमा आज विनियोजन विधेयक 2083 मन्त्रालयगत विभिन्न शीर्षकहरूमाथि छलफलमा सांसद चन्द्रबहादुर केसीले सरकारले 100 दिनको यात्रा गरिरहेको भन्दै राज्य सबै नेपालीको साझा भएको हुनाले विकासमा पनि आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो। सांसद रंजित कर्णले राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणको लागि बजेट पर्याप्त छुट्याउनुपर्ने र समयमै निर्माण सक्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। सांसद रेणुचन्दले रगतसँग साटेर ल्याएको संघीयता भएकाले त्यसको प्रभावकारी कार्यान्वयन गरी सुदूरपश्चिमको विकासमा विशेष ध्यान पुर्याउनुपर्नेमा जोड़ दिनुभयो। सांसद गोमादेवी तिमुल सेनाले नेपालको विकास र समृद्धिको लागि उद्योग धन्दा सञ्चालन गर्नुपर्नेप्रति सरकारको ध्यान आकर्षण गराउँदै पहिला सञ्चालन गरेका उद्योगहरू बन्द गर्दै जाने तर नखोल्ने गर्नाले मुलुकको विकास सम्भव नभएको धारणा राख्नुभयो। सांसद पदमबहादुर परियारले भूमिहीनको व्यवस्थापन गर्ने कुरा आए पनि 12 लाख रूक्सु गुम्बासीको 1 वर्षभित्र व्यवस्थापन गर्न आवश्यक पर्याप्त बजेट नआएको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद सावित्री मल्लले मन्त्रालयगत वार्षिक बजेटमा पेट्रोलियम उत्पादन सञ्चालन गर्ने भनिए पनि दैलेखमा भएको मिथेन ग्यास उत्पादन गर्ने विषयमा कुनै बजेट नछुट्याइएको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। विनियोजन बजेटको शीर्षक अन्तर्गत आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा छलफल भयो। राष्ट्रिय सभाको अर्को बैठक असार 20 गते शनिबार 1:15 बजे बस्ने बैठकमा विनियोजन विधेयकको बाँकी रहेका मन्त्रालयगत छलफल हुनेछ। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पछि अण्डा तथा दानाको क्षतिपूर्ति वितरणको लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पन्छी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड़ रूपियाँ बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण चौथो संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणको आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। गएको चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन शुरू भएको बर्ड फ्लू संक्रमण हाल 11 जिल्लामा देखिएको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिम रहेकोले सम्भावित संक्रमण नियन्त्रणको लागि पन्छी, अण्डा तथा दाना नष्ट गरिएको प्रवक्ता उपाध्यायले बताउनु भएको छ। रोग नियन्त्रणको लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ। रोग देखिएका क्षेत्रमा संघ प्रदेश तथा स्थानीय तहबीच समन्वय भई नियन्त्रणको प्रयास जारी छ। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रका होटल, रेस्टुरेन्ट, चमेनागृह, किराना तथा खाद्यान्न पसलहरूमा गरेको संयुक्त बजार अनुगमनका क्रममा विभिन्न कानून उल्लंघन गर्ने 11 व्यवसायलाई कार्यवाही गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार देशभर होटल तथा रेस्टुरेन्टमा खाद्यान्नको गुणस्तर र सरसफाई कमजोर रहेको भन्ने गुनासा, संचार माध्यममा प्रकाशित समाचार तथा सामाजिक सञ्जालमा व्यक्त चासोलाई मध्यनजर गर्दै असार 15 गतेदेखि 19 गतेसम्म सघन बजार अनुगमन गरिएको हो। पोखरा महानगरपालिकाका उपप्रमुख, स्थानीय जनप्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, एकीकृत सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, संचारकर्मी तथा राष्ट्रिय उपभोक्ता मंच कास्कीका प्रतिनिधि सहभागी संयुक्त टोलीले अस्पतालका चमेनागृह, विद्यालयका चमेनागृह, होटल, रेस्टुरेन्ट, डिपार्टमेन्टल स्टोर, किराना तथा खाद्यान्न पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा मूल्यसूची नराख्ने, उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्बर तथा लेभल नभएका खाद्यवस्तु बिक्री गर्ने, सरसफाईको अभाव, खरिद बिक्रीको बिल उपलब्ध गराउन नसक्ने तथा व्यवसाय दर्ता वा नवीकरण नगरेको लगायतका कमजोरी फेला पारेका थिए। कार्यवाहीमा परेका व्यवसायी मध्ये श्रीकृष्ण माछा पोखरी रेस्टुरेन्ट पोखरा 6 बैदाम, सुनिल ब्याङ्क्वेट तथा खुद्रा कपडा पसल, न्युटी किचन प्राली, सर्वगुण फूड्स एण्ड किचन, गुड्डे हस्पिटालिटी प्राली तथा जिनिसा केमिकल्सलाई जनै 50,000 रूपियाँ जरिमाना गरिएको छ। केही व्यवसायबाट म्याद नागेका तथा लेभल विहीन खाद्य सामग्री नष्ट गरिएको छ भने केहीलाई सुधारको लागि निर्देशन दिएको प्रशासनले जनाएको छ। अनुगमनका क्रममा रंग हालिएको पकौड़ा, म्याद नागेका बेकरीजन्य सामग्री, अमिलो माडा, भुटेको चना, केराउ, बदाम, दालमोट, मसला लगायतका खाद्यवस्तु समेत बरामद गरी नष्ट गरिएको विज्ञप्तिमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय कास्कीले सबै व्यवसायीलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, व्यवसाय सम्बन्धी कागजात अध्यावधि गर्न, नियमित सरसफाई कायम गर्न, म्याद गुज्रिएका वस्तु सुरक्षित रूपमा नष्ट गर्न, खाद्य सामग्रीको उचित भण्डारण गर्न, लेभल तथा उत्पादन र उपभोग्य मिति स्पष्ट भएका वस्तु मात्र बिक्री गर्न तथा खरिद बिक्रीको बिल अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ। प्रशासनले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणको लागि आगामी दिनमा पनि नियमित तथा आकस्मिक बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकका 7 विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गर्नुभएको छ। कुलपति समेत रहनुभएका शाहले खुल्ला प्रतिस्पर्धाको आधारमा सिफारिश भएका व्यक्तिहरूलाई आज नियुक्त गर्नुभएको हो। शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठन भएको छनौट तथा सिफारिश समितिको प्रतिवेदनको आधारमा यी नियुक्ति भएका हुन्। नयाँ नियुक्ति अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डाक्टर भोला थापा चयन हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको जिम्मेवारी किसन दत्त भट्टलाई दिइएको छ। मध्यपश्चिम विश्वविद्यालयको नेतृत्व राजन सुवालले पाउनुभएको छ। कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा ऋषिराम कटेल नियुक्त हुनुभएको छ। राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई जिम्मेवारी सुम्पिएको छ। पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति नियुक्त हुनुभएको छ। उपकुलपति छनौटको लागि सरकारले विशेष प्रक्रिया अपनाएको थियो। शिक्षा मन्त्री सस्मित पोखरेल संयोजक रहेको समितिले आवेदन दिएका मध्येबाट योग्यताको आधारमा नाम सिफारिश गरेको थियो। सोही सिफारिशको आधारमा प्रधानमन्त्री शाहले आज अन्तिम निर्णय लिनुभएको हो। विश्वविद्यालयहरूमा राजनैतिक भागवण्डा अन्त्य गर्दै खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व छानिएको सरकारले जनाएको छ। समितिले लामो समय लगाएर उम्मेद्वारको मूल्याङ्कन गरेको थियो। यसअगाडि विश्वविद्यालयहरूमा हुने राजनैतिक नियुक्तिको चौतर्फी आलोचना हुने गरेको थियो। यसपटक भने क्षमता र अनुभवलाई प्राथमिकता दिएर नयाँ पदाधिकारी चयन गरिएको छ। नियुक्त भएका सबै उपकुलपतिहरूले आगामी सातादेखि कार्यभार सम्हाल्ने तयारी गरेका छन्। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-5525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा,
7: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834-34

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। स्वास्थ्य बीमा बोर्डले गएको मक्सिरसम्मको दावी बक्यौता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितहरूलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात पुष्यताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुष्यताको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। नेपालमा विदेशी पर्यटकको आगमन बढ़दै जाँदा तारे होटल तथा रिजोर्टमा लगानी पनि उल्लेख्य रूपमा विस्तार भएको छ। पर्यटन विभागका अनुसार अहिले देशभर 350 तारे स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्, जुन गएको वर्षको 335 तुलनामा वृद्धि भएको हो। ती मध्ये 29 पाँच तारे होटल रहेका छन्। अहिले सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टमा 16,613 कोठा र 26,285 शैय्या उपलब्ध छन्। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरवा, नेपालगंज, भद्रपुर लगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रम बढ़िरहेको विभागले जनाएको छ। पर्यटन विभागले समय अनुकूल अन्तर्राष्ट्रिय मापदण्ड र इको टुरिज्मलाई समेट्ने गरी होटल वर्गीकरण मापदण्ड परिमार्जन गरिरहेको पनि जनाएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला बोलाउने निष्कर्ष निकालेको छ। शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गोलफुटारमा बसेको बैठकले असारभित्रै राष्ट्रिय भेला बोलाएर आगामी गन्तव्य तय गर्ने निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले बताउनु भएको छ। त्यसका लागि असार 22 महाराजगंजको चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने उहाँको भनाइरहेको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले आज विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेको पहिरो, गेग्रान तथा बाढ़ीको कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकोले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको छ। पोखरा महानगरपालिका वडा नम्बर 6 को कार्यालयले वडाका महिलाहरूलाई लक्षित गरेर आयोजना गरेका विभिन्न सिपमूलक तालिमको आज एक समारोहका बीच समापन गरिएको छ। स्थानीय स्तरमै उपलब्ध स्रोतको परिचालन र महिलाहरूको आर्थिक सशक्तिकरणको लागि तालिमहरू आयोजना गरिएका हुन्। तालिम सफलतापूर्वक समापन भएको अवसरमा एक विशेष कार्यक्रमका बीच प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। सो प्रमाणपत्र वडाध्यक्ष विष्णुबहादुर भट्टराईले वितरण गर्नुभएको हो। वडा कार्यालयले महिलाहरूको रूचि र व्यावसायिक आवश्यकतालाई ध्यानमा राख्दै 3 विधामा तालिम सञ्चालन गरेको हो। यो तालिम असार 1 16 गतेसम्म सामुदायिक सेवा केन्द्र बैदाम कास्कीको हलमा सञ्चालन गरिएको थियो। महिलाहरूलाई व्यावसायिक रूपमा झोला उत्पादन गर्न सक्षम बनाउने उद्देश्यले असार 3 गतेदेखि 19 गतेसम्म आशा फाउण्डेशन बिरोटा कास्कीमा आयोजना गरिएको थियो। सजावट र बजारमा माग बढ़ी भएका गुडियाहरू तयार पार्ने सम्बन्धी यो तालिम असार 6 गतेदेखि 16 गतेसम्म सामुदायिक सेवा केन्द्र बैदाममा सञ्चालन भएको थियो। समापन कार्यक्रमका अध्यक्ष एवं पोखरा 6 वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले तालिममा सिकेको सिपलाई घरमा मात्र सीमित नराखी व्यावसायिक रूपमा अगाडि बढ़ाउन आग्रह गर्नुभयो। वडावासीलाई आत्मनिर्भर र उद्यमी बनाउन वडा कार्यालयले सधैँ प्राविधिक तथा नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वडाध्यक्ष भट्टराईले वडा कार्यालयले आधुनिक प्रविधिको प्रयोग र डिजिटल साक्षरताको लागि आगामी दिनमा महिला तथा युवाहरू लक्षित तालिम सञ्चालन गर्ने योजना बनाएको पनि जानकारी दिनुभएको थियो। लगातार 2 दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 8.30 अंकले घटेर 2653.40 बिन्दुमा झरेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4,11,00,000,000 कारोबार भएकोमा आज 345 कम्पनीका 85,84,000 कित्ता शेयर 4,41,00,000,000 रूपियाँमा किनबेच भएको छ। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले यलनिनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठनले विश्वका धेरै क्षेत्रमा खडेरी, अत्याधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़ने बताएको समाचार संस्था एएफपीले जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणको लागि तत्काल तयारी गर्न आग्रह गरेको छ। डब्ल्यूएमओको मासिक विश्व मौसमी जलवायु अध्यावधिक अनुसार यलनिनो अवस्था अहिले नै शुरू भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। यलनिनो समुद्रको पानी सामान्यभन्दा बढ़ी तातेको अवस्था हो। प्रशान्त महासागरको सतह माथिको तापक्रममा 0.5 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ। यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै यलनिनो प्रभाव हो। यो घटना सामान्यतया 2-7 वर्षको अन्तरालमा देखा पर्छ र झण्डै 9-12 महिनासम्म सक्रिय रहन्छ।
अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्ष 26-27 को शुरूआतसँगै जुलाई 1 देखि लागू हुने गरी विभिन्न भिजा शुल्कमा उल्लेखित वृद्धि गरेको छ। यो निर्णयले विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनपछि रोजगारी गर्ने तथा विदेशी कामदारलाई प्रायोजन गर्ने कम्पनीहरूमा थप आर्थिक भार पर्ने भएको छ। नयाँ व्यवस्था अनुसार विद्यार्थी भिजाको शुल्क 2,000 अस्ट्रेलियन डलरबाट बढ़ाएर 2,500 डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। पछिल्लो 2 वर्षमा यो शुल्क 710 डलरबाट बढ़ेर 2,500 डलरसम्म पुगेको हो। सरकारले पहिलोपटक अंग्रेजी भाषा अध्ययनको लागि मात्रै आउने विद्यार्थीको लागि छुट्टै शुल्क निर्धारण गर्दै 2,050 अस्ट्रेलियन डलर कायम गरेको छ। यस्तै अध्ययनपछि काम गर्न पाइने ग्रेजुएट भिजाको शुल्क पनि 5,750 अस्ट्रेलियन डलर पुगेको छ। शुल्क वृद्धिको प्रत्यक्ष असर अध्ययन पूरा गरेर अस्ट्रेलियामै रोजगारी र स्थायी बसोबासको तयारीमा रहेका विद्यार्थी तथा उनीहरूलाई प्रायोजन गर्ने रोजगारदाता कम्पनीहरूमा पर्ने अपेक्षा गरिएको छ। फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान 4:45 साबिक विजेता अर्जेन्टिना र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिना समूह जेको विजेता र केप भर्डे समूह यसको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डे समूह चरणको पहिलो खेलमै स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो। स्पेनका खेलाड़ीले प्रहार गरेका 27 मध्ये 7 वटा गोलपोस्टभित्र थिए, तर केप भर्डेका गोलकिपर भोजिन्नाले उत्कृष्ट बचाउ गर्दै सन् 2010 को विजेता स्पेनलाई बराबरीमा रोकेका थिए। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसीले 6 गोल गरिसकेका छन्। केप भर्डेका लागि मेसीलाई रोक्न ठूलो चुनौती हुनेछ। यो विश्वकपमा 4 टोली नयाँ थिए। केप भर्डे नकआउटमा पुग्दा कुरासाओ, जोर्डन र उज्बेकिस्तान भने समूह चरणबाट बाहिरिए। त्यसअगाडि विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति 12:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। अस्ट्रेलिया समूह डीको उपविजेता र इजिप्ट समूह जीको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा अस्ट्रेलिया र इजिप्ट बीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। यसअगाडि अस्ट्रेलिया र इजिप्ट बीच 2 पटक भेट भएकोमा दुवै टोलीले 1-1 खेल जितेका छन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7:15 कोलम्बिया र घाना खेल्दैछन्। यो खेल अमेरिकाको कन्सास सिटी रंगशालामा हुनेछ। कोलम्बिया समूह केको विजेता र घाना समूह यलबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। यो राउण्ड अफ 32 को अन्तिम खेल हो। अहिलेसम्म 13 वटा टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्। अब 3 वटा टोली टुङ्गो लाग्न बाँकी छ। प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्डले एकअर्कासँग खेल्ने पक्का भएको छ। यस्तै स्विजरल्याण्डले कोलम्बिया र घानाबीचको खेलको विजेतासँग खेल्नेछ। नेपालले 16 दक्षिण एसियाली शारीरिक संगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशीपमा 16-3 पदक जितेको छ। भूटानको थिम्पूमा जारी प्रतियोगितामा 16-1 नेपालले समान 1-1 रजत र काँस्य पनि जितेको नेपाल शारीरिक संगठन तथा फिटनेस महासंघका सचिव दिनेश कुमार राज भण्डारीले जनाउनु भएको छ। पुरूष स्पोर्ट्स फिजिक 170 सेन्टिमिटर मुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाउनु भयो। महिला एथलेटिक्स फिजिकमा सीता खत्रीले रजत हात पार्नुभयो। पुरूष स्पोर्ट्स फिजिक 170 सेन्टिमिटर माथि पुकार साक्केले काँस्य हात पार्नु भएको थियो। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 23 जुन 2026 को अवसरमा पोखरामा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रममा सहयोग गरे अनुसार पोखरामा रहेका विभिन्न 12 वटा संस्थालाई सम्मान गरिएको छ। शुक्रबार पोखरामा एक कार्यक्रमको आयोजना गरेर आदर्श समाज राष्ट्रिय दैनिक, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, समाधान राष्ट्रिय दैनिक, ढोरबाटन राष्ट्रिय दैनिक, क्रिस्टल मन्टेश्वरी, अन्नपूर्ण एफएम, सरांगकोट एफएम, एभरेस्ट एफएम, माउन्ट अन्नपूर्ण मावि, हिल पोइन्ट मावि, नागरिक समाज ओडा नम्बर 5 र समय नेपाल टीभीलाई सम्मान गरिएको नेशनल ओलम्पिक एकाडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरूङले बताउनु भएको छ। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राष्ट्रिय ओलम्पिक एकाडेमीको पहलमा प्रदेश खेलकुद परिषद गण्डकी, कास्की जिल्ला खेलकुद विकास समिति र पश्चिम प्रितना हेडक्वार्टर विजयपुरमा खेलकुदमा माइण्डफुलनेस मेडिटेशन तथा ओलम्पिक इतिहासको विषयमा परामर्श गराइएको थियो। सोही अवसर पारेर भूतपूर्व खेलाड़ी मंचको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर 1 को विशेष सहयोगमा 5 किलोमिटर सड़क दौड़ प्रतियोगिता समेत आयोजना गरिएको अध्यक्ष गुरूङले उल्लेख गर्नुभएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरा जब फेयरमा युवाको उत्साह, 51 कम्पनी, 4,000 भन्दा बढ़ी सहभागी, स्वदेशमै रोजगारी सिर्जनामा जोड़। नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको राष्ट्रपा सभापति रवि लामिछानेको भनाई। आगामी दिनमा सरकार अझै परिपक्व ढंगले अगाडि बढ़ने उल्लेख। बजेट प्राथमिकताका आधारमा विनियोजन गर्नुपर्नेमा राष्ट्रिय सभाका सांसदहरूको जोड़। विकास र समृद्धिको लागि उद्योग धन्दा सञ्चालन गर्नुपर्ने भन्दै ध्यानाकर्षण।
पोखरामा भएको बजार अनुगमनमा 11 व्यवसाय कार्यवाही 50,000 रूपियाँसम्म जरिवाना। बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिको लागि 50 करोड़ रकम निकासा। किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने। नेपालको पर्यटन क्षेत्र पुनः लयमा। पछिल्लो समय तारे होटल तथा रिसोर्टहरूको संख्या बढ्दो। यलनिनो केही महिनाभित्र बलियो स्तरमा पुग्ने डब्ल्यूएमओको चेतावनी। अस्ट्रेलियामा भिजा शुल्कमा व्यापक वृद्धि। अन्तर्राष्ट्रिय विद्यार्थी र कामदार सबैभन्दा प्रभावित। र विश्वकप 2026मा भोलि बिहान साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी केप बर्डले खेल्दै 16 दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण सहित 3 पदक। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
0: फोन 061-572-648-5782-849।

0: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ, मलाई त Better को बानी लागिसकेको छ, Better appliances, Better को बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165674558597 मौकाको फाइदा उठाउनुहोस्
2: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बाजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: नेपालीको गौरव
4: नेपालीको पहिचान
3: पालिखे ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
5: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
3: पालिखे ढाका टोपी महेन्द्रपुल हुलाकारलाई नजिकै पोखरा फोन 526483
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
6: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434 032 29 98028 59 321 0185188
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560 81 331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
8: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50 50% छुट। क्लिनिक समय आइतबार देखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061577007 97623386317।
10: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
10: पालिखे ढाका टोपी
4: जसले सिल्कको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: नागरिक सहयोग समूह पोखरा 16 कास्कीको वार्षिक साधारण सभा तथा अधिवेशनमा उपस्थिति हुने बारे सूचना। यस नागरिक सहयोग समूहको यही मिति 2083 साल जेठ 2 गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस नागरिक सहयोग समूहको तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन निम्न मिति, समय र स्थानमा हुने भएकोले उक्त कार्यक्रममा अस्पताल निर्माणको समयमा चन्दा दिनुहुने सम्पूर्ण चन्दादाताहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल असार 20 गते। समय बिहान 8 बजेदेखि 11 बजेसम्म। स्थान मझेरी पार्टी प्यालेस। थप जानकारीको लागि 98-560-33-476, 98-462-12-373।
12: किन्नुस अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
13: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
12: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
13: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
12: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
13: फोन 5308-15
12: 5308-15।
13: मोबाइल नम्बर 98-62-8-71। महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
14: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
15: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
16: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
15: नेपाल आदिवासी जनजाति महासंघ।
17: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर
18: धुलोले ढाक्छ, पत्ती फूल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कली चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
19: हेलो,
20: हजुर नमस्कार।
19: हेलो
20: नमस्कार काका, सुन्नु भएन?
19: हेलो हेलो
21: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
20: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
21: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
20: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
21: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
20: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
21: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
20: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
21: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
9: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
18: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: ओहो बत्ती गयो पहिले पुरानो मशिन बन्द हुन्थ्यो
1: तर अब यो समस्या छैन नयाँ गुड नाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको दुई घण्टा पछिसम्म

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।